जिल्लाका भूमि प्रशासन कार्यालयले पत्रचार गर्दै यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा परीक्षण समितिले स्थलगतमा पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढ़ी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य संघ संस्थाले स्वीकृति उद्देश्य अनुसार नै जग्गा उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानूनी व्यवस्था छ। यस अघि पटक पटक पत्रचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। विभागले ढिलाइ नगरी सम्बन्धित कार्यालय आफै फिल्डमा खटिएर अनुगमन सम्पन्न गर्न, स्वीकृत उद्देश्य अनुसार जग्गा उपयोग भए नभएको स्पष्ट विवरण सहित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। सरकारले काठमाण्डु उपत्यका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृह जिल्ला फर्काउने भएको छ। हिजो एक सूचना जारी गर्दै भूमि समस्या समाधान समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका 29 परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको हो। समितिका अनुसार ती परिवारको डिजिटल विवरण निवेदन तथा आवश्यक कागजातसहितका फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार हाल बनेपा स्थित रेडक्रस तालिम केन्द्र, किर्तिपुर स्थित राधा स्वामी सत्संग, नगरकोट स्थित खानेपानी तालिम केन्द्र र बोडे स्थित कृषि तालिम केन्द्रमा रहेका 29 परिवारलाई गृह जिल्लामा व्यवस्थापनका लागि प्रक्रिया अघि बढ़ाएको हो। होल्डिङ सेन्टरमा सिन्धुली, सर्लाही, काठमाण्डु, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा, भोजपुर लगायत जिल्लाका स्थायी बासिन्दाहरू रहेका छन्। यसै बीच बनेपा स्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले सरकारले स्थायी बसोबासको सुनिश्चितता नगरी अर्को होल्डिङ सेन्टरमा सार्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले पहिले बस्ने ठाउँ र जग्गाको टुंगो लगाइयोस्, त्यसपछि मात्रै होल्डिङ सेन्टर छोड्छौं भन्ने अडान राखेका छन्। नेपाली कांग्रेस देउबा पक्षले राष्ट्रिय भेला बोलाएको छ भने यससँगै कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातिर गएको छ। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाश महन सिंहले श्रावण 29 गते राष्ट्रिय भेला बोलाएको घोषणा गर्नुभएको छ। उहाँले भन्नुभयो, हाम्रो राष्ट्रिय भेला श्रावण 29 गते हुन्छ, काठमाण्डुमा हुन्छ, यो थ्रेट होइन, काम गरेर देखाउने हो, हिजो पनि देखाएकै हो। उहाँले भन्नुभयो, कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्नुहुँदै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताउनुभयो। कांग्रेस नेता सिटौलाले राष्ट्रिय भेलाले नयाँ दिशा तय गर्ने समेत बताउनुभयो। सभापति गगन थापालाई कपट नगराखी पार्टी एकताको पहल गर्न सिटौलाको आग्रह थियो। नेता डाक्टर शशांक कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति थापाले लिनुपर्ने बताउनुभयो। यस्तै नेता डाक्टर शेखर कोइरालाले कांग्रेसभित्र जन्मिएको निरंकुशताको अन्त्य गर्न जरूरी रहेको बताउनुहुँदै सभापति थापाले बीपीको प्रजातान्त्रिक समाजवादलाई थाँती राखेर सामाजिक लोकतन्त्रको विचार अगाडि सारेको आरोप लगाउनु भएको छ। कांग्रेस कार्यक्रममा नेता विमलेन्द्र निधिले राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक बाटो रोज्ने बताउनुभयो। नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल सहितका मन्त्रीहरूले संयुक्त रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले हिजो प्रदेश प्रमुख समक्ष पत्र बुझाउँदै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बान्य नेतृत्वको सरकारलाई दिएको समर्थन श्रावण 6 गतेदेखि
अर्थात हिजोदेखि लागू हुने गरी फिर्ता लिएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम 2082 साउन 20 गते गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ। चिनिया नागरिकलाई छुट्याइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपी सहित 3 पक्राउ परेका छन्। अध्यागमन विभागको हिरासतमा रहेका चिनिया नागरिकहरूलाई छुट्याउने भनेर ठगी गरेको उनीहरूलाई आरोप लागेको छ। असार 12 गते अध्यागमन विभागले 9 चिनियालाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूको गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा उदयपुरका विक्रम बहादुर थापा, नवलपरासी पश्चिमका गोपाल कुमार गुरूङ र हास्य कलाकार सरलाईका नारद प्रसाद खतिवडा रहेका छन्। प्रहरीका अनुसार गोपाल कुमार सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन्। उनीहरूले पीड़ित पक्षलाई छुट्याइदिने आश्वासन दिएर शुरूमा 72 लाख रूपियाँमा डिलिङ गरेर 9 लाख रूपियाँ ठगेका थिए। ताप्लेजुङमा छुट्टा छुट्टै घटनामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ भने अर्को एक बेपत्ता भएका छन्। ताप्लेजुङको सिदिङवा गाउँपालिका 4 साबला खुकी 50 सीता बरदेवाको भीरबाट लडेर मृत्यु भएको प्रहरले जनाएको छ। स्थानीय चुहान डाँडा भीरबाट लडेकी बरदेवा सोही भीरको पुच्छार क्षेत्र डाँडा बारीमा मृत अवस्थामा फेला परेकी छन्। यसैबीच फुङलिङ स्थित ग्रामीण लघु वित्तीय संस्था लिमिटेडका कर्मचारी 23 सिद्धार्थ अधिकारी सम्पर्कविहीन भएका छन्। झापाको भद्रपुर नगरपालिका 8 निवासी अधिकारी कार्यालय विदापछि घर जाने क्रममा हिँडेका थिए, तर उनी घर नपुगेपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। प्रहरीले अधिकारीको खोजी कार्य जारी राखेको जनाएको छ। साझा खबरमा अब विदेशको खबर। भारतमा पछिल्ला दिनहरूमा चर्किएको कक्रोच जनता पार्टी को आन्दोलनले देशको राजनीति मात्र होइन शिक्षा प्रणाली, बेरोजगारी र सरकारी जवाबदेहितामाथि नै गम्भीर प्रश्न उठाएको छ। सामाजिक सञ्जालबाट शुरू भएको यो अभियान अहिले सड़क आन्दोलनमा परिणत भएको छ, जहाँ हजारौं विद्यार्थी, बेरोजगार युवा र नागरिक सरकार विरूद्ध उभिएका छन्। यो आन्दोलनको पृष्ठभूमिमा सर्वोच्च अदालतमा सुनवाईका क्रममा बेरोजगार युवालाई कक्रोचसँग तुलना गरिएको भनिएको टिप्पणी रहेको पाई बताइन्छ। त्यसपछि युवाहरूले अपमानजनक ठानिएको यही शब्दलाई प्रतिरोधको प्रतीक बनाउँदै कक्रोच जनता पार्टी नामबाट अभियान शुरू गरेका हुन्। उनीहरूको भनाइ छ, हामी कक्रोच होइनौं, हामी आफ्नै देशमा सम्मान र अवसर खोजिरहेका नागरिक हौं। आन्दोलनको केन्द्रमा भारतको शिक्षा प्रणाली र रोजगार संकटमा छ। आन्दोलनकारी लयहरूले राष्ट्रिय स्तरको परीक्षामा पटक पटक हुने प्रश्नपत्र चुहावट, परीक्षा रद्द हुने अवस्था, लाखौं युवाको भविष्य अन्यलमा पर्नु तथा सरकारी निकायको गैर जिम्मेवारी विरूद्ध कड़ा आवाज उठाइरहेका छन्। उनीहरूले शिक्षा प्रणालीमा व्यापक सुधार, दोषीमाथि कड़ा कार्यवाही, युवाका लागि रोजगारी सृजना र सम्बन्धित मन्त्रीको राजीनामा समेत माग गरेका छन्। दिल्लीको जन्तर मन्तर सहित विभिन्न शहरमा भएको प्रदर्शनमा हजारौं युवाको सहभागिता देखिएको छ। कतिपय स्थानमा आन्दोलन नियन्त्रणको नाममा प्रहरीले लाठीचार्ज, अश्रु ग्यास र धरपकड गरेपछि आन्दोलन झन उग्र बनेको छ। आन्दोलनकारीहरूले सरकार आलोचना सुन्नुभन्दा दमन गर्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन्। विपक्षी दलहरूले पनि आन्दोलनप्रति समर्थन जनाउँदै सरकार शिक्षा र रोजगार जस्ता संवेदनशील विषयमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार युवाहरूलाई आश्वासन मात्र बाँडेर भविष्य निर्माण गर्न सकिँदैन। राजनीतिक विश्लेषकहरूका अनुसार यो आन्दोलन केवल परीक्षा प्रणालीको विरोध होइन, बरू बेरोजगारी अवसरको अभाव, प्रशासनिक लापरवाही र युवामाथिको उपेक्षा विरूद्धको व्यापक असन्तुष्टिको विस्फोट हो। लाखौं युवा आफ्नो भविष्य सुरक्षित भएको महसुस गरिरहेका बेला सरकारप्रतिको आक्रोश सड़कमा देखिन थालेको उनीहरूको विश्लेषण छ। सरकारले भने आन्दोलनलाई राजनीतिक रूपमा प्रेरित भएको दावी गर्दै परीक्षा प्रणाली सुधार र दोषीमाथि कार्यवाहीको प्रक्रिया अघि बढ़िरहेको जनाएको छ, तर आन्दोलनकारीहरू सरकारी आश्वासनले मात्र समस्या समाधान नहुने भन्दै ठोस परिणाम नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। रूस विरूद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सार्वजनिक दबाव र युद्ध रणनीतिबाट सुधारको आवश्यकता महसुस गर्दै
सेना प्रमुख सहितका उच्च सैन्य अधिकारीहरूले परिवर्तन गरेका हुन्। निवर्तमान सेना प्रमुख र रक्षा मन्त्री बीचको आन्तरिक मतभेदले युद्ध सञ्चालनमा नकारात्मक असर पार्ने चिन्ता बढ़ेका बेला यो निर्णय लिएको छ। युक्रेनले यस वर्ष युद्धको विभिन्न मोर्चामा उल्लेखनीय प्रगति हासिल गरेको दावी गर्दै आएको छ। ताजा खबरमा अब खेलकुदको खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपाल काजिकिस्तानसँग 3-2 पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा भएको खेलमा पहिलो दुई सेट पराजित भएपछि पछिल्लो दुई सेटमा कम ब्याक गर्दै नेपालले खेल पाँचौं सेटमा लम्ब्याएको थियो। नेपाल काजिकिस्तानसँग 25-19, 25-21, 32-34, 25-19 र 15-9 पराजित भएको हो। नेपाल विरूद्ध पहिलो दोस्रो र पाँचौं सेट जित्दै काजिकिस्तानले प्रतियोगितामा सुखद शुरूआत गरेको छ। नेपालले तेस्रो र चौथो सेटमा निकै राम्रो कमब्याक जित निकाले पनि पाँचौं सेटमा भने पछि पर्यो। हारका बावजुद पनि नेपालले अंक तालिकामा एक अंक दर्ता गरेको छ। नेपालले दोस्रो खेल श्रीलंकासँग बिहिबार खेल्नेछ। यस प्रतियोगितामा 6 राष्ट्रले सहभागिता जनाएका छन्। हामी साझा खबरको अन्त्यमा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। अब देशभरका अदालतबारे गुनासो सिधै सर्वोच्चमा गर्न सकिने। होल्डिङ सेन्टरका सुकुम्बासीलाई गृह जिल्ला फर्काउँदै देउबा पक्षले बोलायो साउन 29 राष्ट्रिय बेला। कांग्रेस औपचारिक विभाजनको संघारमा भारतमा फैलिएको आक्रोश आन्दोलन शुरू। विरूद्ध

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौँ हुन त।
1: हुन्छ हुन्छ ल
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन हो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: अहिले बिहानको सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 7 गते बिहीबार, जुलाई 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिन भित्र फिर्ता गरिने, अर्थ मन्त्रालय मार्फतका निकायलाई विशेष परिपत्रको तयारी, मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखत अवैध।
1: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र सम्बोधन गर्न निर्देशन, हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू, 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने।
0: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो। नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण।
1: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु। बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर, हर्मुज जलमार्ग संचालनमा अवरोध भए विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकस्तानसँग पराजित, 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा क्रिकेटर सावित्री धामी नगद सहित सम्मानित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूले आफ्नो रकम फिर्ता पाउने बारेको प्रसंग।
1: शिक्षा र स्वास्थ्यमा लागेको 3% समता कर खारेज गर्ने मन्त्री परिषदको निर्णयसँगै यसअघि 30 शीर्षकमा नागरिकले तिरेको कर फिर्ता पाउने भएका छन्। मन्त्री परिषदको बैठकले 1 साउनदेखि हालसम्म शिक्षा र स्वास्थ्यमा तिरेको 3% कर सम्बन्धी व्यक्ति निकायको खातामा बढ़ीमा 50 दिनभित्र फिर्ता गर्नुपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार यसअघि 6 साउनसम्म नागरिकले तिरेको कर 50 दिनभित्र खातामा फिर्ता दाखिला गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई निर्देशन समेत दिनेछ। अर्थ मन्त्रालयले मातहतका विभाग तथा कार्यालयहरूमा जस्तै आन्तरिक राजस्व विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षण स्वास्थ्य संस्थालाई परिपत्र वा आदेश जारी गर्नेछ। यसरी तोकिएको अवधि 50 दिनभित्र सम्बन्धित

0: व्यक्ति वा निकायको बैंक खातामा रकम सोधा भर्ना फिर्ता गर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ। कुनै मानिस लिन आएमा वा प्राविधिक वा कानूनी कारणले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सम्भव नभएको अवस्थामा सो रकम नियमानुसार सरकारी संचित कोषमा दाखिला गर्नुपर्ने निर्णय प्रधानमन्त्रीको सचिवालयले गरेको छ। सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखितहरू अवैध भएको समेत घोषणा गरेको छ। हिजो मन्त्री परिषदको बैठकले मिटर ब्याज पीड़ित र सरकार साउन एक गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
0: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ। गोटी संस्थानको प्रशासक पदमा शैलेश राजकुंवरलाई नियुक्त गर्ने पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 भदौसम्म पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा 100% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% शुल्क दिने निर्णय समेत गरिएको छ। त्यस्तै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आएको समता शुल्क पूर्ण रूपमा मिना गर्ने निर्णय समेत गरेको छ।
2: नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जानकारी गराएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएको छैन। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आउनेतर्फ नै रहेको संकेत गरेको दहालले सीआईएनलाई बताउनुभयो।
3: साउन एक पछाडि चाहिँ कुनै पनि आउटब्रेक देखिएको छैन, 4-7 दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ। अब हामी यत्तिकै यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामीले त्यो सर्भिलेन्स भनिन्छ, बर्फु जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्फु मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत केही दिनदेखि नदेखेको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्फु नियन्त्रित अवस्थामा गइसक्यो भन्ने संकेत दिन्छ।
2: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितौन, नौलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिज बढ़ी प्रभावित भएका थिए। चार महिनामा बर्ड फ्लू संक्रमणबाट 162 कुखुरा तथा पंक्षी फार्म प्रभावित भएको पनि सरकारले बताएको छ। तीमध्ये 104 प्रभावित किसान तथा फार्मको बैंक खातामा 50,71,15,700 रूपियाँ 25 पैसा क्षतिपूर्ति वितरण गरिएको पशु सेवा विभागले बताएको छ। सरकारले आर्थिक वर्षको अन्त्यमा कृषि वन तथा पर्यावरण मन्त्रालयबाट क्षतिपूर्तिका लागि 50 करोड़ रूपियाँ विनियोजन गरेको र उक्त रकम क्षतिपूर्ति बाबत किसानलाई दिइएको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो चौमासीका लागि भने विभागसँग 2 करोड़ रूपियाँ बजेट रहेको उहाँले बताउनुभयो। थप दावी आउने भएकाले करिब 10 करोड़ रूपियाँ क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ।
0: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने निर्देशन जारी गरिएको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यममा हेलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सीधै कार्यालयमा दिइएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 र निजामती सेवा ऐन 2049 बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने, यदि कुनै किसिममा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनु पर्ने, श्रमिकका उजुरी उप प्रतिष्ठानबाट समयमै प्रतिक्रिया दिने, श्रम कानून अनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय लिनुपर्ने, श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णयहरू समयमै कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरू समेत समावेश गरी निर्देशन दिएको छ। यसैबीच सीटीभीटीबाट सिप परीक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सिप परीक्षण र प्रमाणीकरण

0: नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा ज्येष्ठ नागरिकले गर्नुपर्ने तयारी, चुनौती सामना गर्न समयमै तयारी गर्नुपर्ने विज्ञको सुझाव।
1: हामी स्वतः स्वतः आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौं। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो।
2: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा एक घण्टाभित्र सम्बोधन गर्न निर्देशन। 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने। हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पुग्रला अखन त यही हाम्रो खेती हो।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: भूमि व्यवस्था तथा अभिलेख विभागले हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। विभागले 40 जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्रचार गर्दै यसअघि पटक पटक निवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलगत अनुगमन गरी वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा प्राप्त गरेका उद्योग, कम्पनी, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था वा अन्य संघ संस्थाले स्वीकृत उद्देश्य अनुसार नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानूनी व्यवस्था छ। तर यसअघि पटक पटक पत्रचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुननिर्देशन जारी गरेको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोगको अवस्थाको निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।
2: नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल खडेल विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस कर्णाली प्रदेश संसदीय दलको हिजोको बैठकले प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। कांग्रेस र नेकपाका सांसदहरूले 32 असारमा मुख्यमन्त्री खडेल विरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रदेश सभा सचिवालयले उक्त प्रस्तावलाई आजको प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गरेको छ। अविश्वास प्रस्ताव पारित भए मुख्यमन्त्री खडेल पदमुक्त हुनुहुनेछ र संविधान अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ़नेछ। 40 सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका

0: विरूद्ध नेकपाका 14, एमालेका 10 तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद गरी एक एक सदस्य छन्। यसैबीच सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई हिजो भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्। एमालेबाट उद्योग पर्यटन श्रम तथा रोजगार मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, त्यसै गरी बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको हो। बागमती प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार प्रभावित भएको छ। सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी गठित समितिले अन्तिम प्रतिवेदन पेश गरेको छ। बैठकमा मन्त्रीले विशेष गरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवस्था व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाँदरका कारण बाली नष्ट हुने, किसान व्यवस्था विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै यस समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोड़िएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने समेत धारणा व्यक्त गर्नुभएको थियो। मन्त्री चौधरीले टास्क फोर्स मार्फतलाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक, कानूनी तथा व्यवहारिक उपायहरू समितिको स्पष्ट कार्ययोजना तयार गर्न समेत निर्देशन दिनुभएको छ।
0: काठमाडौँ उपत्यकावासीलाई 12 महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा अगाडि सारिएका आयोजना अगाडि बढ़न सकेका छैनन्। सरकारले विकल्पका रूपमा वर्षौं अघिदेखि विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजना निर्माण गर्ने घोषणा गरे पनि तिनीहरूको काम अहिलेसम्म अगाडि बढ़न नसकेको हो। ती योजना घोषणामै सीमित छन्। सिन्धुपाल्चोक, याङ्री, लार्के र रिबरमा खोला आयोजनाको काम अहिलेसम्म पनि शुरू हुन सकेको छैन। याङ्री र लार्के खोलाबाट दैनिक थप 34 करोड़ र रिबरमा खोलाबाट 8 करोड़ लिटर पानी काठमाडौँ ल्याउने घोषणा गरे पनि अहिलेसम्म काम अगाडि बढ़न नसकेको हो। लामो समयदेखि चर्चामा आए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 चैत 20 गते सुन्दरी जलमा मेलम्चीको पानी काठमाडौँमा वितरण कार्यको शुभारम्भ गर्दै याङ्री र लार्के खोला खानेपानी आयोजनाको औपचारिक घोषणा गर्नुभएको थियो। उहाँले 3 वर्षभित्र ती खोलाको पानी काठमाडौँमा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। गत वर्ष असारमा मेलम्ची खानेपानी आयोजना बन्द हुँदा काठमाडौँ उपत्यका हुने पानीको अभाव टार्न रिभरमा खोला खानेपानी आयोजनाको घोषणा गरिएको थियो। मकवानपुर स्थित सिस्नेरी खानेपानी आयोजना, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला आयोजना, काठमाडौँको सुन्दरी जल खोला खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरिए पनि तिनीहरूको काम अगाडि बढ़न सकेको छैन। सिस्नेरी खानेपानी आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन 2079 सालमा सार्वजनिक गरिएको थियो। त्यस यता यस आयोजनालाई सरकारले विभिन्न लगानी सम्मेलनमा प्रस्तुत गर्दै आर्थिक वर्ष 2081-82सम्ममा कार्यान्वयनको प्रक्रियालाई तीव्रता दिने घोषणा गरेको थियो। मेलम्ची खोलामा 2078 साल असारमा आएको बाढ़ीपछि विकल्पको खोजी गर्ने क्रममा सरकारले ठोस्ने र महादेव खोला खानेपानी आयोजनाको निर्माण गर्ने घोषणा गरेको थियो। तर जतिसुकै घोषणा गरिए पनि ती घोषणा कार्यान्वयन गर्नको लागि सरोकारवालाको बीचमा तदारूकता र समन्वयको भने अभाव देखिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढ़ीमा परि 40 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका अनुसार बाढ़ीमा दर्जनौं व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्। बाढ़ीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। राष्ट्रसंघ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्यांकन गर्दै आपतकालीन सहायता परिचालन गरिरहेका छन्। बंगलादेशमा दादुराको प्रकोप अझै नियन्त्रणमा आउन नसक्दा थप 6 जनाको मृत्यु भएको छ। यससँगै दादुरा पुष्टि भएका तथा दादुरासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु हुनेको कुल संख्या 803 पुगेको छ। बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो 24 घण्टामा थप 133 जनामा दादुरा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निकायले गत मार्च 15 प्रकोप सम्बन्धी नियमित विवरण सार्वजनिक गर्दै आएको छ। हालसम्म दादुरा संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या 95 पुगेको छ भने दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएका र मृत्यु हुनेको संख्या 708 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले हर्मुज जलमार्गमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दावीले विश्व अर्थतन्त्रमा जोखिम बढ़ाउने र खतरनाक नजिर बस्ने चेतावनी दिनुभएको छ। फिलिपिन्सको राजधानीमा शुरू भएको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमा नियन्त्रण कायम गरे शुल्क लिन वा शुल्क नतिरीमा जहाजमाथि आक्रमण गर्ने अवस्था स्वीकार्य नहुने बताउनु भएको हो। उहाँले इरानले शान्ति सम्झौता अन्तर्गत प्रतिबद्धताबाट पछि हटेको आरोप दोहोर्याउँदै तेहरानले अमेरिका र अन्य पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क मार्फत वार्ताको प्रयास गरिरहेको समेत बताउनुभयो।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दैछ। नेपाल र श्रीलंका बीचको खेलमा इस्लामाबाद स्थित गारिसन जुन्नाहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार बिहान 11:15 शुरू हुनेछ। बुधबार हिजो नेपालले कजाकिस्तान विरूद्ध पहिलो खेलमा 5 सेटमा गुमाएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले 2 सेट गुमाएर पुनरागमन गरे पनि 5औं सेटमा पराजित भएको थियो। श्रीलंका भने पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो। त्यसैले नेपाल र श्रीलंका दुवै पहिलो जीतको खोजीमा आज हुनेछन्। एफआईभीबी विश्व वरियता मान्यता प्राप्त यस प्रतियोगिताको पहिलो खेलपछि नेपाल विश्व वरियतामा 84औं स्थानमा समावेश भएको छ। श्रीलंका वरियतामा 88औं स्थानमा रहन सफल भएको छ। नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्ने स्पोर्ट्स अवार्डको 23औं संस्करण आउँदो भदौ 18 काठमाण्डुमा हुने भएको छ। यसपटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिने आयोजकले बताएको छ। गएको वर्ष दिपेन्द्र सिंह ऐरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराँतेका एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो। र एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा उत्कृष्ट खेल्नुभएकी सावित्री धामी नगद सहित सम्मानित हुनुभएको छ। अमरावती बुटिक होटलले धामीलाई नगद 50,000 प्रदान गर्दै सम्मान गरेको हो।
1: वृद्धा अवस्थामा आउन सक्ने समस्याको समाधान, चुनौती र सुखी जीवनका लागि के गर्ने, विज्ञसँगको कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब ज्येष्ठ नागरिकका कुरा। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख छ। उमेर बढ्दै जाँदा दीर्घरोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्थामा के कस्तो कुरामा ध्यान दिने? साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ चालिससँग कुराकानी गर्नुभएको छ।
4: हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौं भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
5: नहुर्क्युन्जेल
4: भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी स्वता आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिट्टै अंश बन्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश बन्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ, त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभेन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि, चाहे पेवा होस् कि जेसुकै होस्, आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ।
5: तर कतिपय अवस्थामा चाहिँ अंश बन्डा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ, दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि, त त्यस्तो अवस्थामा चाहिँ के गर्नु?
4: अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ, मै भने थुप्रै देखिएको छ, तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि, किन तिर गर्नु भएको छ, यो नगर्नुहोस् भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ। नाम मेरो नाममा के अरे घर छ, घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस्, त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ। तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन। त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन, उहाँहरूलाई भोलि तिमीहरूको नै हो, अहिले चाहिँ यसमा चाहिँ तिमीहरूले आश नगर, पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन, सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ।
5: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन, अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ, अरू केही उपायहरू छन्?
4: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन्। जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन्। केही समय पहिले हेल्प एज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नागरिकहरूको समूह बनायो। त्यो समूह बनाएर महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर केही पैसा उसले सिड मनीको रूपमा राखिदियो, उहाँहरूले आफूले पनि उठाउने, जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना, त्योबाट चाहिँ कुनै सामान किन्ने, कोही मेला लागेको छ भने लगेर हाट बजारमा बिक्री गर्ने, त्यो गरेर पनि अलिअलि ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्।
0: ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ चालिसीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: शिक्षा र स्वास्थ्यमा 3% कर तिरेकाहरूलाई बढ़ीमा 50 दिनभित्र फिर्ता गरिने, अर्थ मन्त्रालय मातहतका निकायलाई विशेष परिपत्रको तयारी, मिटर ब्याचका नाममा तयार गरिएका फर्जी लिखित अवैध,
0: श्रमिक तथा पीड़ितहरूले दिएको उजुरीमा 1 घण्टाभित्र धन गर्न निर्देशन, हदबन्दी भन्दा बढ़ी जग्गाको देशव्यापी अनुगमन शुरू, 40 भन्दा बढ़ी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने,
1: मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो, नेपालमा फैलिएको बर्ड फ्लू संक्रमण नियन्त्रणतर्फ 4 महिनामा 100 भन्दा बढ़ी किसानलाई 50 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति वितरण,
0: पूर्वी अफगानिस्तानमा बाढ़ीका कारण 40 भन्दा बढ़ीको मृत्यु, बंगलादेशमा दादुराको प्रकोप नियन्त्रण बाहिर, हर्मुज जलमार्ग संचालनमा अवरोध, विश्व अर्थतन्त्र खतरामा पर्ने आसियान राष्ट्रको निष्कर्ष,
1: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले दोस्रो खेलमा आज श्रीलंकासँग खेल्ने, 23 संस्करण स्पोर्ट अवार्ड भदौ 3 साता काठमाडौँमा हुने, क्रिकेटर सावित्री धामी नगदसहित सम्मानित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ काठमाडौँको सड़क, जो सानो पानी पर्दाखेरि पनि जलमग्न भइसक्छन्, तर पछिल्लो समयमा लेन मिचेमा धेरै पैसा तिराउने भनेर ट्राफिक प्रहरीले त्यो सार्वजनिक गरेको विभिन्न खबरहरू पनि आइरहेका छन् र त्यस सम्बन्धी विधिवत रूपमा कानून बनाउन पनि थालिएको छ। ट्राफिकको नियम कार्यवाही उल्लंघन गरेमा धेरै पैसा तिर्नुपर्ने भनेर जुन खालको तयारी भएको छ त्यसको कतिपयले विरोध पनि गरिराखेका छन्। जलमग्न यहाँ सड़क छ, सड़कको बीचमा दुईजना व्यक्ति छन् अगाडि पछाडि। अगाडिपट्टिका व्यक्तिले एउटा मोटरसाइकल माथि थाप्लोमा बोकेका छन्। पछाडिपट्टि एकजना व्यक्ति छन्, माथि घुँडासम्म पाइन्ट लगेका छन् भने जुत्ता कम्बरमा बाँधेका छन्। र त्यहाँ मोटरसाइकल बोकेर अगाडि बढ़दै गर्दा नजिकै अर्को एकजना मोटरसाइकल चालक पुगेका छन्। आधा मोटरसाइकल पानीमा डुबेको छ र बोकिराखेका व्यक्तितर्फ उनले केही भनेका छन्। माथि यस्तो लेखिएको छ, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेन मिचिएला, जरिवाना तिर्नुभन्दा त बरू बोकाउँदा सस्तो पर्ने रहेछ।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं।
2: आदरणीय श्रोताहरू, यहाँहरूलाई यो मुक्तिको मार्ग अध्ययनको यात्रामा स्वागत गर्दछौ। श्रोताहरू, यो अध्ययनको यात्रामा आज हामी भजन संग्रहको खण्डबाट केही महत्वपूर्ण आत्मिकी सत्यहरूलाई सिकिरहेका छौं। आजको दिनमा हामी भजनमा संकटको समयमा इजरायलको चित्कारको बारेमा यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: तै तपाईँले भन्दै गर्नुहुँदाखेरि मलाई एउटा प्रश्न आयो, कहिलेकाहीँ परमेश्वरप्रति विश्वासयोग्य हुँदा पनि किन कठिनाईहरू चाहिँ हाम्रो जीवनमा आउँछ?
2: भाइ, तपाईँले गर्नुभएको प्रश्नलाई म सम्मान गर्दछु र त्यही नै यस भजनको मुख्य विषय पनि हो। इजरायलले परमेश्वरका महान कार्यहरू सम्झिरहेका थिए, तर वर्तमान अवस्थामा उनीहरू पीड़ा, हार र अपमानको अनुभव गरिरहेका थिए। तैपनि उनीहरूले परमेश्वरलाई छोडेनन्, बरू उहाँलाई नै पुकारिरहे।
1: अर्थात विश्वासको जीवनमा समस्या आउनु भनेको परमेश्वरले हामीलाई छोड्नु भएको प्रमाण होइन?
2: हजुर, कहिलेकाहीँ हामीले पनि जीवनमा त्यस्तै अनुभव गर्न सक्छौ। प्रार्थना गर्छौ, विश्वास गर्छौ, तर परिस्थिति कठिन देखिन्छ। त्यस्ता समयमा परमेश्वरको मौनतालाई उहाँको अनुपस्थितिको रूपमा बुझ्नु हुँदैन। उहाँ अझै पनि हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरालाई हामीले थाहा गर्नुपर्छ।
1: अनि भजन 44 र 45 दुवैमा हामी यही कुरा हेर्नेछौ नि है दाइ?
2: हो भाइ, भजन 45 एक राजकीय भजन हो। यसले उद्धारकर्ता राजा र उहाँको महिमाको वर्णन गर्छ। धेरै विश्वासीहरूले यसलाई आउने मसीह अर्थात प्रभु येशू ख्रीष्टको महिमाको चित्रको रूपमा पनि हेरेका छन्। यहाँ हामी परमेश्वरको राज्य, धार्मिकता, सत्यता र सौन्दर्यको झलकलाई हामी देख्नेछौ।
1: त्यसो भए दाइ, आजको अध्ययनले हामीलाई दुःखको समयमा विश्वासयोग्य रहन र परमेश्वरको महिमा तथा राज्यमा आशा राख्न चाहिँ सिकाउने रहेछ जस्तो मलाई लाग्छ।
2: ठिक भन्नुभयो भाइ तपाईँले। त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस् हृदयको तयारी साथ प्रार्थनाको वातावरणमा आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।

मित्र, आज पनि तपाईँ सबैलाई प्रभु येशु ख्रीष्टको मधुर नाममा जय मसीह भन्न चाहन्छु। साथै हार्दिक स्वागत पनि छ यस बाइबल अध्ययन कार्यक्रममा। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्यारो प्रभुजी, फेरि पनि तपाईँले आफ्नो अनुग्रहमा हामीलाई यो समय दिनुभएको छ, यो बिहानी पख दिनुभएको छ, ताकि हामी तपाईँको यो बिहानीलाई हेर्न सकौं र विशेष गरेर तपाईँले यो सुन्दर अवसर दिनुभएको छ कि तपाईँको वचनबाट हामी सिक्न सकौं, सुन्न सकौं, मनन गर्न सकौं। प्यार प्रभुजी, आजको यो वचन अध्ययनलाई तपाईँको हातमा समर्पण गर्छु। पवित्र आत्मा स्वयंले हामी हरेकलाई सिकाउनुहोस्, तपाईँको वचनको रहस्यको भेद बुझाउनुहोस्। धन्यवाद दिन यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन 44 र 45 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ महाक्लेश अवधिमा इसरायलको चित्कार पुकार। हामी अर्को मस्किल भन्ने भजनमा आएका छौ। यो उपदेश शिक्षा दिने कुराको भजन हो र यो कोराका छोराहरूबाट लेखिएको भजन हो। यद्यपि यो भजन इसरायलमा ऐतिहासिक स्थितिको तय गर्न असम्भव नभए तापनि हामी तिनीहरूको अगमबाडी अर्थ खोलाइको इन्टरप्रिटेशनको थाहा पाउँछौ, जान्दछौ। यो तिनीहरूको मसी तिनीहरूलाई छुटकारा दिन आउनुभन्दा पहिले इसरायलका विश्वासयोग्य बाँकी रहेका भक्तजन यानी रेमनेन्टको अन्तिम अनुभव हुनेछ। भजन संग्रह 44 अध्याय 1 पदमा भनिएको छ, हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौं, हाम्रा पुर्खाहरूले हामीलाई भनेका छन्, तपाईँले उनीहरूका समयमा र प्राचीन कालमा कस्ता कस्ता काम गर्नुभयो। गिद्योनले पनि उही कुरा भने, न्यायकर्ता 6:13 पदमा हामी देख्छौ। अनि दुई पदमा भन्छन्, तपाईँले आफ्नै बाहुलीले अन्य जातिहरूलाई धपाएर उनीहरूलाई बसाल्नुभयो, तपाईँले ती मानिसहरूलाई दुःख दिएर उनीहरूलाई बाहिर जताततै फिजाउनुभयो। यसले मोसा र यहोशूको समयको संकेत गर्दछ। परमेश्वरले कनानका वासीहरूलाई तिनीहरूको घिनलाग्दा पापको कारण त्यस मुलुकबाट हटाउनुभयो र त्यहाँ आफ्ना चुनिएका जाति इसरायलीहरूलाई राख्नुभयो। अनि पदतीनमा भनिएको छ, किनकि उनीहरूले आफ्नो तरवारले देश अधिकार गरेनन् औ आफ्नो बाहुबलले उनीहरूलाई बचाएको पनि होइन, तर तपाईँकै दैन्य बाहुली, तपाईँकै पाखुराले र तपाईँको रूपको प्रकाशले हो, किनभने तपाईँको निगाह उनीहरूमाथि थियो। मित्र, परमेश्वरले नै इसरायलका सन्तानहरूलाई कनानको मुलुक दिनुभएको थियो। तिनीहरूका आफ्नै शक्ति र चलाकीको कारण त्यस मुलुकको अधिकार गरेका थिएनन्। अनि हाम्रो व्यक्तिगत लागूको निम्ति चाहिँ तपाईँको दाहिने बाहुली चाहिँ उद्धारमा परमेश्वरको सामर्थ्य खुला बाहुली हो, जुन 2000 वर्ष पहिले क्रूसमा प्रकट भयो। त्यसपछि उसको हृदयबाट आउने पुकारको सुन्नुहोस्। 4 पदमा भनिएको छ, तपाईँ मेरा महाराज धीराज हुनुहुन्छ, हे परमेश्वर, याकुबको निम्ति उद्धारको हुकुम दिनुहोस्। मित्र, म आशा गर्दछु कि तपाईँले यहाँ उल्लेखित याकुबको बुझ्नुहुन्छ, किनभने याकुब इसरायल राष्ट्र बन्यो। जब भजनकार यसरी पुकार गर्दछन्, तपाईँ मेरा महाराज धीराज हुनुहुन्छ हे परमेश्वर, उनी इसरायलको राजाको बारेमा बोलिरहेका छन्। मित्र, हाम्रा प्रभु इसरायलको राजा हुनुहुन्छ र उहाँ आफ्ना पीड़ित दुखी जनहरूको छुटकारा दिन पुनः आउनुहुनेछ। अनि निश्चय नै यहाँ हाम्रो निम्ति पनि लागू छ। तर भजनहरूलाई ठिक यथोचित सापेक्ष महत्व यानि दृष्टिकोणमा राखौं, ताकि तिनीहरू हामीलाई अझ धेरै अर्थपूर्ण हौन। आगे पद 5 र 6 पदमा भनिएको छ, तपाईँद्वारा हामी आफ्ना विरोधीहरूलाई धक्का दिएर लडाउनेछौ, हाम्रा विरूद्धमा उठ्नेहरूलाई तपाईँकै नाउँले कुल्चनेछौ, किनकि म आफ्नो
धनुमा भरोसा गर्ने छैन, मेरो तरवारले मलाई बचाउने छैन। महाक्लेशको समयमा ईश्वरीय बाँकी रहेका भक्तजन बदलाको निम्ति विन्ती गर्न गइरहेका छन्। तिनीहरू व्यवस्था मुनि हुनेछन् र तिनीहरूसँग त्यो गर्न, त्यस्तो प्रार्थना गर्न अधिकार हुनेछ। आज हामीले ती व्यक्तिहरूको निम्ति प्रार्थना गर्नु पर्छ जसले हामीलाई अति नै धोकापूर्ण प्रयोग गर्छन्। अरू त के, हामीलाई हाम्रा शत्रुहरूलाई पनि प्रेम गर्न भनिएको छ। यो गर्नलाई अति नै कठिन कुरा हो, तर हामी आफ्ना शत्रुहरूलाई परमप्रभु कहाँ फर्काउन सक्छौ, उहाँको हातमा सुम्पन सक्छौ। हामी आफैले बदला लिनु हुँदैन, किनभने परमप्रभु रोमी 12:19 पदमा भन्नुहुन्छ, बदला लिने काम मेरो हो र म बदला लिनेछु। त्यहाँ धेरै मानिसहरू छन्, हामीले परमप्रभुतिर फर्काउनु पर्छ, सुम्पिदिनुपर्छ। केवल उद्धारको निम्ति मात्र होइन, तर प्रतिशोधको कारणहरूको लागि पनि। म ती व्यक्तिहरूको बारेमा कुरा गरिरहेको छुइनँ जसले हामीलाई केही व्यक्तिगत क्षति कष्ट दिएका छन्, तर ती व्यक्तिहरूको बारेमा म कुरा गरिरहेको छु जसले परमेश्वरको वचन दिने काममा बाधा विघ्न दिन कोशिश गरिरहेका छन्। मित्र, परमेश्वरको कुराहरूको लागि खड़ा हुने परमेश्वरको जनहरूको नाममा कलंक दाग लगाउने कोशिश गर्न भएन कुरा हो। तपाईँले कुनै परमेश्वरको सेवकलाई, तपाईँको पास्टर

शत्रुहरूमाथि विजय हुन युद्ध गर्नेछन्। तिनीहरूलाई बदलामा युद्ध नगर्न चेतावनी दिइएको छ। तिनीहरूले पशुको छापको धारण गर्न अस्वीकार इन्कार गर्छन् र तिनीहरू ठूलो संख्यामा मारिनेछन्। तिनीहरूको खिन्नतामा र निराशामा तिनीहरू परमेश्वर कहाँ पुकार गर्नेछन्। मलाई लाग्छ यो विश्वको इतिहासमा सबभन्दा अन्धकार यानि खराब क्षण हुनेछ। आगे पद 22 भनिएको छ, 22 तपाईकै खातिर हामी दिनभरि मारिएका छौं, काट्न ल्याएका भेडा चाहिँ हामी गनिएका छौं। यो पद वर्तमान चर्चको तस्विर होइन हो र मलाई लाग्दैन। यो सत्य हो कि ख्रीष्टको खातिर धेरै परमेश्वरका जन विश्वासीहरू कष्ट उठाइरहेका छन्, जेलिरहेका छन्, तर ठूलो संख्यामा अधिक मात्रामा विश्वासीहरू सतावट मुनि छैनन्। तर इसरायलका बाँकी रहेका भक्तजनहरू रेमनेन्टहरू सतावट मुनि पर्नेछन्। अनि त्यो नै बाँकी रहेका ईश्वरीय भक्त इसरायलीहरू यहाँ दृश्यमा छन्। म त्यसलाई स्पष्ट राख्न चाहन्छु। आगे 23 पदमा भनिएको छ, जाग्नुहोस् तपाईँ किन सुत्नुहुन्छ हे परमप्रभु, उठ्नुहोस् हामीलाई सदाको निम्ति नत्याग्नुहोस्। मित्र, यो चाहिँ परमेश्वर त्यस अवस्थामा तिनीहरूको पक्षमा उठेर र सही इन्साफको लागि पुकार हो। परमेश्वर सुत्नु भएको छैन। यो खिन्नतामा र निराशामा ती बाँकी रहेका भक्तजनहरू यसरी पुकार गर्छन्, चित्कार छोड्छन्। मक्काबीहरूको समय अवधिमा यानि पुरानो र नयाँ बीच नियम बीचमा इसरायलको शत्रुहरू तिनीहरूको विरूद्धमा आक्रमण गरे। जहाँसम्म भूतकालको सम्बन्धमा त्यही नै समयमा इसरायलले तिनीहरूको इतिहासमा कुनै अरू समयभन्दा धेरै दुःख कष्ट भोगे, तर त्यो केही पनि होइन महाक्लेश अवधिमा तिनीहरूले भोग्ने कष्टहरूको तुलनामा। मक्काबीहरूको समयमा त्यहाँ पुजारीहरूको एक समूह थियो जसलाई जाग्नेवालाहरू भनिन्थ्यो। तिनीहरूले नै ती मानिसहरू थिए जसले परमेश्वर कहाँ यसो भन्दै पुकार गरे, जाग्नुहोस् तपाईँ किन सोध्नुहुन्छ हे परमप्रभु। यस समयमा पनि ती मानिसहरूले यस्तो सोचे कि परमेश्वर सोध्नु भएको छ। तर जोन हिकार्नस जो मक्काबी थिए, एक प्रधान पुजारी थिए, उसले यो सोचाइको खण्डन गर्दै मानिसहरूलाई यो प्रश्न सोधे कि परमेश्वर सोध्नुहुन्छ के शास्त्रले यो भन्दैन, हेर इसरायलको रक्षा गर्ने परमेश्वर न उग्नुहुन्छ न सुत्नु नै हुन्छ। मित्र, हुन सक्छ त्यहाँ त्यस्तो समयहरू तपाईँको जीवनमा आउला, तपाईँ सोच्नुहोला कि परमेश्वर सुत्नु भएको छ, तापनि तपाईँले परमेश्वरलाई त्यस्तो समयमा उठ्नुहोस् भनेर विन्ती गर्न आवश्यक छैन। भविष्यमा बाँकी रहेका भक्तजनहरूले महसुस गर्नेछन् कि उहाँ सुत्नु भएको छ र भन्नेछन्, जाग्नुहोस् तपाईँ किन सुत्नुहुन्छ हे परमेश्वर। जब त्यो दिन आउँछ परमेश्वरको सुत्नु भएको अवस्थामा हुनुहुन्न, उहाँ आफ्नो चाल चल्न तयारी हुनुहुनेछ। उहाँले आफ्ना जनहरूलाई सधैँको निम्ति त्याग्नुहुने छैन। आगे 24-26 भनिएको छ, तपाईँले किन आफ्नो मुख लुकाउनुहुन्छ र हाम्रा दुःख र हामी माथिका शासन बिर्सनुहुन्छ, किनकि हाम्रो आत्मा माटो समय नुहेको छ, हाम्रा पेट भुइँमा टाँसिएको छ, हाम्रो सहायताको निम्ति उठ्नुहोस् र तपाईँको करुणाको खातिर हामीलाई मोल तिरेर छुटाउनुहोस्। यो विश्वको इतिहासमा सबभन्दा अन्धकारको क्षणमा ती बाँकी रहेका भक्तजनहरूबाट परमेश्वर कहाँ यो पुकार चित्कार निस्कन्छ, यो विन्ती गर्दै कि उहाँको करुणाको खातिर तिनीहरूलाई छुटकारा दिइयोस्, अनि परमेश्वरले तिनीहरूको निम्ति त्यो गर्नुहुनेछ। त्यसपछि 45 अध्यायतिर पनि लागौं, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं यो पृथ्वीमा आफ्नो राज्यको स्थापन गर्न ख्रीष्टको आगमन। यो मेसाइनिक मसीह सम्बन्धको अर्को भजन हो र यसको हिब्रूको पुस्तकमा उद्धृत गरिएको छ। यो अर्को मस्किल भजन हो, मतलब शिक्षाको उपदेशको अर्थीको भजन। यो कोराका छोराहरूले लेखेका भजन हो, अनि यो भजनको गाइने राग हो सोसानेम, मतलब हो लिली। यो मसीको रूपमा ख्रीष्टको तस्विर हो। उहाँ बेसीको लिली हुनुहुन्छ, साथै लेखको

0: लाली गुराँस। यो सुन्दर भजनले ख्रिष्टको दोस्रो आगमनको बताउँछ। यसले भजनहरूको तात्पर्य वा गतिको क्लेशको दुःख सन्तापमा मानिसको चिन्ता र चित्कारबाट तिनीहरूको राजाको महिमित विजयतिर बदल्छ, जुन प्रकाश 19 अध्यायमा वर्णन गरिएको छ। हाम्रा प्रभु येशु ख्रिष्टले पनि यसको मती 24 अध्याय 29 र 30 पदमा बताउनुभयो, अनि यो नै विश्वको आशा हो। भजन संग्रह 45 अध्याय 1 पदमा भनिएको छ, मेरो हृदयमा एक असल कुरा भरिएर पोखिन्छ, राजाको विषयमा लिएर रचेका कुराहरू म बोल्छु, मेरो जिब्रो सिपालु लेखकको कलम जस्तै छ। त्यसपछि हामी आगे देख्छौ मसी उहाँको व्यक्ति र शक्ति। 45 अध्यायकै 2 पदमा भनिएको छ, तिमी मानिसको सन्तान भन्दा परम सुन्दर छौ, तिम्रो ओठ अनुग्रहले भरिपूर्ण भएको छ, यसकारण परमेश्वरले तिमीलाई सदाको निम्ति आशिष दिनुभएको छ। यो सुन्दर भजन हो जुनमा ख्रिष्टको व्यक्तिको समावेश छ। पाउले यसको उल्लेख गर्छन् 2 कोरिन्थी 3 अध्यायको 13 पदमा, तर हामी सबैजना नढाकेको मोहडाले मुख हेर्ने ऐनामा जस्तै प्रभुको तेजलाई देखाएर प्रभु जो आत्मा हुनुहुन्छ त्यही रूपमा एक तेजबाट अर्को तेजतिर बदलेर जान्छौ। मित्र, हामीले उहाँलाई धेरै हेर्न कति धेरै आवश्यक छ। यस भजनमा हामी उहाँलाई उद्धारकर्ताको रूपमा होइन तर राजाको रूपमा देखिरहेका छौं, हेरिरहेका छौं। मित्र, यो ख्रिष्टको आफ्नो दोस्रो आगमनमा उद्धारकर्ताको रूपमा होइन तर राजाको रूपमा आफ्नो आगमनको तस्विर हो। इसरायलले आशा गरेका थिए कि मसी पृथ्वीमा तरवारसँग आउनुहुनेछ। उहाँ पहिलेपल्ट पृथ्वीमा आउनुहुँदा बिना तरवार आउनुभयो। मित्र, तपाईँलाई यादै होला जब येशूलाई गिरफ्तार गरियो उहाँको एकजना चेलाले आफ्नो तरवार झिके र प्रधान पुजारीको सेवकको कान ओढाइदिए, अनि येशूले भन्नुभयो मती 26 अध्यायको 52 पदमा, तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबैजना तरवारले नष्ट हुनेछन्। हाम्रा दिनमा तिनीहरू त्यस्तो मसीको बारेमा बाटो हेरिरहेका छन् जसले बिना तरवार शान्ति ल्याउनुहुनेछ। तर भजन 2 अध्याय 9 पदले प्रभुको बारेमा भन्छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। भजन 2 अध्यायले पृथ्वीमा दोस्रो पल्ट ख्रिष्टको आगमनको बारेमा बताउँछ। वास्तवमा यो उहाँको दोस्रो आगमनको सम्बन्धमा प्रकाशको पुस्तकमा धेरै पल्ट उद्धृत गरिएको छ। जब उहाँ पुनः फर्की आउनुहुनेछ उहाँले विश्व विद्रोहमा भएको पाउनुहुनेछ, ख्रिष्ट विरोधी शक्तिमा हुनेछ। त्यसले परमेश्वरका जनहरूलाई दुवै इसरायलका बाँकी रहेका भक्तजनहरू र परमेश्वर कहाँ फर्किने अन्य जातिका ठूलो संख्यालाई सतावट गर्नेछ, दुःख दिनेछ र प्रभु आफ्नो शक्तिमा र क्रोधमा आउनुहुनेछ र उहाँको र उहाँका जनहरूको विरूद्धमा उठ्ने शत्रुलाई पतन गराउनुहुनेछ। आगे पद 4 भनिएको छ, अनि सत्यता नम्रता र धार्मिकताको निम्ति तिम्रो महामहिमामा सफलता साथ सवारी गर, औ तिम्रो दाहिने हातले तिमीलाई भयानक काम सिकाउला। हा मित्र, हाम्रा प्रभु उही समयमा सत्यता नम्रता र धार्मिकतामा आफ्नो शक्तिमा आउनुहुनेछ, न कि कुनै धोका छल कपटद्वारा नै। जस्तो कि आज धेरै राजनीतिज्ञहरू ठूलो अधिकारको ओहदामा आउँछन्, यिनै हाम्रा प्रभुका राज्यको अनन्तकालीन सिद्धान्तहरू हुन्। कुनै पनि राष्ट्रपति, प्रधानमन्त्री, लिडर, तानाशाह वा राजा यो पृथ्वीको इतिहासमा यस तरिकामा शक्तिमा आएका छैनन्। यो राजा बेग्लै खालका हुन्। ख्रिष्टको चरित्र सत्य छ, उहाँका वचनहरू सत्य छन्। 5 पदमा भनिएको छ, तिम्रा काणहरू तीखा तीखा छन्, राजाका शत्रुहरूका बीचमा ती हुनेछन्, मानिसहरू तिम्रो सामने घोप्टो पर्नेछन्। यो पृथ्वीमा राजा आइरहेको स्थितिको तस्विर हो। त्यसपछि हामी देख्छौ मसी, उहाँको सरकार र महिमा। यो राज्याभिषेक दिन हो र यो नै यो भजनको कुञ्जी हो। 6 पदमा भनिएको छ, 45 अध्यायको 6 पदमा, हे परमेश्वर, तपाईँको सिंहासन सदा सर्वदा कायम रहन्छ, पक्षपात रहितको राजदण्ड तपाईँको राज्यको राजदण्ड हो। उहाँ धार्मिकतामा शासन गर्न गइरहनु भएको छ मित्र। ओ विश्वलाई आज कति धेरै गरेर धार्मिक राजाको आवश्यक छ। उहाँको पृथ्वीमा आगमनको सम्बन्धमा प्रभु येशू स्वयंले भन्नुभयो मत्ती 25:31 पदमा, तर जब मानिसको पुत्र स्वर्गीय दूतहरू समेत आफ्नो महिमामा आउला तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। उहाँको आगमन नभइन्जेलसम्म यो पृथ्वीमा हामीले शान्ति पाउने छैनौ। यो नै विश्वको आवश्यक कुरा हो। 7 पदमा भनिएको छ, तपाईलाई धार्मिकता मनपर्छ र दुष्टतालाई तपाईँ घृणा गर्नुहुन्छ, यसकारण परमेश्वरले तिम्रा साथीहरू भन्दा वर्ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ। अभिषेक जन चाहिँ हिब्रूको शब्दको अर्थ हुन्छ मसीह, अनि यसको ग्रीक शब्दको अर्थ हो ख्रिस्ट। ग्रीकमा ख्रिस्टोज हो अनि अंग्रेजी र नेपालीमा ख्रिस्ट। मित्र यो नाम होइन, यो पदाधिकारी यानि उपाधि हो। मित्र जब उहाँ सर्वप्रथममा पृथ्वीमा आउनुभयो उहाँ अगमवक्ताको रूपमा आउनुभयो, अर्थात परमेश्वरको सन्देश वाहक र सन्देश जुनले भूतकालतिरको संकेत गर्दछ। हाम्रा दिनमा उहाँ महान प्रधान पुजारी हुनुहुन्छ जो परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। त्यो चाहिँ उहाँको वर्तमान सेविकै हो, तर उहाँको दोस्रो आगमन चाहिँ मसीहको रूपमा राजाको रूपमा हुनेछ। यो भविष्यको लागि हो। दोस्रो खण्डमा भनिएको छ परमेश्वरले तिमीलाई तेलले अभिषेक गर्नुभएको छ। यो अभाग्यवश हो कि हामी उहाँलाई दुःखको शोकको मानिसको रूपमा सोच्न झुक्काउ यानि प्रवृत्त हुन्छौं। म विश्वास गर्दछु कि उहाँ जब यस संसारमा हुनुहुन्थ्यो सबभन्दा हर्षित व्यक्ति हुनुहुन्थ्यो। मित्र यो मसीह सम्बन्धको मेसाइनिक साम हो जुन हाम्रा प्रभु येशू ख्रिष्टको संकेत गरिरहेको छ, र यसलाई दुई पदहरूमा हेब्रूको पुस्तकमा उद्धृत गरिएको छ। हेब्रू 1:8-9 पदमा भनिएको छ, तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ हे परमेश्वर तपाईँको सिंहासन सदा सर्वदाको निम्ति छ र तपाईँको राज्यको राजदण्ड न्यायको राजदण्ड हो। तपाईँले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको छ, यसकारण परमेश्वर तपाईँका परमेश्वरले तपाईँलाई तपाईँका साथीहरूभन्दा वर्ता गरेर खुशीको तेलले अभिषेक गर्नुभएको छ। हेब्रूको सम्पूर्ण पहिलो अध्यायले हाम्रा प्रभु येशू ख्रिष्टको यानि ख्रिष्टलाई उहाँको उच्च पारिने कुरामा स्वर्गीय दूतहरूभन्दा अति नै उच्च स्तरमा र परमेश्वरको दाहिने हातमा विराजमान हुनुभएको दृश्यको पेश गर्दछ। अनि 8 पदमा भनिएको छ, तिम्रा सबै पोषकहरूमा मुर घिउकुमारी तेजपातका बास्ना हुन्छन्, हस्तिहाटको महलमा तारका बाजाले तिमीलाई खुशी तुल्याउँछ। उहाँ यो पृथ्वीमा आउनुभयो ताकि हाम्रो आनन्द भरिपूर्ण होस्। उहाँले आनन्दपूर्वक क्रूसलाई सहनुभयो जुन उहाँको सामने राखिएको थियो। ओ आज हामी विश्वासीहरू कति आनन्दित हर्ष गर्न आवश्यक छ। यहुदाको कुल जुनको अर्थ हो स्तुति, तिनीहरूले उजाड स्थान यात्रामा इसरायलका सन्तानहरूलाई अगुवाई गरेका थिए, तैपनि तिनीहरू गनगन गरे, गुनासो गरे, जबकि तिनीहरूले परमेश्वरको स्तुति प्रशंसा गर्नुपर्ने थियो। यही नै कुरा आज हाम्रा दिनहरूमा चर्चले गरिरहेको छ। मित्र विश्वासीहरूले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहनु पर्छ, गनगन गर्ने होइन, गुनासो गर्ने होइन। जब निम्न पदहरूमा हेर्छौं हामीसँग महलको दृश्य छ। 9 पदमा भनिएको छ, तिम्रा माननीय स्त्रीहरूमध्ये राजकुमारीहरू पनि छन्, तिम्रो दाहिनेपट्टि ओपिरको सुनका गहना पहिरेका महारानी खड़ा हुन्छन्। पुरानो नियममा चर्चका नामद्वारा उल्लेख गरिएको छैन, तर म विश्वास गर्दछु कि तपाईँ त्यसको रूपकमा र वाक्य अलंकारमा देख्नुहुन्छ। यो पदमा रानी को हो म विश्वास गर्दछु कि तिनी चर्चको तस्विर हो, यद्यपि तिनलाई विशेष गरेर पहिचान नगरे तापनि, अनि ख्रिष्टले तिनलाई सिंहासनमा उठाउनुहुनेछ। अनि दश पदमा भनिएको छ, सुन हे राजकुमारी, आफ्नो कान लगाएर विचार गर, तिम्रा आफ्नै मानिसहरू र तिम्रा पिताको घरलाई पनि बिर्स। हामीले यो संसारको छोड्नेछौ र छोड्नै पर्नेछ एक दिन। हामीले संसारलाई प्रेम गर्नु हुँदैन, हामी यहाँबाट छुटकारा पाएका, उद्धार पाएका जन हौ, हामी परमप्रभुमा टाँसिरहन बनिरहनु पर्छ। अनि एघार पदमा भनिएको छ, यसरी राजाले तिम्रो सौन्दर्यको चाह गर्नेछन्, किनकि उनी त तिम्रा स्वामी हुन् र तिमीले उनलाई दण्डवत गर। चर्च सुन्दर बनाइनु पर्दछ, यानी सुन्दर बनिनु पर्दछ, सबै पाप हटाइनेछ त्यस बेला। ओ, यो कस्तो दृश्य छ। सत्र पदमा भनिएको छ, म तिम्रो नाउँ पुस्तौंसम्म सम्झने तुल्याउनेछु, यसकारण देश देशका मानिसहरूले तिमीलाई सदा सर्वदा धन्यवाद दिनेछन्। मित्र, यस पदले ख्रिष्टको हजार वर्षीय राज्य युगको, यानी मिलेनियल किङडमको बताउँछ। तर प्रभुले त्यस बीचमा केही क्षणसम्म, मतलब केही क्षण समयसम्म कामकाज यानि प्रबन्ध मिलाइसक्नु भएपछि त्यो राज्य निरन्तर निरन्तर अनन्तकालीनतिर बढ्दछ जाँदछ, जुनमा यानि त्यो काम कुरा मिलाउने समय बीच चाहिँ केही समयको निम्ति शैतानलाई छोडिनेछ र त्यसपछि त्यसलाई गन्धक र आगोको भट्टीमा फालिनेछ। ती कुराको त्यसमा समावेश हुनेछ। यो महिमित भजन हो, अनि जब यसलाई उचित दृष्टिकोणमा राखिनेछ त यससँग आज हाम्रो निम्ति ठूलो अर्थ छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाइ, म विश्वास गर्दछु आजको अध्ययनले हामीलाई एउटा गहिरो सत्य चाहिँ सिकाएको छ। परिस्थिति जस्तो सुकै भए तापनि परमेश्वर प्रति विश्वास योग्य चाहिँ हामी रहनुपर्छ।
2: हो त भाइ, भजन संग्रह 44 लेखकहरूले आफ्ना दुःखहरू परमेश्वरको सामु खुलस्त राखे। उनीहरूले आफ्नो पीड़ा लुकाएनन्, तर उनीहरूको भरोसा सधैं परम प्रभु परमेश्वरमाथि नै रहिरहे।
1: साँच्चै नै दाइ, आज पनि धेरै मानिसहरूले जीवनमा अन्याय, रोग, असफलता, निराशाको सामना गरिरहेका छन्। यो समयमा परमेश्वरलाई दोष दिनुभन्दा उहाँमा भरोसा राख्नु कति अद्भुत कुरा रहेछ।
2: हो भाइ, यस्ता समयमा परमेश्वरलाई दोष दिनुभन्दा उहाँको नजिक जानु आवश्यक छ। परमेश्वरले हाम्रो संघर्ष देख्नुहुन्छ र उचित समयमा सहायता गर्नुहुन्छ।
1: र अर्को कुरा दाइ, भजन संग्रह 45 मेरो ध्यान प्रभुको महिमा र उहाँको राज्यतर्फ चाहिँ केन्द्रित गराएको छ कि हामी आशा केवल वर्तमान परिस्थितिमा होइन परमेश्वरको अनन्त योजनामा पनि हुनुपर्छ।
2: हो, त्यो अत्यन्त सुन्दर पक्ष हो भाइ। संसारका राज्यहरू परिवर्तन हुन्छन्, मानिसहरूको शक्ति समाप्त हुन्छ, तर परमेश्वरको राज्य सदा सर्वदा रहिरहन्छ। उहाँको सिंहासन धार्मिकता र सत्यमा स्थापित छ। जब हामी परमेश्वरको महिमा र उहाँको प्रतिज्ञा राज्यतर्फ हेर्छौं, तब वर्तमानका संघर्षहरूलाई पनि आशाका साथमा सहन सक्छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा दिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: Elimbu FM 89.6 MHz.
1: Six Pilla, Hamro, Nepal ko papad.
2: म सायद तिमीले खोजेको जस्तो केटी होइन, मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ, मेरो पनि त आफ्नो लाइफ हुन्छ, मैले डिसिजन

आकांक्षा, यो सबै गल्ती मैबाट भएको, यो गर त्यो नगर सधैँ आफ्नो इसारामा हिँडाउन खोजे, तर तिम्रो मायालाई कहिले बुझ्न सकिन, सधैँ इन्टरफेयर मात्र गर्न खोजे कि मलाई एउटा अन्तिम

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर, मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, अब देशभरका अदालतबारे गुनासो सिधै सर्वोच्चमा। होल्डिङ सेन्टरका सुगमवासीलाई गृह जिल्ला फर्काइँदै देउबा पक्षले बोलायो साउन 29 राष्ट्रिय भेला, काँग्रेस औपचारिक विभाजनको संघारमा। इरानमाथि अमेरिकाको थप आक्रमणपछि हुतीहरूद्वारा तेल ट्याङ्करमा आक्रमण, रूस विरूद्धको आक्रमणलाई प्रभावकारी तुल्याउन युक्रेनी सैन्य नेतृत्वमा व्यापक फेरबदल। र आईसीसी विश्वकप लीग 2 नेपालले आज नेदरल्याण्डसँग खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। लगातारको वर्षापछि नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका 7 दिनदेखि ठप्प छ। सड़क पहिरो र भाँसिँदा चीनतर्फ करोड़ौं रूपियाँका सामान बोकेका करिब 150 कन्टेनर रोकिएका छन्। नेपालतर्फ पनि दर्जनौं कन्टेनर अलपत्र परेका छन्। सीमा नाकाको लिपिङमा पहिरो खस्नुका साथै इको र डागलङ क्षेत्रमा सड़क भाँसिएपछि अघिल्लो सोमबारदेखि अवरूद्ध बनेको कोदारी सड़क खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। मन्त्री परिषदको हिजोको बैठकले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनु भएको छ। यसै गरी मन्त्री परिषदको हिजोको बैठकले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखत, कपाली तमसुक, चेक, दृष्टिबन्धकी लगायतलाई पनि अवैध घोषणा गरेको छ। फर्जी तमसुकका आधारमा घरबार बिन हुन पुगेका तथा मुद्दा मामिला खेप्नु परेका पीड़ितले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। सरकारको यो निर्णयले गर्जोट टार्ने न्यूमा दिइने रकम र त्यसको आड़मा बनाइने तमसुकले उठी बास लगाउनेहरूको चेत खुल्ने, मिटर ब्याज विरूद्ध पीड़ित किसान मजदूर आन्दोलनका भोजपुरा इन्चार्ज दिवाशंकर महतोले बताउनु भएको छ। यसै गरी सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उड़ानमा समेत शुल्क छूट दिने निर्णय गरेको छ। देशभरका अदालतमा कुनै पनि गुनासो भए अब सर्वोच्च अदालतको न्यायिक सुशासन केन्द्रमा सिधै उजुरी दिन सकिने भएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा अदालत सम्बन्धी गुनासो सुन्न हेलो सरकार जस्तै संयन्त्र तत्काल सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सोही प्रतिबद्धता कार्यान्वयन गर्दै असार 32 गतेदेखि सर्वोच्च अदालतमा यस्तो केन्द्र औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले द हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको

पनि उद्योग प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश गर्न देशभरका सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। विभागले हिजो 40 जिल्लाका भूमि प्रशासन कार्यालयले पत्रचार गर्दै यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएकाले अनुगमन तथा निरीक्षण समितिले स्थलगत रूपमै पुगेर वस्तुस्थितिको अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो। विभागले जारी गरेको पत्र अनुसार नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा प्राप्त गरेको उद्योग कम्पनी प्रतिष्ठान आयोजना शिक्षण संस्था तथा अन्य संघ संस्थाले स्वीकृत उद्देश्य अनुरूप नै जग्गा प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत रूपमा छानबिन गर्नुपर्ने कानूनी व्यवस्था छ। यसअघि पटक पटक पत्रचार गर्दा पनि अधिकांश कार्यालयबाट प्रतिवेदन प्राप्त नभएपछि विभागले पुनः निर्देशन जारी गरेको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न स्वीकृति पाएका संस्थाको नियमित अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई तोकिएको छ। ऐनले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग व्यवस्था निरीक्षण गर्न र त्यसको प्रतिवेदन विभागमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। सरकारले काठमाडौँ उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृह जिल्ला फर्काउने भएको छ। हिजो एक सूचना जारी गर्दै भूमि समस्या समाधान समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सम्बन्धित जिल्ला समिति वा पालिकामा सम्पर्क गर्न भनेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा पहिचान भएका 29 परिवारलाई जग्गा व्यवस्थापनका लागि सम्पर्क गर्न भनिएको हो। समितिका अनुसार ती परिवारको डिजिटल विवरण निवेदन तथा आवश्यक कागजात सहितका फाइल सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार हाल बनेपा स्थित रेडक्रस तालिम केन्द्र, किर्तिपुर स्थित राधा स्वामी सत्संग, नगरकोट स्थित खानेपानी तालिम केन्द्र र बोडे स्थित कृषि तालिम केन्द्रमा रहेका 29 परिवारलाई गृह जिल्लामा व्यवस्थापनका लागि प्रक्रिया अघि बढ़ाइएको छ। होल्डिङ सेन्टरमा सिन्धुली, सर्लाही, काठमाडौँ, सुनसरी, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, महोत्तरी, झापा, भोजपुर लगायतका जिल्लाका स्थायी बासिन्दाहरू रहेका छन्। यसैबीच बनेपा स्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले सरकारले अस्थायी बसोबासको सुनिश्चितता नगरी अर्को होल्डिङ सेन्टरमा सार्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले पहिले बस्ने ठाउँ वा जग्गाको टुंगो लगाइयोस्, त्यसपछि मात्रै होल्डिङ सेन्टर छाड्छौं भन्ने अडान राखेका छन्। नेपाली कांग्रेस देउबा पक्षले राष्ट्रिय भेला बोलाएको छ भने यससँगै कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातिर गएको छ। कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाश महन सिंहले साउन 29 गते राष्ट्रिय भेला बोलाएको घोषणा गर्नुभएको छ। उहाँले भन्नुभयो, हाम्रो राष्ट्रिय भेला साउन 29 गते हुन्छ, काठमाडौँमा हुन्छ, यो थ्रेट होइन, काम गरेर देखाउने हो, हिजो पनि देखाएका हौ, उहाँले भन्नुभयो। कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्नुहुँदै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताउनु भएको छ। कांग्रेस नेता सिटौलाले राष्ट्रिय भेलाले नयाँ दिशा तयार गर्ने समेत बताउनु भएको छ। सभापति गगन थापालाई कपट नगरे नराखी पार्टी एकताको पक्षमा पहल गर्न सिटौलाको आग्रह समेत थियो। नेता डाक्टर शशांक कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति थापाले लिनुपर्ने बताउनु भएको छ। यस्तै नेता डाक्टर शेखर कोइरालाले कांग्रेसभित्र जन्मिएका निरंकुशताको अन्त्य गर्न जरूरी रहेको बताउनुहुँदै सभापति थापाले बीपीको प्रजातान्त्रिक समाजवादलाई थाती राखेर सामाजिक लोकतन्त्रको विचार अगाडि सारेको आरोप लगाउनु भएको छ। कार्यक्रममा नेता विमलेन्द्र निधिले राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक बाटो रोज्ने बताउनुभयो। नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल सहितका मन्त्रीहरूले संयुक्त रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउनुभयो। एमाले बागमती प्रदेश संसदीय दलले हिजो प्रदेश प्रमुख समक्ष पत्र बुझाउँदै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानिया नेतृत्वको सरकारलाई दिएको समर्थन श्रावण 6 गतेदेखि
लागू हुने गरी फिर्ता लिएको छ। एमाले संसद दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम 2082 साउन 20 गते गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ। कलम्बो खबरमा अब विदेशको खबर। इरान समर्थित हुथी विद्रोहीहरूले बब अल मन्दाब जलसन्धि बन्द गरेको छ। यो जलमार्ग पानी जहाज आवाजातका लागि निकै महत्वपूर्ण हुनका साथै लाल सागरमा प्रवेश गर्ने मुख्य मार्ग हो। इरानमाथि अमेरिकाले लगातार 12 रात आक्रमण गरेपछि यमनका हुथी विद्रोहीले लाल सागरमा साउदी अरबका 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको दावी गरेका छन्। इरानको सरकारी संचार माध्यमका अनुसार बुधबार भएको अमेरिकी आक्रमणमा 2 मृत्यु भएको छ भने होर्मुजा जलसन्धिमा बिछाइएको जलमार्गमा बिछाइएको बारूदी सुरुङ माइनको विस्फोटमा एउटा ट्याङ्करमा आग लागि भएको छ। इरान समर्थित समूहले साउदी अरब विरूद्ध सामुद्रिक नाकाबन्दीको घोषणा गरे यता हुथीहरूद्वारा गरिएको यो पहिलो आक्रमण हो। विदेशकै खबरमा रूस विरूद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सार्वजनिक दबाव र युद्ध रणनीतिमा सुधारको आवश्यकता महसुस गर्दै सेना प्रमुखसहितका उच्च सैन्य अधिकारीहरूलाई परिवर्तन गर्नुभएको छ। निवर्तमान सेना प्रमुख र रक्षा मन्त्री बीचको आन्तरिक मतभेदले युद्ध सञ्चालनमा नकारात्मक असर पर्ने चिन्ता बढ़ेको बेला यो निर्णय लिएको हो। युक्रेनले यस वर्ष युद्धका विभिन्न मोर्चामा उल्लेखनीय प्रगति हासिल गरेको दावी गर्दै आएको छ। खेलम्बो खबरमा अब खेलकुदको खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग दिउँसोको 2:45 प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 पराजित भएको थियो। शीर्ष चारमा रहँदै एकदिवसीय विश्वकप छनौटमा स्थान बनाउन नेपालका लागि यो श्रृंखला निकै महत्वपूर्ण रहेको छ। हालसम्म लीग टूको 29 खेल खेलेको नेपालले 11 जीत 16 हार र 2 खेल नतिजाविहीन बन्दा 24 अंक लिएर 5 स्थानमा रहेको छ। नेदरल्याण्डस भने 28 खेल खेल्दै 14 जीत 10 हार र 4 खेलमा नतिजाविहीन बन्दा 32 अंक लिएर शीर्ष 3 रहेको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। मिटर प्याजका फर्जी लिखत अवैध घोषणा। अब देशभरका अदालतबारे गुनासो सिधै सर्वोच्चमा गर्न सकिने। होल्डिङ सेन्टरका सुकुम्बासीलाई गृह जिल्ला फर्काउँदै देउबा पक्षलाई बोलायो साउन 29 राष्ट्रिय भेला। कांग्रेस औपचारिक विभाजनको संघारमा। इरानमाथि अमेरिकाको थप आक्रमणपछि हुथीहरूद्वारा तेल ट्याङ्करमा आक्रमण। रूस विरूद्धको आक्रमणलाई प्रभावकारी तुल्याउन युक्रेनी सैन्य नेतृत्वमा व्यापक फेरबदल। र आईसीसी विश्वकप लीग टू नेपालले आज नेदरल्याण्डसँग खेल्दै। हेलम्बुक खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म गेमलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोक गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: फेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।
1: हाइलाइट्स नेपाल कम्प्लिट डिजिटल इन्टरटेनमेन्ट हाउस।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: it. Just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
0: New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagatu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagatu Gadi Nagarpalika 5 Sindhupalcho. Email: Hotel Aruniko @gmail.com. Contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shanga Subali Nagarpalika 5, Sindhupalcho.
4: ओइनि के पार ओइ मित्र, यो दुम्सोले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
5: मित्र छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
6: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
5: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 9849-29-13-27।
10: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
11: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
10: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
11: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Rahul. Look, मैले तँलाई एउटा राम्रो खानदानको केटी छानेर राख्दा छु. तेरो फोटो पठाइदिएको थिएँ मैले. दे अल्सो लाइक यु. त्यसलाई बिहा गर्नु त.
1: हजुर बुवा, मैले हजुरलाई कतिचोटि भनिसकेँ, आइ एम नट रेडी फर दिस म्यारेज थिङ्स एन्ड अल. अनि आएको दुई दिन भएको छैन.
0: This is what you say all the time. Every time you say this is the same thing. I'm sick and tired of this. Now you will marry this girl. Right?
1: Behave. I'm going to marry this girl.

0: के गरेको स्टुपिड, फोटो देऊ। कस्तो राम्रो सपना देख्दै थिएँ म।
1: हिरोइनको फोटो हातमा भएपछि सपना जसले पनि देख्छ।
0: हिरोइन
1: अनि के त यो अलिसा शर्माको फोटो, वान मन्थ वेट गरेको अटोग्राफ लिनको लागि, नपचाई हेर्नुहोस् त।
0: खोइ
2: राहुल हेर, अघि एउटै खामा चाहिँ नि झुक्किएछ, यो लागि लागि आएको हेर।
0: ए बाबु,

0: हे
1: अहिलेसम्म यही छौ तिमी
0: झलनाको
1: म त जान लाग्यो
0: ओके सी यू
2: बाय
0: अनि भोलि कहाँ भेट्ने त
2: किन भेट्ने
0: अरे भित्र त भेट्छु भनेको होइन
2: भेट्नु हुँदैन
0: के हुन्छ त भेट हुँदैमा

0: म त कत्र डान्स गर्छु याद नगरे
1: सुन्नुहोस् न
0: भन्नुहोस् न
1: के भन्थ्यो आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याइदिन सक्नुहुन्छ दाई।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलम्बु FM 89.6 MHz।

0: Sorry guys, sorry.
1: Wait, just a minute. We will return back. Return back.
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
8: हुन्छ हुन्छ ल हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: LMB FM 89.6 MHz।

0: time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आयुष सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। कर्णालीमा नेकपा एमा नेकपाले मुख्यमन्त्री कौडेल विरूद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने। बाढ़ी पहिरोले साथ जिल्लाका प्रमुख सड़क खण्डहरू अवरूद्ध। विमानस्थलबाट 4 किलो गाँजा सहित 2 भारतीय नागरिक पक्राउ। हर्मुजपछि बाब अल मदिनबामा पनि अवरोध। हुथीद्वारा नाकबन्दीको घोषणा। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नेदरल्याण्डसँग भेट्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोगुडी नगरपालिका वडा नम्बर 10 का बासिन्दाले अब काठमाडौँको मेडिकल कलेज केएमसी अस्पतालमा विशेष सहुलियत सहित स्वास्थ्य सेवा पाउने भएको छ। वडा कार्यालय र केएमसी अस्पताल बीच भएको सम्झौता अनुसार वडा नम्बर 10 का बासिन्दाले निशुल्क ओपीडी कार्ड, त्यसै गरी सामान्य बेड, आईसीयू, एसडीयू, सीसीयू, शल्यक्रिया ल्याब परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्सरे, यूएसजी, इन्डोस्कोपी, कोनोलोस्कोपी र फिजियोथेरापी जस्ता दन्त उपचार लगायतका विभिन्न सेवामा 25% छूट पाउने भएको छ। अति विपन्न तथा असहाय परिवारका नागरिकहरूले अस्पतालको मापदण्ड अनुसार उपचारमा 100% सहुलियत प्राप्त गर्न सकिने व्यवस्था गराएको छ। सेवा लिन वडा नम्बर 10 को परिचय पत्र खोल्ने आधिकारिक कागजात वा नागरिकताको प्रतिलिपिको साथमा लिएर अस्पताल जानुपर्ने बताएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। मन्त्री परिषदको हिजोको बैठकले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरिएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरीले बताएको हो। यसै गरी मन्त्री परिषदको हिजोको बैठकले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखित कपाली, तमसुक चेक, दृष्टिबन्धिक लगायतका विभिन्न अवैध घोषणा समेत गरिएको छ। फर्जी तमसुकका आधारमा घर परिवार विहीन हुन पुगेका तथा मुद्दा मामिला खेपिरहेका पीड़ितले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। सरकारको यो निर्णयले गर्जो टर्ने न्यूहुमा दाय दिइने रकम र त्यसैको आड़मा बनाइने तमसुकले उठीवास लगाउनेहरूको चेत खुल्ने, मिटर ब्याज विरूद्ध पीड़ित किसान मजदूर आन्दोलनका भोजपुरा इन्जुरा शिवंकर महतोले बताएको छ। र त्यसै गरी सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानका विभिन्न शुल्क छूट दिने निर्णय गरिएको छ। मन्त्री परिषदको हिजोको बैठकले 2085 भदौ मसान्तसम्मका लागि यस्तो सहुलियत दिने निर्णय गरिएको हो। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी अनुसार यी 2 विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क समेत छूट हुनेछ र ग्राउण्ड ह्याण्डलिङ शुल्क 50% छूट दिने निर्णय गरिएको छ भने विमानस्थललाई चलायमान बनाउन र अन्तर्राष्ट्रिय उडानहरूमा आकर्षित गर्न सरकारले यस्तो सहुलियत दिने कदम चालेका छन्। कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री यमलाल कौडेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिएको छ। बिहिबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरिएको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जीशीले बताउनु भएको छ। केन्द्रमा नेकपा एमालेका बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यसअघि नै अडानमा कायम राखिने बताएको छ। कर्णालीमा नेपाली कांग्रेस, नेकपा, एमाले, नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कौडेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। साथै मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई प्रस्ताव गरिएका छन्। लगातारको वर्षापछि आएको पहिरो, बाढ़ी र सड़कमा हिलो गेग्रान जमेका कारण देशका विभिन्न जिल्लामा प्रमुख राजमार्ग तथा सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै 7 जिल्लाका सड़कहरू पूर्ण रूपमा अवरूद्ध रहेको र केही सड़कमा राति सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। प्रहरीको अनुसार काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुटकोट, नेपाल थोक, कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको

जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधनमा रोक लगाएको छ र यो सँगसँगै कान्ति लोकपथ वर्षयामको जोखिमका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्मको रोक लगाएको छ। यसै गरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका 4 जिरोकिलो र भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा पनि पहिरो खसेकाले सड़क खण्डपूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङको जैमनी नगरपालिका 8 बेलबगर स्थित काली गण्डकी करिडोरमा पनि पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भने दोलखा जिल्लाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामा बगरमा रामेसाप सड़क खण्डमा सामाकोशी खोलाले सड़क कटान गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजासहित 2 जना भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले 2 थाई एयरवेजका उडान मार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार थाई एयरवेजको उडान नम्बर TG309बाट थाइल्याण्डको बैंक हुँदै नेपाल आएका 2 भारतीय महिलाले शंकास्पद गतिविधिको आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेशभित्र लुकाई राखिएको 4 किलो गाँजा बरामद गरेको छ। पक्राउ पर्नेमा भारतको मणिपुर निवासी 20 वर्षीय मोना देवी लोङजाम र 23 वर्षीय ओइनाम एली रहेको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागू औषध गाँजा 4 किलो 2 थान राहदानी र 2 थान मोबाइल फोन समेत बरामद गरिएको छ। खबरमा अब विदेशको खबर। युद्ध सर्किँदै जाँदा मंगलबार इरान निकट यमनको सिया विद्रोही समूह हुतीले रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिने बाब अल मादेब जलमार्ग नाकाबन्दी घोषणा गरिएको छ। हुतीका प्रवक्ताले एक मीडियाले वक्तव्य जारी गर्दै यमनको राजधानी साना स्थित प्रमुख विमानस्थलमा साउदी अरबियाले गरिएको हवाई आक्रमणको बदला स्वरूप यो कदम चालिएको बताएका छन्। विश्वभरका जहाजहरूको आवत जावत ट्र्याक गर्ने संस्था मरिन ट्राफिक अनुसार हुतीको घोषणापछि साउदी अरबियाबाट छुटेको 2 तेल ट्याङ्करहरूले आफ्नो बाटो परिवर्तन गरेको छ र यसले लाल सागरमा जोखिम उत्पन्न गराएको मरिन ट्राफिकले जनाएको छ। बाब अल मादेब जलमार्गमा लाल सागरलाई अडियनको खाड़ी र हिन्द महासागरसँग जोड़िनेछ र यसै गरी यसै महिना विमानस्थलमा इरानी अधिकारी सुवार भएकै बेला साउदीले आक्रमण गरेको हुथीको आरोप छ र संज्ञा दिएका छन् भने साउदीले नाकाबन्दीको कड़ा शब्दमा भर्त्सना समेत गरिएको छ। एलम्बु खबरमा अब खेल खबरमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नेदरल्याण्डसँग खेल्नेछ। जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग दिउँसो 2:45 बजेबाट खेल्नेछ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो भने शीर्ष 4मा रहँदै एक दिवसीय विश्वकप छनौटमा स्थान बनाउन नेपालका लागि यो श्रृंखला निकै नै महत्वपूर्ण रहेको छ। हालसम्म 2 को 29 खेल खेलेको नेपालले 11 जित 16 हार र 2 खेल नतिजाविहीन भन्दा 24 अंक लिएर 5 औं स्थानमा रहेको छ। नेदरल्याण्डस भने 28 खेल खेल्दै 14 जित 10 हार र 4 खेलमा नतिजाविहीन भन्दा 32 अंक लिएर शीर्ष 3मा रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू फोन एकपटक। सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर। कर्णालीमा नेकपाले मुख्यमन्त्री कणेल विरूद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने। बाढ़ी पहिरोले 7 जिल्लाका प्रमुख सड़क खण्ड अवरूद्ध। विमानस्थलबाट 4 किलो गाँजा सहित 2 भारतीय नागरिक पक्राउ। बाब अल मादेबमा पनि अवरूद्ध। हुतीद्वारा नाकाबन्दीको घोषणा र आईसीसी विश्वकप लीग 2मा नेपालले आज नेदरल्याण्डसँग भेट्दै। मध्याह बाह्र बजेको समाचार सकियो। वर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। एटिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: ग्लोबल
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: wait just a minute. We will return back.
1: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक
2: यहाँ उन्नत जातको बदेल हेमसार धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
2: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31 प्रोपाइटर मेनुका कार्की ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
4: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
4: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचोगुडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
5: In the mix.
6: Hi, this is Britney Spears.
7: It's what up, this is Jay-Z.
8: This is Jennifer Lopez.
5: The mix.
3: 89.6 FM.
9: Where's the visitor? Entertaining the nation.
10: LensNepal.com. In focus, you and everything.

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको

देशका विभिन्न आसपासकै स्थानीय जिलहरूबाट हेलम्बु एफएमको रेडियोको फ्रिक्वेन्सीबाट तपाईँहरूले एकैसाथ हामीलाई सुनिराख्नु भएको छ भने हामीलाई फेसबुकको पेज अनि मोबाइलको गुगल क्रोमबाट देश विदेशका जुनसुकै स्थानमा रहनु भए तापनि यो प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। है त तपाईँहरूले फेसबुकमा राम्रोसँग सुन्नु भएको छैन भने तपाईँले गुगल क्रोमको लिंक पनि हामीले फेसबुकको वेबसाइटमा राखिएको छ। उक्त लिंकमा तपाईँले अनलाइन भन्नेमा जानु भएर क्लिक गर्नुभयो भने सिधै लिंकमा जानेछ, त्यहाँबाट पनि हेलम्बु एफएमलाई मजाले सुन्न सक्नुहुनेछ। र तपाईँहरू नयाँ हुनुहुन्छ, जोडिनु भएको छैन हाम्रो पेजमा भने तपाईँहरूले सर्च गर्नुहोस् आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा हेलम्बु एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बु एफएमलाई मजाले सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टु हेलम्बु हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टु हेलम्बु सुन्न पाउनुहुनेछ। यो प्रोग्राममा विशेष गरी हामी तपाईँहरूको रोजाइमा रहेका तपाईँहरूले नै मन पराउनु भएका विभिन्न विधाका गीतहरू बजाउँदै रमाइलो गर्ने गर्दछौ है। र त्यसको बावजुदमा तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, तामाङ गीत, लोकदोहोरी गीत, पप गीत, डीजे गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। श्रोताहरू कार्यक्रममा कल गरेर गीत रोज्न पाउनुहुनेछ। गीत रोज्नका लागि हामीले नम्बरहरू खुल्ला गरिएको छ अनि फेसबुक पेजबाट पनि कमेन्ट गर्नुहोला, लाइभ सेयर गर्न पनि नभुल्नुहोला। आगामी दिनमा तपाईँले हरेक प्रोग्राम अनि समाचारहरू तपाईँले नोट गर्न पाउनुहुनेछ, सुन्न पाउनुहुनेछ, हेर्न पाउनुहुनेछ र जानकारीमूलक कुराहरू पनि तपाईँले त्यहाँ पाउन सक्नुहुनेछ। र कार्यक्रममा कल गर्नका लागि नम्बर खुल्ला गरिएको छ। यो दिउँसोको समय पनि हो, धेरै जना श्रोता साथीहरू यति बेला एकदमै बारीको कामतिर बिजी व्यस्तता हुनुहुन्छ, कोदो रोपाईको मेला धम्माधम चलिरहेको छ र कतिपय ठाउँहरूमा अझै पनि केही कामहरू बाँकी नै छ, जस्तो कि धान रोपाईको कामहरू यो पानी ढिला परेको कारणले कोही कोही ठाउँमा ढिला छ र म्याक्सिमम धेरै ठाउँहरूमा चाहिँ धान रोपाईको काम चाहिँ सकिएको छ र कोदोको कामहरू सिजन चलिरहेको छ, कोही कोही ठाउँको अझै पनि सकिने बेला पनि भइसकेको छ। र कतिपय श्रोताहरू यो दिउँसोको समय अब यति बेला व्यापक रूपमा घाम चर्को छ, शीतलको सहरीमा बसेर यो प्रोग्राम सुनिराख्नु भएको छ। कतिपय श्रोताहरू आफ्नो व्यापार बिजनेस गर्दै हुनुहुन्छ, कतिपय श्रोताहरू आफ्नो काम विभिन्न कारखानातिर हुनुहुन्छ, विभिन्न काम गर्दै हुनुहुन्छ, गाउँ बैसीमा मजाले रेडियो सुन्दै आराम गर्दै मजाले शीतल ताप्दै, कतिपय श्रोताहरू आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि ओकाली हो ओराली भन्ज्याङ चौतारी लगायतका विभिन्न छरछाहनामा रहेर तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई समय मिलाएर सुन्नु भएको छ र सुनिराख्नु भएको छ। अबको एक घण्टा भने हामी तपाईँहरूसँगै सहयात्रा गर्नेछौँ, तपाईँहरूको गाउँ बस्तीमा गुन्जिनेछौँ, तपाईँहरू सँगसँग मिठो कुराकानी गर्नेछौँ, तपाईँहरूकै रोजाइमा रहेका गीतहरू बजाउँदै रमाइलो गर्नेछौँ यो दिउँसोको समयमा है। अनि सँगसँगै तपाईँहरू कार्यक्रममा कल गर्न सक्नुहुनेछ अनि गीत रोज्न पाउनुहुनेछ है। गीत रोज्नका लागि नम्बर छ 98 60 52 55 25, 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिनुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौँ, गीतपछि तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्न अनि सुनाउनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो। कार्यक्रममा फोन गर्नुहुँदै गीत रोजाइमा पार्ने पालो तपाईँहरूको हो। यो प्रोग्राममा तपाईँले आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कल गर्नका लागि नम्बर रहेको छ 9860552525 को माध्यमले कल गर्दै आउनुहोला। र यति बेला भने कोही साथी आजको लागि पहिलो मित्र जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। हेलो नमस्ते। हजुर साथीको कल यति बेला कटेको छ। कोही साथी हुनुहुन्छ? हजुर नमस्कार। आवाज हामीले सुन्न सकेन, फेरि पनि कल लगाउँदै आउनुहोला भन्न चाहन्छु। र तपाईँहरूले कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ। हामीले फोन गर्नका लागि चाहिँ 9860552525 कल गर्दै आउनुहोला अनि गीत रोजाइमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? विजयजी बोल्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? अनि सन्चै हुनुहुन्छ? अनि हजुर मौसम एकदमै ठिकै छ। आज मौसम शीतल मौसम छ, सिरसिर बतास पनि चलिरहेको छ, घाम पनि लागिरहेको छ। समग्रमा आजको दिन व्यापक रमाइलो छ विजयजी।
1: भक्कु रमाइलो छ, यतातिर गर्मी छ, यसै छ, पानीले अलिकति चिसो चिसो छ, अब त्यस्तै छ हजुर।
0: ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: आज मलाई एउटा क्रिकेट बर्षा बेजुली भन्ने।
0: ओके हुन्छ, हामी गीत बजाउनेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके भाइ भाइ साथी हुनुहुन्थ्यो विजयजी हुनुहुन्थ्यो, उहाँले यो बसाइमा फोन गर्नुहुँदै कार्यक्रमबाट भाइदिनु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूलाई मनपर्ने गीतहरू रोज्नका लागि 9860552525 कल गर्दै जोडिनुहोला। र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत राख्छौ, गीतपछि आउनेछौ। तपाईँहरू पनि हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ पालो तपाईँहरू कुनै हो आफूलाई मनपर्ने गीत रोज्नका लागि। नम्बरहरू एकदमै खुल्ला छ, 98 60 52 55 25 फोन नम्बरमा कार्यक्रममा कल गर्नुहुँदै आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुनेछ। अनि आफ्नो घर परिवारजन, आफन्त इष्टमित्र, साथीभाइ जनामा पनि सम्झिन सक्नुहुनेछ। यो दिउँसोको समय हो तपाईँहरूको फोन कल लिने अनि तपाईँहरू सँगसँगै मिठो कुराकानी गर्दै यो समयलाई हामी व्यतीत गर्ने निधोको साथमा कार्यक्रममा जोडिएको छ। कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने नम्बर खुल्ला छ, अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्न पनि नभुल्नुहोला भन्न चाहन्छु। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट कर्ण लामा है। हजुर कर्णजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर एकदमै हाम्रो खानापिना सबै कुरा भइसकेको छ, अनि आरामै हुनुहुन्छ नि है? हजुर हजुर, अनि सुनाउनुहोस् न, नयाँ नौलो खबरहरू के छ, कस्तो हुँदैछ दिनहरू?
1: पुरानै हजुर, नयाँ नौलो पानी पर्ने, घाम लाग्ने, पानी पर्ने, घाम लाग्ने भइरहेछ। हिजोभन्दा अलिकति कमै, घामै अलिक बेसी लागिरहेछ, पानी पर्ने सम्भावना कमै छ भन्नुपर्छ हजुर।
0: हजुर हजुर, हजुर सेम टु सेम भन्नुपर्छ। चौतारामा पनि आज मौसम एकदमै सफा छ, मजाले घाम लागिरहेको छ, शिरशिर बतास पनि छ। जस आजको दिन एकदमै रमाइलो नै छ भनौ न है। एकदम एकदमै, अनि आज यो बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ? ओके ल, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि कर्णजी? हजुर अलिकति दायाँ बायाँ सरेर गीतको बोल बताइदिनुहोस् न। ए हजुर ल, हुन्छ हामी गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: त्यसै गरी सबै साथीहरूलाई भनौँ न, अहिले हाम्रो यहाँ विजय साप मुख्य गुरु, मेरो यहाँ हाम्रो आदरणीय दाइ विजय सापबाट जीव
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कर्ण लामा हुनुहुन्थ्यो है, सो उहाँले पनि यो साईमा फोन गर्नुहुँदै हेलम्बुको बजारमा भन्ने बोलको गीत रोज्नु भएको छ। हामी गीत अवश्य राख्ने नै छौँ र बजाउने छौँ। र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ। कल गर्नको लागि नम्बर एकदमै खुल्ला छ तपाईँहरू।

0: हजुर, एकदम मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ यस्तै यस्तै मिठा मिठा अनि रमाइलो गीतहरू आफ्नो रोजाइमा पार्न चाहनुहुन्छ भने कार्यक्रममा कल गर्न सक्नुहुनेछ है त। त्यसको लागि पनि 9860552525 सो नम्बरमा हुँदै कल गर्दै आउनुहोला। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो दादा, नमस्ते। नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? काभ्रेबाट मिलनजी बोल्दै हुनुहुन्छ। मिलनजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर गोठालो गर्दै हुनुहुन्छ। साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ? ल ठिकै छ। अनि के छ मौसमको अवस्था?
1: मौसमको अवस्था कतैतिर घाम लागिरहेछ, अब भन्नुभयो त धुम्माधम भइरहेछ, धुमधाम।
0: हजुर धुम्माधम्मा छ है। ओके, ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर नयाँ ऱ्याप गीतमा त्यस्तो नराम्रो शब्दहरू युज भएको छ या छैन? छैन है। ओके हुन्छ, हामी गीत राख्नेछौँ। गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? भन्दै सेटिन्छौँ है। साथी हुनुहुन्थ्यो, धन्यवाद छ। भिटेनको ऱ्याप गीत सुन्न चाहनुहुन्छ भन्नुभएको छ। हामी गीत राख्नेछौ, यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ। त्यसको लागि नम्बर रहेको छ 9860552525। अनि फेसबुक पेजबाट पनि धेरैजना श्रोता साथीहरूको कमेन्टहरू हामीलाई प्राप्त भइरहेको नै छ। साथीहरूको कमेन्टलाई त हामी अवश्य नै प्रस्थान यो तपाईँहरूको लागि स्थान दिनेछौ, कमेन्टहरू लिनेछौ। र कमेन्ट गर्नु भएको छ, हेलो हजुर के छ खबर, म ओखलढुङ्गाबाट निमा शेर्पा भन्नुभयो।

छ। अब बच्ने संघ मार्फत सबैजनाको लागि सम्झिन चाहन्छु नि भन्नुभएको छ। सो निमाजीलाई धेरै धेरै धन्यवाद छ। अनि लेख्नु भएको छ, हेलो दादा नमस्ते एन्ड गुड आफ्टरनुन, म बागसोरो नगरपालिका आठको मान्छे गुजरातबाट प्रोग्राम सुन्दैछु है भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, गुड आफ्टरनुन हजुर, म बुद्धवीर तामाङ है त काभ्रे पलाञ्चोकबाट भन्नुभएको छ। अब बज्ने गीत मार्फत सम्झिनु पर्दा साथीहरूमा सुमिला शेर्पा, लवली टीका श्रेष्ठ, अनि रामलाल सुमन, भूमिका राई, फुची संस्कृति लामा, त्यसै गरी लिम्बुनी कुस्मा, अनि पूजा योङहाङ, कमल श्रेष्ठ लगायत सबैमा मिठो सम्झना भन्नुभएको छ। बुद्धवीर तामाङजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिलेको लागि भने हामी मिठो गीत राख्छौं, गीतपछि तपाईँहरूको कमेन्ट अनि कल लिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हिलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु हिलम्बो सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ है साथीहरू। कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25। 98 60 52 55 25 कल गर्दै कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ। र हामीलाई कमेन्टहरू प्राप्त भइरहेको छ। कमेन्ट गर्नुभएको छ, नमस्ते नमस्कार हजुर भन्नुभएको छ आर्यन आले हुनुहुन्छ। नमस्ते अनि शुभदिन तपाईँले पनि। सो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि बान्तुवा जेनु हुनुहुन्छ, गुड आफ्टरनुन हजुर गर्नुभएको छ। बान्तुवा जेनुजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि हेलो गुड आफ्टरनुन मिस यु सबैजनाको लागि मिठो सम्झना नि भन्नुभएको छ है सृजना मुखिया हुनुहुन्छ। सृजनाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि गुड आफ्टरनुन हजुर नेपाली नमस्कार सहै प्रस्ताज्यू कार्यक्रम सुन्दैछु नि उदयपुर चौदण्डी गढी नगरपालिका 8 बेल्टा राइचोकोबाट फेसबुक लाइभ मार्फत हेलम्बो एफएमलाई अत्यन्तै मायाका साथमा सुनिरहेको छु भन्नुभएको छ। टेक बहादुर पुमाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि त्यसै गरी लेख्नु भएको छ, नमस्ते नमस्कार शुभदिन हजुर, म ढकाल धर्मराज बिरतामोड झापाबाट र दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। र बिरतामोड झापाको मित्र यति बेला दुबईमा हुनुहुन्छ, उहाँले हामीलाई सुन्दै कमेन्ट गर्नुभएको छ। आज यस कार्यक्रम मार्फत सन्देश सम्झना राख्नु पर्दाखेरि आज साउन 7 गते जन्मदिन मनाउनु हुने झापाकी दिदी अनामिका ढकाल मोराङ पथरी हाल यूईमा रहनुहुने दिदी मानु विष्ट अनि इलाम दानबारीका साथी उमेश बराइली झापक युवराज दिवस अनि त्यसै गरी नमस्ते एफएमका पुरानो आरजे सिस्टर रोसना थापा अनि त्यसै गरी मोराङ उर्लाबरी रेडियो इन्द्रिणीका पुरानो आरजे साथीहरू मिथुन शिवा र ठिका शिवा वरिष्ठ गायक रामकृष्ण ढकाललाई जन्मदिनको लाखौं लाखौं शुभकामना व्यक्त गर्दछु। र मेरो आफन्तजन घर परिवारजनलाई मलाई चिन्ने नचिन्ने सबैजनाको लागि आजको दिन शुभ रहोस् भन्दै छुटिन चाहन्छौ कि बाई बाई भन्नुभएको छ। धर्मराज ढकालजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते नमस्कार के छ खबर आर्मी हुनुहुन्छ, आज मेरो लागि मिल्यो भने पहिलो भेट भन्ने गीत राखिदिनुहोस् न सञ्जीव घिसिङको आवाजमा रहेको भन्नुभएको छ। पक्कै पनि हामी गीत राख्नेछौ है। र गीत मार्फत तपाईँको लागि अनि कार्यक्रममा सपोर्ट गर्नुहुने प्राविधिक मित्रको लागि अनि हेलम्बा एफएम होल युनिट टिमको लागि र नेमलिङ दाईको लागि पनि म सम्झिन चाहन्छु है। मिस यु भन्दै छुटिन्छु, बाई भन्नुभएको छ सुरेशजी हुनुहुन्छ। सो धेरै धेरै धन्यवाद छ उहाँलाई। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, गुड आफ्टरनुन ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा, मिस यु टु अल भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा हाम्रो साथी हुनुहुन्छ अमिनाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभ दिनको कामना। अनि गुड आफ्टरनुन भन्नुभएको छ कुमार प्रजा हुनुहुन्छ, गुड आफ्टरनुन तपाईँले पनि शुभ दिन। र यस्तै मिठो तपाईँहरूले पनि कमेन्ट गर्दै गर्नुहोला। र गीत राख्ने बेला भइसकेको छ, मिठो अनि रमाइलो सेरो गीत छ। गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतहरू राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु, आउन सक्नुहुनेछ। पालो तपाईँहरूको नै हो। यस्तै यस्तै मिठो मिठो रमाइलो गीत रोज्नका लागि 9860525525 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्न नभुल्नुहोला। तपाईँहरूको कमेन्टहरू पनि हामी लिनेछौँ। र यति बेला कमेन्ट गर्नुभएको छ साथीले, नमस्कार हजुर, म कार्यक्रम सुन्दैछु तेह्रथुमबाट, सुना कन्दुङवा भन्नुभएको छ। र साथीहरू सम्झिनु पर्दा सबिना अप्सरा, सुनिता भण्डारी, स्वस्थानी हुझेल, अनि अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ल, अनि सम्झना सुनवार, सृजला सापकोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महत, टिकाराम सुनवार, हीरा बहादुर लकाई, लीलाराज काम्बाङ, अनि क्रिस ढुङ्गना, समीर सहयोगी, केशव सेन्चुरी, भरत राव, देवमान छेत्री, अनि मनिषा छेत्री, सरस्वती खत्री, तुलसा भेटवाल, एलिसार, राधिका मीना, विनिता थामी, लेखक बान्तुवा, रतन शमशेर, अनि त्यसै गरी युक्त प्रसाद अनि दिया लिम्बुको लागि भन्नुभएको छ। धन्यवाद छ उहाँलाई। अनि हेलो दाई नमस्ते, सबैमा मिठो माया अनि मिठो सम्झना भन्नुभएको छ। नेवारणी सिमु हुनुहुन्छ, सिमुजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि मिश्री सबैजना साथीहरूको लागि मिठो सम्झना छ है भन्नुभएको छ। हामीलाई यति मिठो कमेन्ट गर्नुभएकोमा भावनाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते, गुड आफ्टरनून, म पनि प्रोग्राम सुन्दैछु नि, बैतडी घर भई हाल इण्डियाको हिमाञ्चलबाट, मिस यु सबैजनाको लागि भन्नुभएको छ। सारिका छेत्री हुनुहुन्छ इण्डियाबाट, यति मिठो कमेन्टको लागि तपाईँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यति बेला अर्को साथीको कमेन्ट छ, हेलो दाई नमस्ते, नमस्कार, सन्चै आरामै हुनुहुन्छ, म पनि तपाईँहरूको प्रोग्राम मजाले सुन्दैछु नि भन्नुभएको छ। आज चाहिँ मेरो लागि मिल्छ भने सल्लाह धुपैले भन्ने बोलको गीत बजाइदिनु न दाई भन्नुभएको छ। ओके, हामी गीत राख्नेछौ, गीत मार्फत तपाईँको लागि अनि हेलम्बा एफएम होल युनिट टिमको लागि, साथीहरू सबैजनाको लागि, अनि कल एसएमएस गर्नुहुने साथीहरूको लागि, फेरि भेटौँला भन्दै छुट्टिन्छ है दाई आजको लागि भने चाहिँ बाई बाई भन्नुभएको छ। धन्यवाद व्यक्त गर्न चाहन्छु यति मिठो कमेन्टको लागि। र अहिलेको लागि भने हामी गीत राख्छौ, गीतपछि तपाईँहरूको बाँकी कल अनि कमेन्ट लिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यस्तै मिठो मिठो गीतहरू सुन्दा सुन्दै यो समय कटेको पनि हामीले अतोपत्तो पनि पाइनौ। साथीहरूको माया अझै पनि छ र अझै पनि केही साथीहरूको कमेन्टहरू बाँकी नै छ। कमेन्टसँगै अन्तिम गीत राख्दै हामी पनि बाई दिनुपर्ने हुन्छ र कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते नमस्कार के छ खबर सन्चै आरमै हुनुहुन्छ भन्नुभएको छ। म पनि प्रोग्राम सुन्दैछु है तपाईँको, एकदमै प्रोग्राम सुनिरहेको छ भन्नुभएको छ। जीवन बिकोजीलाई धन्यवाद छ। अनि माया लामा हुनुहुन्छ नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि। अनि मिठो सम्झना हजुर लगायत सम्पूर्णमा, म भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी संगीत है भन्नुभएको छ। घरसै लुम्बिनी प्रदेश सुन्दर उपत्यका दाङको कार्यक्रम दाङ कार्यक्रम चाहिँ एकदमै राम्रो छ, सुनिरहेको छु भन्नुभएको छ। सो धन्यवाद छ दाङको मित्र, हाल हामीलाई यति बेला भारतको हिमाञ्चलबाट सो कमेन्ट गर्नुभयो, धन्यवाद छ तपाईँले पनि शुभदिन। अनि अरूको साथीले कमेन्ट गर्नुभएको छ, हेलो गुड आफ्टरनुन सन्चै हुनुहुन्छ भन्नुभएको छ। म एकदमै सन्चै आरामै छु, मेरो खाजा बाँकी नै छ, सो तपाईँको पनि बाँकी नै होला भन्ने मैले आशा गरे। अनि म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट, रश्मि तामाङ भन्नुभएको छ, मिठो माया छ है भन्नुभएको छ। ल तपाईँले पनि सोही कामा सो मिठो कमेन्टको लागि धन्यवाद छ है त। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो हजुर नमस्ते के छ खबर सन्चै आरामै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला। आज चाहिँ मेरो लागि मिल्यो भने आँखा नलागोस् भन्ने केहर सिंह लिम्बुको आवाजमा रहेको गीत बजाइदिनु न भन्नुभएको छ। र गीत मार्फत सम्झिनु पर्दा फर्स्टमा हेलम बाफेम होल युनिट टिमको लागि, अनि कार्यक्रम प्रस्तुत तपाईँको लागि, अनि प्राविधिक मित्रको लागि, अनि वरदान दिदीको लागि, अनि त्यसै गरी हेलम बाफेमलाई कमेन्ट गर्नुहुने अनि कल गर्नुहुने सम्पूर्ण साथीहरूको लागि एकै मुष्टमा शुभ दिन भन्दै छुटिन चाहन्छु। दाई बाई बाई, इट्स मी मोनिका फ्रम केटीएम भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु सुमिठो कमेन्टको लागि। अब भने हामी तपाईँको माझबाट विदा लिनुपर्ने समय भएको छ। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1:54 गएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि तीनजेलसम्म तपाईँहरूले हामीलाई कमेन्ट गर्नुभयो फेसबुक पेजबाट, एकदमै मिठा मिठा अनि रमाइलो रमाइलो फेसबुक पेजबाट कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण श्रोता अनि दर्शक रूपी महानुभावहरूलाई पनि हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। साथमा शुभ दिन व्यक्त गर्न चाहन्छु। अनि कल लगाउनु भयो, कल उठेन र कल लागेन भनेर उदासीन नहुनु होला है, भोलिको बसाइमा कल अवश्य लाग्नेछ। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ, अनि कमेन्ट गर्नुहुने साथीहरूलाई पनि धन्यवाद छ। यो सँगसँगै यो दिउँसोको समयमा आफ्नो व्यस्तताका बावजुद, यो व्यस्तताको समयमा 1 घण्टाको अवधिभर हाम्रो यो प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ तथा दिदी बहिनी लगायत सम्पूर्ण रेडियो प्रेमी मनहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अन्तिममा हामीले एउटा कमेन्ट प्राप्त भएको छ, हेलो सर नमस्ते फ्रम प्युठान नौ बहिनी गाउँपालिका 5 नयाँ बस्तीबाट हाल भनी इण्डियादेखि सुन्दैछु है भन्नुभएको छ। घर परिवारलाई सम्झिनु भएको छ, वीरेन्द्रजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण प्रोग्राम सुनेर बस्नुहुने साथीहरूको लागि आजको दिन एकदमै शुभ रहोस् व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट यो आवाजलाई तपाईँहरूको माझमा पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Time check. It's 2 p.m.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: wait just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
1: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची नौमा भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ. सर,
0: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
4: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-051, 98-41-57-64, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
5: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
5: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 97-49-83-94, 98-40-29-96-31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ, 98-41-057-105।
6: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अञ्जना। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम। बिजुली बिक्रीबाट 29 अर्ब 32 करोड़ आमदानी। देशभरका स्थानीय तहमा भूमि बैंक बाजो जग्गालाई उत्पादनमूलकमा प्रयोग गरिने। बाढ़ी पहिले 7 जिल्लाका प्रमुख सड़क अवरूद्ध। विमानस्थलबाट 4 किलो गाजा सहित 2 भारतीय पक्राउ। नाइजेरियामा बन्दुकधारीको आक्रमणमा 23 जनाको मृत्यु। र आईसीसी विश्वकप लीग 2 नेपालले आज नेदरल्याण्डसँग खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको चौतारा सागरचोक गढ़ी नगरपालिका 10 का वासिन्दाले अब काठमाडौँ मेडिकल कलेज केएमसी अस्पतालमा विशेष सहुलियत सहित स्वास्थ्य सेवा पाउने भएका छन्। ओडा कार्यालय र केएमसी अस्पताल बीच भएको सम्झौता अनुसार ओडा नम्बर 10 का वासिन्दाले निशुल्क ओपीडी कार्ड, सामान्य बेड, आईसीयू, एचडीयू, सीसीयू, शल्यक्रिया, ल्याब परीक्षण, सीटी स्क्यान, एमआरआई, एक्सरे, यूएजसी, इन्डोस्कोपी, कोलोनोस्कोपी र फिजियोथेरापी तथा दन्त उपचार लगायत विभिन्न सेवामा 25% छूट पाउनेछन्। यस्तै अति विपन्न तथा असहाय परिवारका नागरिकले अस्पतालको मापदण्ड अनुसार उपचारमा 100% सहुलियत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सेवा लिन ओडा नम्बर 10 को परिचय खुल्ने आधिकारिक कागजात वा नागरिकताको प्रतिलिपि साथमा लिएर अस्पताल जानुपर्ने जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्तिहरू

जाने प्रयास गरिरहेको बताउनु भएको छ। त्यसलाई रोक्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिबीच सहकार्य जरूरी भएको उहाँको भनाइ छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष 2082-83 भारत र बंगलादेशमा 29,32,47,00,000 रूपियाँ बिजुली बिक्री गरेको छ। आर्थिक वर्ष 81-82 को तुलनामा बिजुली बिक्री 67.96% बढ़िरहेको प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष 2081-82 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। नेपाल विद्युत प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष 2081-82 र समीक्षा वर्ष 2082-83 को क्रस बोर्डर विद्युत आयात निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको हो। बिजुली निर्यात बढ़दा आयात भने घट्दो क्रममा रहेको प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष 2081-82 12,92,30,00,000 रूपियाँको बिजुली आयात गरिएको थियो भने आर्थिक वर्ष 2082-83 10,55,49,00,000 रूपियाँको मात्रै बिजुली आयात गरिएको छ। सरकारले देशभरका स्थानीय तहमा भूमि बैंकको सञ्चालन गर्ने भएको छ। उपभोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन 2076 र भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082-83 गरेको कानूनी व्यवस्था अनुसार स्थानीय तर्फ मार्फत प्रयोगहीन निजी जग्गालाई उपयोगमा ल्याउन सकिने जनाएको छ। मन्त्रालयका अनुसार यस व्यवस्थालाई कार्यान्वयन गर्न भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि 2083 स्वीकृत भइसकेको छ। कार्यविधि अनुसार प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ भने त्यस सम्बन्धी परिपत्र समेत सबै स्थानीय तहमा पठाइसकिएको मन्त्रालयले जनाएको छ। लगातारको वर्षापछिको पहिलो बाढ़ी र सड़कमा हिलो गेग्रान जमेका कारण देशका विभिन्न जिल्लामा प्रमुख राजमार्ग तथा सड़कहरू अप्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै 7 जिल्लाका सड़क पूर्ण रूपमा अवरूद्ध रहेको तथा केही सड़कमा राति सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ। प्रहरीका अनुसार काभ्रे प्लाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कुट नेपाल थोक खटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्म बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। त्यसै गरी कान्ति लोकपथमा वर्षायामको जोखिमका कारण बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना जारी नभएसम्म रोक लगाएको छ। इलाम नगरपालिका 9 राजदुवा स्थित मेची राजमार्ग सड़क हिलामे भएपछि उक्त सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 जीरो किलो र भोटेकोसी गाउँपालिका 2 कोदार स्थित अरणीको राजमार्गमा पहिरो खसेकाले सो सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित काली गण्डकी करिडोरमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलाखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामबगर रामेछप सड़क खण्डमा तामाकोशी खोलाले सड़क कटान गरेकाले उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। मुगुको छायनाथ रारा नगरपालिका 7 पिना खोला स्थित नाग्न गमगढ़ी सड़क खण्डमा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजा सहित 2 भारतीय नागरिक पक्र परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटेको प्रहरी टोलीले थाई एयरवेजको उडान मार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर टीजी 309 थाइल्याण्डको बैकक हुँदै नेपाल आएका 2 भारतीय महिलाको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेशभित्र लुकाई राखिएको 4 किलो गाँजा बरामद भएको हो। पक्राउ पर्नेमा भारत मणिपुर निवासी 20 वर्षीय मोना देवी लोङजाम र 23 वर्षीय ओई नाम एली रहनु भएको छ। उहाँहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। विदेशको खबर। उत्तर पश्चिम नाइजेरियाको जम्फरा राज्यका विभिन्न गाउँमा सशस्त्र बन्दुकधारी समूहले गरेको श्रृंखलाबद्ध आक्रमणमा कम्तीमा 23 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार अधिकांश मृतक किसान रहेका छन्। पछिल्लो घटनाले वर्षौंदेखि यस क्षेत्रमा सक्रिय अपराधिक गिरोहका कारण जारी असुरक्षालाई पुनः

0: उजागर गरेको छ। तलाटा माफारा स्थानीय सरकारी क्षेत्र अन्तर्गत सौना जिल्लाका काउन्सिलर नसिरु लौवालीले स्थानीय समय अनुसार अपरान्ह करिब 3 बजे बन्दुकधारीले अन्धधुन्ध गोली चलाउँदा कम्तीमा 21 जनाको मृत्यु भएको जानकारी दिनुभएको छ। यस्तै सोना जिल्लाको सचिव अलहाजी सिहो गर्वाले 5 वटा गाउँलाई लक्षित गरी आक्रमण गरिएको र घटनामा 23 जनाको ज्यान गएको बताएको छन्। अब खेलकुदको खबर। आईसीसी विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ। जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग अहिले दिउँसोको 2:45 खेल शुरू गरेको छ। पहिलो खेलमा नेपाल नामेबिया र नामेबियासँग 8 विकेटले पराजित भएको थियो। शीर्ष 4मा रहँदै एक दिवसीय विश्वकप छनौटमा स्थान बनाउन नेपालका लागि विश्व श्रृंखला निकै महत्वपूर्ण रहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। प्रतिमान कायम, बिजुली बिक्रीबाट 29 अर्ब 32 करोड़ आमदानी, देशभरका स्थानीय तहमा भूमि बैंक आज जग्गालाई उत्पादनमूलक प्रयोग गरिने। 7 जिल्लाका प्रमुख सड़क अवरूद्ध, विमानस्थलबाट 4 किलो गाँजासहित 2 भारतीय पक्राउ। नाइजेरियामा बन्दुकधारीको आक्रमण, 23 जनाको मृत्यु। र आईसीसी विश्वकप लीग 2 नेपालले नेदरल्याण्डसँग खेल्दै दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार। सेवा बुक स्टोर 4-5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज्ड कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। शीर्षक: आत्मनिर्भर बनौ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: है मित्र, यो रुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँ बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98-49-29-13-27।
5: तपाईँ अहिले हेलम्बु FM 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: मम्मी म दरखान जानुपर्ने भयो, उहाँ पनि समयमा अफिस जानुपर्छ, नानी बाबुको पनि बिदा छ, ख्याल गर्नु होला, अनि घर पनि राम्रो छैन होला लाग्यो म।
1: यसैबीच बुहारी पीड़ित संघ नेपालले पनि समस्त बुहारी पीड़ित सासूहरूका लागि नेवालाछी रेस्टुरेन्टमा आज 30 विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

0: No! No! No!
1: Elambu Break Time.
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
4: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
5: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
8: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
9: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
8: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोक गोडे नगरपालिका, वडा नम्बर 5 कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
10: बा,
11: हजुर बुहारी,
10: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
11: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 9894340667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
12: 89.6 megahertz. 89.6 megahertz.

0: आज चाहिँ नि एकदम रमाइलो गर्नुपर्छ, छमछम नाच्ने हो, बुझ्यो केटी हो?
1: एकछिनमा त मेरो बुढो पनि आउनुहुन्छ, झन् रमाइलो
2: हुन्छ नि। आफ्नो त बिहे पनि भएको छैन, तिमीहरूसँगै रमाइलो गर्ने त हो।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलेको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा। यति बेला सदाझै उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुत अन्जु, अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ भने साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। अपरान्नको समय होइन, एकदमै 4 बजेर

एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्दै हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहुन्छ भन्ने मैले आशा र अपेक्षा राखेकी छु। कार्यक्रम प्रतिभाको डबली हरेक दिन यसै प्रहरमा आउने गर्दछ। अपरान्नको 4 बजेदेखि 5 बजेसम्म तपाईँहरूको माझमा हामी आउने गर्दछौ। 1 घण्टाको अवधि हामी तपाईँहरूकै बीचमा रहेर भलाखुसारी गर्छौं, होइन, तपाईँहरूसँग मिठा मिठा कुराकानीहरू गर्छौं। अनि साथमा चाहिँ कार्यक्रम प्रतिभाको डबली प्रतिभा राख्ने थलो भएको कारणले तपाईँहरूले नै राख्नुभएका प्रतिभाहरू नै हामी सुन्ने गर्दछौ, लिने गर्दछौ व्यवसायमा। आज पनि यहाँहरूले चाहिँ व्यवसायमा फोन गर्नुपर्ने हुन्छ, अनि फोन गरेर चाहिँ तपाईँले आफ्ना प्रस्तुतिहरू, होइन, प्रतिभाहरू राख्न सक्नुहुनेछ। जस्तै कार्यक्रममा फोन गरेर एङ्करिङ गर्न सक्नुहुनेछ, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, गजल, मुक्तकहरू, होइन, तपाईँले चाहिँ आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ व्यवसायमा राख्न सक्नुहुनेछ। यति बेला सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत दुलाका, रामेछाप, धादिङ, रसुवा, नुवाकोट, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सिन्धुली सहरलाई यिनै जिल्लामा रहेर तपाईँहरूले हामीलाई माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स, अनि त्यसै गरेर सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर तपाईँले हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। साथीहरू भन्छु, जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई जोडिएर, होइन, सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, कार्यक्रममा तपाईँहरूलाई पनि स्वागत छ, होइन, एकदमै कमेन्ट बक्समा आफ्ना सहभागिता जनाउनुहोला। यदि तपाईँ रचनाहरू कोर्नुहुन्छ भनेदेखि पनि लेखेर छोड्न सक्नुहुनेछ। गजल मुक्तकहरू, होइन, चुटकिलाहरू, तपाईँका रचनाहरूलाई पनि स्थान दिनेछु साथीहरू भनेर भन्न चाहन्छु। अनि त्यसै गरेर आज पनि फोन डायल गरेर तपाईँ आउन सक्नुहुनेछ यो अपरान्नको समयमा। एकदमै तपाईँहरूलाई आज भोलि त कण्ठे भइसक्यो होला नम्बर, होइन, 97 48 26 65 79 यहाँहरूको लागि चाहिँ हामीले एकदमै नम्बर खुला गरेका छौँ। 97 48 26, होइन, 97 48 26 65 79 को माध्यम हुँदै तपाईँ कार्यक्रममा फोन डायल गरेर आफूभित्र भएका प्रतिभाहरू राख्नको लागि आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौं, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: माझमा राखिम एकदमै मिठो गीत गीतपछि पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ तपाईँ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौतराबाट। यति बेला हामीलाई सुनिराख्नु भइरहेको छ, आउन सक्नु नै छ अब भने। फोन कलहरू तपाईँकै नै लिनेछु। 97 48 26 65 79 नम्बर खुला छ। यति बेला पहिलो साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते, नमस्कार। हजुर नमस्ते, नमस्कार हजुर। लास्टो फ्याफुल्ला फुल फुल्यो बोटमा, किन माया बस्यो ओठमा भन्नु भा?
1: हजुर
0: ए ओठमा माया बस्नु रहेछ विजयजी। किन हाँस्नुहोस् न त हजुर, हाँस्नु ठिकै छ भने हाँस्नुहोस्। ए ए ल ठिकै छ। अनि सन्जी हुनुहुन्छ तपाईँ? हो र, भनेपछि अहिले पनि कापिङतिर पानी परिरहेछ है? अनि आजको दिन कसरी बिताउनु भयो, के गर्नुभयो सुनाउनुहोस्।
1: आज साढे छतिर उठे, टाढा मिटिङमा गइयो, मेरो दाउसँग खाना खाएर यसै गाउँ धुटे, त्यहाँबाट 12 बजीतिर आएर सुते, ए दाउसँग कार्यक्रम सुन्दै सुन्दै सुन्दै गइयो, त्यहाँबाट खाजा खाइयो, खाजा खाएर फेरि सुत्यो, त्यहाँबाट 3:30 बजीतिर उठेर खाजा गाउँ कगाउँ पारेर कार्यक्रममा फोन गरेको है। आज
0: हस् कार्यक्रममा फोन गर्नुभयो, खुसी लाग्यो। पहिलो कलर पनि हुनुहुन्छ। अनि आज साथीहरूलाई तपाईँ प्रतिभा के सुनाउनुहुन्छ?
1: आज मलाई एउटा कार्यक्रमै छ, आउनु मन लाग्यो कार्यक्रम नसके कति हो।
0: हुन्छ, हामी गन्ती गर्छौ, गन्ती पछि है त हजुर।
2: 1 2 3 GO।
1: नमस्कार, नमस्ते, नमस्ते, म विदेश आपदायो बस्ने भसै कार्यक्रम पत्रिमाको दबाईमा बस्ने भइसकेको कार्यक्रममा म विजय साथी भइसकेको कार्यक्रममा सुन्दै हुन्छ। हेरामको एथेनेटी 5 6 मिनट कार्यक्रममा सुन्दै हुन्छ। अनि उहाँ हल्दामा सुन्दै हुनुहुन्छ भने 97 48 26 69 97 48 26 69 फोन गर्नमा चाहन्छु। मलाई बारीमा साथ दिने हाम्रो पदङ कुरोमा आज तामाङले मलाई साथ दिनुभएको छ भने तपाईँकोमा सुन्दै गर्नु। अब यो हाम्रो महाचार आउनेछ हाम्रो चिज, कोही गीत लाग्दै म बस्ने हुन्छ, कार्यक्रम सुन्दै गर्नु है त। हजुर हजुर
0: हजुर, कार्यक्रममा फोन गरेर सुमधुर आवाजमा प्रतिभा राख्नुभयो है, प्रोग्राम एङ्करिङ गरेर सुनाउनुभयो। यहाँलाई मिठो प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त हजुर। ओके बाबाई। यति बेला विजय सापकोटा हुनुहुन्थ्यो क्यापिङबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो, प्रतिभा राखेर छुटिसक्नु भएको छ, धेरै धेरै धन्यवाद। यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
3: नमस्कार दिदी।
0: नमस्ते हजुर, नमस्ते। सन्चै हुनुहुन्छ गरिमाजी? सन्चै
3: हजुरलाई
0: एकदम, मलाई पनि ठिकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्थ्यो यति बेलाको प्रहरमा?
3: म त यतिकै बसिराख्छु।
0: हजुर यतिकै बसिराख्नु भयो र? लौ न हजुर, केही न केही गर्नु पर्थ्यो होला नि त, किन यतिकै बस्नुभयो?
3: अल्छी लाग्यो दिदी।
0: हो र, आउनुहोस् न, अल्छी लागेको भयो यतातिर। हस् बिस्तारै आउनु होला, फेरि नदौडिनु होला, लडिन्छ नि। ए कमीलाई हिँड यसरी आउनुहुन्छ है, ल ठिक छ, बिस्तारै जोस् आउनु होला जसरी भयो भने है त। अनि खाजा खानुभयो? एकदमै खाजा भइसक्यो भएर नै यहाँको माझमा सहभागिता जनाए भनौँ। अनि आज मौसम के छ काभ्रेको टेमालतिर?
3: घाम लागिरहेको छ। अनि त्यताको
0: हजुर यतातिर पनि आज चाहिँ घाम लागेको छ है त। अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ साथी प्रतिभा, के सुनाउनुहुन्छ त?
3: म एउटा तयारी भन्छु नि है।
0: गन्ती गर्छौ गन्ती पछि है त। हजुर सुरु गर्नुहोस्।
3: ठिकै हिँड्नुपर्ने ठाउँमा ठिकै हिँड्ने, यदि पछि त्यो लाग्छ। जसले प्रेम नगर्नु थियो उसले प्रेम गरे, यदि पछि त्यो लाग्छ। मेरो प्रेम मेरो र समर्थनको कुनै अर्थ रहेन। जसलाई पैतालामा फुल्किनु थियो उसैलाई शिरमा सजाए, यदि पछि त्यो लाग्छ। पैसा कमाउन सकिन साथी आफन्तबाट यो लाग्छ।
0: हजुर पैसा कमाउन नसक्दा चाहिँ आफ्ना आफन्तैबाट हेला भइयो, हेला भइँदो रहेछ सो भन्दै हुनुहुन्थ्यो। एकदमै मिठो रचना सुनाउनु भयो, यसो गरिमा हुनुहुन्थ्यो। उहाँको फोन चाहिँ यति बेला डिस्कनेक्ट भएको छ है। सो धेरै धेरै धन्यवाद उहाँलाई फोन कलको लागि होइन, अनि मिठो रचनाको लागि। त्यसै गरेर आउन सक्नुहुनेछ तपाईँहरू पनि व्यवसायमा आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि, नयाँ साथीहरू, पुराना साथीहरू होइन, सबै साथीहरू आउन सक्नुहुनेछ। 97 48 26 65 89 तपाईँलाई चाहिँ हामीले एकदमै नम्बर छोडेका छौँ। अनलाइन वेबसाइटबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनि त्यसै गरेर हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर कार्यक्रम सुन्दै हुनुहुन्छ भने पनि यहाँहरूले कार्यक्रममा फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ है। साथीहरू आउँदै गर्नुहोला भन्छु, कहाँ कहाँदेखि हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउनु होला साथीहरू भन्छु होइन। यो अपराह्नको समय छ, सुनिराख्नु भएको छ कार्यक्रम होइन प्रतिभाको डबलीलाई। तपाईँले सिन्धुपाल्चोक चौताराबाट चाहिँ यति बेला सुनिराख्नु भएको छ है। त्यसै गरेर नयाँ साथीहरू पनि जोडिनुहोला भन्छु, जति पनि प्रतिभा भएका मित्रहरू प्रतिभावान मित्रहरूले सम्झिन सक्नुहुनेछ भन्छु। त्यसै गरेर यति बेला केही कमेन्टहरू पनि लिइहाल्छु होइन, कमेन्ट पनि लिन्छु, साथमा गीत संगीतहरू पनि राख्छु होइन। माया साथीहरूले एकदमै माया गरेर छोड्नुभएका कमेन्टहरू पनि यहाँहरूको माझमा राख्छु। सन्ध्या श्रेष्ठ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो दिदी म यता जलबिरेबाट सन्ध्या श्रेष्ठ है, सन्चै हुनुहुन्छ दिदी हजुरलाई भन्नुभएको छ। सन्ध्याजी मलाई एकदमै ठिकै छ, तपाईँलाई के छ? सम्भवतः तपाईँ पनि आरामै हुनुहुन्छ होला, आफ्टर लङ टाइम पछि कमेन्ट गर्नुभयो, एकदमै खुसी लाग्यो है त। त्यसै गरेर यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्कार हजुर।
2: नमस्कार हजुर।
0: नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ? हजुर बनेपाबाट निराजन जी बोल्दै हुनुहुन्छ है। सन्चै हुनुहुन्छ हजुर? हजुर एकदम, मलाई पनि ठिकै छ भन्नुपर्छ निराजन जी। अनि दिनहरू कसरी व्यतीत हुँदैछन् बनेपातिर? हजुर पढाइ नै चलिरहेको छ है, बर्खाको बिदा छैन र? ए खाजा खानुभयो त हजुरले? अनि आज कार्यक्रममा फोन गर्नु भएको छ प्रतिभा, के सुनाउनुहुन्छ सम्पूर्ण रेडियो सुनेर बस्नु भएको साथीहरूलाई? हस् हामी गन्ती गर्छौ गन्ती पछि है त हजुर। हस् सुरु गर्नुहोस्। निराजनजी हजुर सुरु गर्नुहोस् प्रतिभा।
2: मखमली पतुरीले सा

0: आई भन्छ भनेर उज्यालो तिम्रो तिमी पनि बसेका छौ कलेजीको फेरो फेरो साथी भित्र मुटु मेरो ढुकढुकी माथि साथी भित्र मुटु मेरो ढुकढुकी माथि शङ्खा तिमीलाई लाग्छ भने आऊ हेर थामी यसले भन्छु
1: हजुर मखमली पछ्यौरीले सानो मुहारै ढाकेको होइन लाग्दछ बादलु भित्र जुनै उकी लुकेको होइन सानो भन्दै बोलाएको यस्तै यस्तै होइन त एकदमै मिठो गीत गाउनुभयो प्रतिभा राख्नुभयो होइन सुमधुर आवाजमा आफ्नो प्रतिभा राख्न कोसिस गर्नुभयो यसो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर आउने दिनहरूमा पनि यस्तै मिठा प्रतिभाहरू लिएर आउँदै गर्नु होला साथी आजको लागि भने हामी छोड्छौँ मुख्य बाबाई हजुर यति बेला हुनुहुन्थ्यो बनेपाबाट निराजन थामी हुनुहुन्थ्यो उहाँले पनि कार्यक्रममा फोन गर्नुभयो र प्रतिभा राखेर छुटिसक्नु भएको छ है यसै गरी यति बेला अर्को मित्र लाइनमा हुनुहुन्छ नमस्कार हजुर नमस्ते हजुर शुभ नाम सुन्ने अनि के छ हाल खबर सोनियाजी सुनाउनुहोस् न हजुर मलाई पनि ठिकै छ भन्नुपर्छ सोनिया अनि खाजा खानुभयो एकदमै मेरो भइसकिसक्यो अनि के गर्दै हुनुहुन्थ्यो
2: यति बेला चाहिँ म प्रोग्राम सुन्दै कल गरिरहेको थिएँ भनौँ
1: अनि रोपाईहरू सक्यो
2: हजुर सकिसक्यो होला म त केटिएमतिर छु
1: ए काठमाडौँतिर हुनुहुन्छ कि खास अहिले काभ्रेमा हुनुहुन्छ
2: हजुर म अहिले काठमाडौँमै छु
1: ए आज काठमाडौँको मौसम के छ त
2: आज अघि दिउँसो चाहिँ अलिक घाम लागिरहेको थियो अहिले चाहिँ फेरि बादलहरू लागिरहेको
1: छ यस्तै भनौँ जे होस् पानी परेको छैन धेरै दिन पछि घाम लाग्दा पनि रमाइलो हुन्छ होइन पानी पानी पानी पानी पर्दा पर्दा
2: हजुर एकदमै पानी पर्दा पर्दा भनेपछि त्यो अनि बादलहरू हटेर घाम लाग्दा चाहिँ अलिक खुल्ला मौसम देख्ने रमाइलो हुन्छ
1: ओके पक्कै पनि अनि सोनियाका होइन सो कार्यक्रममा माया गरेर फोन गर्नु भएको छ अनि आज साथीहरूले प्रतिभा के सुनाउनुहुन्छ तपाईँको सुमधुर आवाजमा हामी गीत सुन्छौँ है त
2: हस् हुन्छ 1, 2, 3, go!

परिवार राख्नका लागि तपाईँहरू पनि आउन सक्नुहुनेछ। यो परान्नको समय कार्यक्रम सुनिराख्नु भएको छ प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुनिराख्नु भएको छ। सिन्धुपाल्चोक लगायत विभिन्न आसपासका जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर यति बेला मैले कमेन्ट पनि लिइहालेँ, लेख्नु भएको छ कमल श्रेष्ठ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देवबासकोटा मनोज भुजेल, सुची आरती लिम्बू भुजेल, लोकेन थोकलेन लिम्बू, राजन खतिवडा, चित्र योगी लगायत सम्पूर्ण सबैजनालाई सम्झिन चाहन्छु भन्नुभएको छ। धन्यवाद उहाँलाई कमेन्टको लागि। रामजी घिमिरे हुनुहुन्छ, लेख्नु भएको छ नमस्कार, सुन्दैछु चितवनबाट भन्नुभएको छ, धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा। अर्को कमेन्ट लिइहाले टेकबहादुर पुमा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, सञ्चालिका अञ्जुजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौनापा आठ बेल्टा राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो एलम्बो एफएम लेख्नु भएको छ 89.6 मेगाहर्ज परिवारलाई चाहिँ सम्झाउन चाहन्छु भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद उहाँलाई पनि कमेन्टका लागि। यस्तै गरी मिठा मिठा कमेन्टहरू छोड्दै गर्नुहोला साथीहरू, बीचमा तपाईँका कमेन्टहरू पनि लिने नै छु। यति बेला भने कार्यक्रममा राख्छौं एकदमै मिठो गीत, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले राख्यौं एकदमै मिठो गीत। गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबलिसी नेपालको चौताराबाट। सुन्दै हुनुहुन्छ यति बेला तपाईँहरूको माझमा छु कार्यक्रम प्रस्तुत म अन्जु होइन। त्यसै गरी प्राविधिक कक्षमा हुनुहुन्छ मित्र हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ, अनि साथमा चाहिँ तपाईँ मित्रहरू नै हुनुहुन्छ होइन। कार्यक्रमको व्यवसायमा हामीले तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौँ यति बेला, अनि तपाईँहरूसँग मिठा र माइला कुराकानीहरू गरिरहेका छौँ। साथमा यहाँहरू नै राख्नुभएका विविध प्रतिभाहरू नै हामीले सुनिरहेका तपाईँहरू पनि व्यवसायमा फोन डायल गरेर आउन सक्नुहुनेछ। आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामीले नम्बर खुला गरेका छौँ। आउन सक्नुहुनेछ नयाँ साथीहरू, पुराना साथीहरू, सबै साथीहरू आउनु होला है। कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रममा सहभागिता जनाउनु होला साथीहरू पनि भन्छु होइन। आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि चाहिँ तपाईँहरू आउन सक्नुहुनेछ। 97 48 26 65 79 तपाईँका लागि हामीले नम्बर खुला गरिसकेका छौँ। साथीहरू एकदमै आउनु होला, माया गर्नु होला होइन, समाया गरेर कार्यक्रममा सहभागिता जनाउनु होला भन्छ सम्पूर्ण साथीहरूलाई होइन। सामाजिक सञ्जाल फेसबुक मार्फत अब जोडिएर तपाईँहरू कमेन्ट होइन हामीलाई हेर्दै हुनुहुन्छ भने पनि कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ कार्यक्रममा चाहिँ यहाँले होइन सो सहभागिता जनाउन सक्नुहुनेछ। फोन लागेदेखि होइन कल पनि गर्न सक्नुहुनेछ 97 48 26 65 79। यहाँका लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौँ साथीहरू होइन। त्यसै गरेर तपाईँमा रचनाहरू छन् भने पनि रचनाहरूलाई पनि लेखेर चाहिँ तपाईँले पठाउन सक्नुहुनेछ। यहाँका रचनाहरूलाई पनि हामीले एकदमै स्थान चाहिँ दिनेछौँ होइन। यसो भन्दै गर्दा फेरि पनि मैले कमेन्टहरू नै लिएँ होइन, कमेन्ट प्राप्त भएको छ। स्वरूप केसी हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो सिस गुड आफ्टरनुन भन्नुभएको छ। गुड आफ्टरनुन हजुर, म चाहिँ बागचौर नगरपालिका 8 को मान्छे भन्नुभएको छ है, भारतदेखि हुँ, सबैलाई सम्झेको छु भन्नुभएको छ, धन्यवाद उहाँलाई पनि। अमिना हुनुहुन्छ लेख्नु भएको छ है, मिस यु अल भन्नुभएको छ है, सो धन्यवाद अमिनाजी। त्यसै गरी अर्को लिइहाले कमेन्ट लेख्नु भएको छ, समर लामा हुनुहुन्छ, हेलो दिदी भन्नुभएको छ, हेलो हजुर, यहाँलाई पनि धन्यवाद कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले मनोज सुन्दास हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो मिस नमस्ते, के छ खबर भन्नुभएको छ है, एकदमै ठिकै छ है हजुरको, के छ, म पनि सुनिरहेको छु सिन्धुलीबाट, सबैलाई मिठो माया भन्नुभएको छ है, सो धेरै धेरै धन्यवाद तपाईँलाई होइन। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले लेख्नु भएको छ, चामलिङ अम्बिका राय हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो गुड आफ्टरनुन नाना भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, सन्चै हुनुहुन्छ नि हजुर भन्नुभएको छ, मलाई ठिकै छ, तपाईँलाई के छ, इट्स मी चामलिङ अम्बिका राई फ्रम उदयपुर नाउ युएबाट भन्नुभएको छ है। साथीहरू डियर रमेश मगर लेख्नु भएको छ, सविता राई, सबिना याखा, भूमिका राई, त्यसै गरी भावना काले लेख्नु भएको छ, त्यसै गरी विमला राई सिन्धुलीको भन्नुभएको छ, त्यसै गरी अङ्कल अञ्जना थुलुङ त्यसै गरी लेख्नु भएको छ होइन, समर राई, सिसरिता राई, त्यसै गरी दिलिसा राई, त्यसै गरी प्रमोद कुमार तामाङ, त्यसै गरी सुजा मोक्तान, त्यसै गरी मनिता राई, कृष्ण कुवर, त्यसै गरी अल माई फ्रेन्ड, स्पेसल्ली मेरो उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो माया सम्झन्छु, बाई बाई टेक केयर भन्नुभएको छ है। सो चामलिङ अम्बिका राईजी सहजलाई धेरै धेरै धन्यवाद होइन, एकदमै मिठो कमेन्टको लागि। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ, राज कालीकोटी हुनुहुन्छ, सो उहाँलाई लेख्नु भएको छ, हाई सिस गुड आफ्टरनुन भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, मनी झापाले हिरो राज कालीकोटे हो कि, बिर्तामोड झापा जस्ट नाउ युए, अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड भन्नुभएको छ है। सो धन्यवाद हजुर यहाँलाई पनि कमेन्टको लागि राज कालीकोटेजी। त्यसै गरी होइन अर्को कमेन्ट पनि लिइहाले, सो भावना मगर हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद उहाँलाई पनि। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले सन्देश सेवा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्ते वरदानजी भन्नुभएको छ, नमस्ते हजुर, म पनि सुन्दैछु रामेछाप घर भई हाल चाहिँ लेख्नु भएको छ, सात समुद्र पारीको देश जापानबाट, घर परिवारमा मिठो सम्झना, मिस यु, आई हेभ अ गुड डे, बाई बाई हजुर भन्नुभएको छ सन्देश जी। सहजले पनि धेरै धेरै धन्यवाद होइन, सो होइन जापान पुगेर पनि होइन
माया गरेर सुनिदिनुभयो, कमेन्टको लागि यहाँलाई धन्यवाद। त्यसै गरी अर्को कमेन्ट पनि दिइहाले, मिलन घायल मुटु हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेम दोहा कतार भन्नुभएको छ है, सो अब बस्ने गीत मार्फत चाहिँ सम्पूर्ण सबैजनालाई सम्झिन चाहन्छु भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। यसै गरी कमेन्टहरू पनि गर्दै गर्नुहोला साथीहरू। यति बेला एकदमै मिठो गीत पस्किन्छौ, गीतपछि फेरि पनि उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, हुँदैन रेली माई चट्ट बिर्सना, सो पिरथीको मिठो तिर्सना सङ्गीतले भन्दै थियो। एकदमै मिठो गीत हामीले कार्यक्रमको व्यवसायमा तपाईँहरूको माझमा पस्किसक्यो। गीतपछि फेरि पनि उपस्थित भइसकेका छौँ तपाईँहरूकै फोन कल लिनका लागि। 97 48 26 65 89 80 चाहिँ तपाईँहरूको लागि हामीले नम्बर खुला गरेका छौँ है साथीहरू। एकदमै फटाफट फोन डायल गर्दै आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि तपाईँहरू आउन सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ है। मैले चाहिँ फोन गर्न मिल्छ कि मिल्दैन होला, प्रतिभा राख्न मिल्छ कि मिल्दैन होला भनेर तपाईँ होइन दुधारमा नपर्नु होला, एकदमै मिल्छ। तपाईँमा भएका प्रतिभा राख्न सक्नुहुनेछ। जुनसुकै उमेर वर्गका मित्रहरूले पनि फोन डायल गरेर आउन सक्नुहुनेछ। यति बेला लाइनमा साथी हुनुहुन्छ। नमस्कार। हजुर
1: हजुर,
0: नमस्ते। नमस्कार हजुर, आवाज चिने चिने जस्तो लाग्यो त।
1: त्यही त मलाई नि त्यस्तै लागिरहेको है।
0: रिनाजी बोल्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर, पक्कै भने है। कस्तो मजाले तिन दिन भएको कि
0: आम्बो, अब हजुरहरूले पो माया मार्नुहुन्छ त हामी त सम्झिहाल्छौँ नि होइन र?
1: आमा, मैले माया मारेको भए हजुरलाई फेरि फोन गर्थे होला त। कति सम्झि सम्झि फोन गरेको झन्
0: हो र। अनि मैले पनि त हजुर नै हुनुहुन्छ भनेर रिसिभ गरिहालेँ नि त। एकदम, मेरो त ठिकै छ। खाजा नास्ता सबै भइसक्यो रिनाजी। हजुरको बरू के छ सुनाउनुहोस्, हालखबर, खाजा खानु भयो कि नै? सुनखानीतिरको नयाँ नौलो के छ, काम धन्दाहरू के चल्दैछन् सुनाउनुहोस्।
1: मैले खाजा खाएँ है मस्त। आज चाहिँ प्रोग्राम सुनिरहेको छु बिहानदेखि हेलङ्गो एफएम बजाएर घरमा आनन्दले बसिरहेको छु। अनि सुनखानीतिरको मौसमको अवस्था भन्नु पर्दाखेरि एकदम धेरै पानी पर्या पर्या गर्छ, दिगदार लाग्ने ताले। अरू सबै ठिक छ, रोपाईँहरू लगभग लगभग अन्तिम अन्तिम चरणमा छ भन्नुपर्छ है त।
0: भनेपछि लगभग सकिन सकिन लाग्यो है?
1: हजुर हजुर, अब रोपाईहरू चाहिँ सकिन सकिन लाग्यो। फर्स्ट फर्स्टतिर नै सुरु गरेर रोपाई गरिसक्नु भएकोहरूको चाहिँ फेरि गोडमेलको काम पनि सुरुवात हुन हुन लागिसक्यो है हाम्रोतिर। अनि चौतारोतिरको के छ नयाँ नौलो सुनाउनु, धेरै समयपछि कुरा गर्न पाइयो, एकदम खुसी छु।
0: हजुर, नयाँ नौलो कुरा गर्नुपर्दा चौतारातिरको अब खासै त्यस्तो नयाँ त केही छैन। यतातिर नि खेतीपातीको कामहरू लगभग रोपाइहरू सकिन लागिसक्यो। अनि त्यसै गरी मौसमको कुरा गर्नुपर्दाखेरि आज चाहिँ घामै लागिरहेछ भनौँ, अघि एकछिन चाहिँ एकैछिन पानी परेको थियो, नत्र भने दिन शीतल शीतल जस्तै पनि छ, ठिकै छ है त। समग्रमा अरू सबै ठिकै छ है त हजुर?
1: हजुर
0: हजुर। अनि अब हजुरको त होइन सो जागिर त सुरु भएको छैन होला, बिदामा हुनुहुन्छ होला, बर्खा बिदा के छ?
1: जागिर नै छ भनौँ है, खासै बिदा छैन नि।
0: ए बिदा छैन
1: छैन नि दिदी, कहाँ बिदा भए रिना स्ट्रेसहरू हराउने थिएन नि।
0: त्यही त भन्छु, बर्खाको बिदा त हुनुपर्ने किन सम्झिनुहुन्न भनेर म चाहिँ सम्झिरहेको थिएँ है त। फेरि
1: यस्तो स्कुलहरू चाहिँ बिदा छ, स्कुलहरू बिदा भएर त्यस्तो धेरै काम त हुन्न नि, भए पनि हाम्रो कन्टिन्यू चाहिँ भइराख्यो हाम्रो।
0: ए ओके ला, ठिक छ होइन, खुसी लाग्यो समय पाउनु हुँदा सम्झिनु भयो, खुसी लाग्यो। अनि आज धेरै दिनपछि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ, साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ तपाईँ?
1: हुन्छ, म त प्रोग्राम सुनिरहेको थिएँ, खासै केही तयारी छैन, एउटा मुक्तक सुनाउने प्रयास चाहिँ गर्छु है। छ त
0: हस्, हामी गन्ती गर्छौ, गन्ती बस्यो है त हजुर।
1: हस् हुन्छ। टाढा जान्छु नभन यो मन बिरानी हुन्छ हेर, छाडी टाढा जान्छु नभन यो मन बिरानी हुन्छ हेर, एकैछिन तिमीलाई नदेख्दा यो मन साह्रै रुन्छ हेर, के जादु छ तिम्रो मायामा तिमीलाई हेरिरहँ लाग्छ, के जादु छ तिम्रो मायामा तिमीलाई हेरिरहँ लाग्छ, त्यो आँखाको इसाराले सधैँ यो मनलाई छुन्छ हेर, त्यो आँखाको इसाराले सधैँ यो मनलाई छुन्छ हेर, छाडी टाढा जान्छु नभन यो मन बिरानी हुन्छ हेर, एकैछिन तिमीलाई नदेख्दा यो मन साह्रै रुन्छ हेर, एकैछिन तिमीलाई नदेख्दा यो मन साह्रै रुन्छ हेर। धन्यवाद।
0: हजुर, एकछिन तिमीलाई नदेख्दा यो मन साह्रै रुन्छ हेर होइन?
1: हजुर हजुर, याद
0: आएर बेला बेलामा वरदान दिदीको यादले म कति रुन्थे नि। अनि त्यही भएर हजुरलाई याद आएर होइन मलाई पनि हजुरको झल्को लागेको लागे भनेर छ कि।
1: त्यही त
0: पक्कै पनि एकदमै मिठो मुक्तक है, एकदम आफै रच्नुहुन्छ अनि शैलीको त अब वाचन गर्ने शैलीको त कुरै नगरौँ, धेरै राम्रो छ है। सो एकदमै मिठो रचना सुनाउनु भयो, हजुरको सुमधुर आवाजमा आनन्द आयो। सो मिठो प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है दिरिना।
1: हुन्छ अभिषेक, धन्यवाद हजुरलाई। सबै हेलम्बर स्विमिङ कार्टीमा एकदम धेरै धेरै सम्झना भन्दै छुट्टिन्छु ल। बाई, नमस्ते।
0: ओके बाई। यति बेला हुनुहुन्थ्यो रिना श्रेष्ठ होइन, सुसुनखानीबाट। उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरी आउन सक्नुहुनेछ, पालो यहाँको नम्बर खुला छ, हामी पनि लगभग कार्यक्रमको अन्तिम अन्तिम छेडमा छौ होइन। तैपनि तपाईँ साथीहरूको चाहिँ फोन कल लिने एकदमै हामीले जमर्कोहरू गरिरहेका छौँ, सकेसम्म यहाँहरूकै फोन कलहरू नै लिने प्रयत्नमा पनि छौँ होइन। अन्तिममा भए पनि एक दुईजना साथीको चाहिँ फोन कल लिन्छौँ जस्तो चाहिँ मलाई लागिरहेको, अब हेरौँ होइन, लिन सकिन्छ सकिन्न आफ्नै ठाउँमा छ। रिना श्रेष्ठ हुनुहुन्छ है, सो उहाँको कमेन्ट फेरि मैले लिइहालेँ, यसो फोन कल पनि लागेको छ। नमस्ते। सो नमस्कार हजुर, नमस्ते, सुन्दैछु है। एकदमै धेरै समय पश्चात सुनखानीबाट रिना श्रेष्ठ, के छ दिजुको खबर? सबैजना रेडियो प्रेमी साथीहरूको लागि चाहिँ सुमधुर सम्झना मिठोमा आयो भन्नुभएको छ, धन्यवाद हजुर यहाँलाई कमेन्टको लागि। त्यसै गरी प्रेम भण्डारी हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ प्रेम होइन, सो मिस यू अल भन्नुभएको छ, धन्यवाद हजुर। त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले, राजीव श्रेष्ठ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन मिस भन्नुभएको छ, आरामै हुनुहुन्छ होला भन्नुभएको छ, मलाई ठिकै छ, हजुरलाई के छ खाजा खाजा भयो त भन्नुभएको छ। इट्स मी राजीव श्रेष्ठ फ्रम जनकपुर, घर भई हाल मलेसियाबाट अडियो लाइभ सुनिरहेको छु, नाइस प्रोग्राम, मिस यु अल फ्रेन्ड, ओके बाई बाई, टेक केयर भन्नुभएको छ। सो राजीवजी हजुरलाई सो धेरै धेरै धन्यवाद होइन, सो सुनेर साथ दिनुभएकोमा मिठो कमेन्टको लागि। त्यसै गरेर आजको लागि अन्तिम कमेन्ट पनि लिइहाले, सुक्रिम विश्वकर्मा हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ जीवन सफलताको गजल भन्नुभएको छ है, सो उहाँको गजल होला होइन सायद, सो मैले लिइहालेँ होइन, भावना भनौँ रचना भनौँ, सो उहाँले लेख्नु भएको छ हारेर कहिले आफ्नो सपना नत्याग्नु साथी, अध्यारो रातपछि उज्यालो बिहान आउँछ साथी, संघर्षका बाटाहरू काँडाले भरिएका हुन्छन्, सहन सक्ने मान्छे नै सफलताको शिखर छुन्छन्, अरूले हाँसे भन्दै आफ्नै पाइला नरोक्नु, विश्वासको दीप निम्न नदिनु, आशा कहिल्यै नछोड्नु, समयले परीक्षा लिन्छन् तर हार मान्दैनन्, मेहनत गर्ने हातलाई भाग्यले पनि छोड्दैनन्, पसिनाको प्रत्येक थोपामा भविष्य लुकेको हुन्छ, निरन्तर अघि बढ्नेको नाम नै इतिहासमा लेखिएको हुन्छ। एकदम पक्कै पनि है, सपना देख्नु मात्र होइन पूरा गर्ने आँट राख, एक दिन संसारले तिम्रो सफलताको कथा सुनोस्, आधी आयो भन्दै आकाशलाई दोष नदेऊ, आफ्नो हिम्मत बलियो बनाऊ, बाटो आफै खुलेको देख्नेछौ। जीवन भनेको जित र हारको यात्रा हो, हारबाट सिक्ने मान्छे नै साँचो विजेता हो, आजको दुःखलाई मुस्कुराएर सहन सिक, भोलिको सफलता तिम्रो स्वागत गर्न तयार हुनेछ, कहिले आफूलाई कमजोर नठान, आफ्नो विश्वास नै सबैभन्दा ठूलो शक्ति हो भन्नुभएको छ है। पक्कै पनि हो भन्नुपर्छ है सुक्रिमजी होइन, सो आज दुःख भयो आज हार भयो भनेर होइन चिन्ता किन गर्ने होइन, भोलिका दिनहरूमा राम्रोको पछाडि नराम्रो पनि हुन सक्छ, नराम्रोको पछाडि राम्रो पनि हुन सक्छ होइन, बस धैर्य गर्न सक्नु पर्यो। सो एकदमै यो मिठो यो हजुरको यो लेख भनौँ होइन, सो एउटा यो सफलताको सूत्र भनौँ होइन, सो धन्यवाद यो रचनाको लागि। त्यसै गरी अर्को अन्तिम भन्दै थिए है, अन्तिम नै कमेन्ट प्राप्त भएको छ, माया लामा हुनुहुन्छ, सो लेख्नु भएको छ नमस्ते नमस्कार दिदी भन्नुभएको छ, सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई ठिकै छ माया, हजुरलाई कस्तो छ? मैले सुन्दैछु काभ्रे बेथान्चोकबाट, मिस यु अल भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद माया हजुरलाई मिठो कमेन्टको लागि। सो अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, निर्धारित समयलाई आजको लागि नेटो काटिसकेको छ, जति पनि आजको बसाईमा साथीहरूले फोन गरेर होइन मिठा मिठा प्रतिभाहरू राख्नुभयो, प्रतिभा राख्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद भन्छु, अनि फोन ट्राई गर्नुहुने मित्रहरूलाई पनि सो धेरै धेरै धन्यवाद भन्छु, सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू छोड्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद। एक घण्टा अवधिभर काली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती अनि सहर कुना कन्दर जतासुकै रहेर हामीलाई माया गरी सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धेरै धेरै धन्यवाद। अनि तपाईँले कुन माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ त्यही माध्यमसम्म पुर्याउनका लागि प्राविधिक कक्षमा रहेर मलाई भरपूर साथ अनि सपोर्ट गर्नुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको व्यवसायबाट म पनि अझै पढ्न चाहन्छु। हवस् त नमस्ते, नमस्कार।

0: Time check. It's 5 PM.
1: अहिले साँझको 5 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: के हो कि तेरो चाहिँ कपाल के भन्दैन घरमा?
2: ओए ला, तेरो मम्मीको फोन आयो।
1: हेलो, के हो के मम्मी? दसैँ पनि सकिसक्यो, तिहारमा आउनु पर्दैन? जहिले यस्तै गर्छ। भन्नु, ल ल मम्मी फोटो पठाइदिनुहोस्, म हेर्छु है। ल बाई। ओइ, बेलानीको बेला तिमीहरूलाई के को देउसी भइलो?
3: हजुरकै घरबाट पहिला सुरु गरेको।
1: अनि भट्याउने मात्रै हो कि डान्स पनि गर्ने हो?
4: नाचगान गर्नलाई त हजुर पनि तल आउनु पर्यो नि त, के कसो?

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलरका पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: लम्बु ब्रेक टाइम।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान शुरू नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेथा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-051, 98-41-5164, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: शुभारम्भ डिजिटल म्युजिक प्राली प्रस्तुत गर्दछ।

0: दाई, हाम्रो मन्दिरमा को नयाँ पुजारी? यसलाई फकाउन सक्नुहुन्छ?
1: हेर्केर आऊ, पानी पकाएर कहिले बाक्लो हुँदैन, त्यति फकाएर कहिले आफ्नो हुँदैन।

0: wait just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404024

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: मित्र यदुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
4: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: अबै किन हुनु नि मेरो भाइ, टाइ मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
5: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
6: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याकै मुनि।
5: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 9849 29 13 27।
8: एलम्बु एफएम 89.9।

0: सुनाउँ देखे यार
1: अनि
0: यो घाग्रो ठिक छ है घाग्रो केटीहरू फिफ्टी

0: ल म अब लाग्छु, भोलि खाली पर्सि त म आइहाल्छु नि, आफ्नो ख्याल गर्नु।
1: अनि म चाहिँ जान मिल्दैन र
0: तेरो लम्घारे बुढा, हामी भागी बिहा गरेर आउँ, बुवालाई तिमी छुट्टिकै मन पर्दैन, म सुत्तो जान्छु छुट्टो आउँछु ल।
1: म गाडीसम्म छोडिदिन्छु नि त।

Helumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। काभ्रे जिल्लाको पनौतीमा सुकुम्बासी हटाउने निर्णय, 48 घण्टाभित्र फिर्ता लिन 2 कम्युनिष्ट पार्टीको अल्टिमेटम। अर्ग्यानिक वस्तु प्रवर्धनमा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम, बिजुली बिक्रीबाट 29 अर्ब 32 करोड़को आमदानी। काठमाडौँको फोहोर व्यवस्थापन गर्न मुख्य सचिवको नेतृत्वमा समिति गठन गर्न सर्वोच्चको परमादेश। कर्णालीमा नेकपाले मुख्यमन्त्री कौडेलको पक्षमा मतदान गर्ने। भारतको सिक्किम सुरुङमा दुर्घटनामा मृत्यु हुनेको संख्या 22 जना पुग्यो। र एसियन गेम्स समूहमा नेपालको प्रतिद्वन्दी जापान र अफगानिस्तान हुने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे पलाञ्चोकमा सड़कमा हिँडिरहेकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। काभ्रे जिल्लाको भुम्लो गाउँपालिका साथकी अन्दाजी 45 वर्षीय देवी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको हो। उनको आज बिहान भुम्लो गाउँपालिका 8 डाँडा थोक तल्लो टारमा विद्युतको पोल अड्याउन राखिएको स्ट्याण्ड नजिकै हिँडिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले जनाएको छ। प्रहरीको अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेका छन्। काभ्रे जिल्लाको पनौती नगरपालिकाले वडा नम्बर 7 बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई बिना उपयुक्त विकल्प हटाउन 15 दिने सूचना जारी गरेपछि 2 कम्युनिष्ट पार्टीहरूले कड़ा आपत्ति जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेपाल कम्युनिष्ट पार्टी बहुमतले काभ्रेले काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानकर्षण गराउँदै असार 25 गते प्रकाशित उक्त सूचनामा 48 घण्टाभित्र फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा वर्तमान संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हकको धारा 16 नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने स्वतन्त्र धारा 17 ङ तथा आवासको हक धारा 37 मौलिक हकको रूपमा व्यवस्था गरिएको छ। नगरपालिकाको उक्त कदमले यी संवैधानिक अधिकारहरूको व्यवस्था गरेको सूचनामा 15 दिनभित्र स्व स्थान छाड्न भनिए पनि त्यहाँका नागरिकहरूलाई कहाँ स्थानान्तरण गर्ने वा के कस्तो विकल्प दिने भन्ने विषयमा केही उल्लेख नगरिएको, आफ्नो नागरिकहरूको बिना विकल्प धम्कीपूर्ण भाषामा निर्देशन दिनु मानव अधिकारको हनन भएको ठहर गर्दै पार्टीहरूले उक्त सूचनाको तीव्र भर्त्सना गरिएको छ। यसै गरी नगरपालिकाले तत्कालका लागि उक्त सूचना फिर्ता लिन बहस तथा छलफलका लागि उपयुक्त वातावरण सृजना गर्नुपर्ने माग गरिएको छ। 48 घण्टाभित्र सूचना फिर्ता नलिई जबरजस्ती हस्तक्षेप गरिएमा उत्पादन हुने परिस्थितिको कमजोर जिम्मेवार स्वयं राज्य सत्ता हुने नै चेतावनी समेत दिए। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक वस्तुको प्रवर्धनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आज सिंहदरबारमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्ग्यानिक वस्तुको प्रवर्धनमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। छलफलका क्रममा संघका प्रतिनिधिहरूले अर्ग्यानिक मलमा अनुदान, अर्ग्यानिक वस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने

सचिवहरूलाई कड़ा निर्देशन दिएको संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिनुभएको छ। अर्ग्यानिक वस्तुमा लगाएको हरेक अनुदानमा अहिले रोकिएको र त्यस समयमा पनि लिखित जानकारी गराएको छ। नेपालमा उत्पादित अर्ग्यानिक वस्तुको अन्तर्राष्ट्रिय बजारमा धेरै माग रहेकाले उत्पादन र अर्ग्यानिक बजारीकरणमा ध्यान दिन आफूहरूले सुझाव दिएको संघका अध्यक्ष बास्कोटाले बताएको छ। आफूहरूले राखेको विषयमा प्रधानमन्त्रीकै निकै सकारात्मक भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालमा उद्योग व्यवसाय प्रवर्धनका निम्ति उद्योग व्यवसायसँग निरन्तर छलफल गरिरहेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्तिहरूबीच एक बनाउने प्रयास भइरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहा पुष्पकमल श्रेष्ठको 48 स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज किर्तिपुरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा एमाले सहितका वामपन्थी शक्तिहरूबीच कार्यका सहकार्यका लागि आफू पहल गरिरहेको बताएको हो। उनले देशलाई निरंकुशतातर्फ लैजाने प्रयास भइरहेको पनि दावी गरिएको छ। अहिले संघर्षबाट प्राप्त उपलब्धि र सकारात्मक परिवर्तन विरूद्ध प्रहार भइरहेको भन्दै प्रचण्डले अहिले देशलाई अराजकता र निरंकुशतातर्फ लैजाने प्रयास गरिरहेको र त्यसलाई रोक्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिबीच सहकार्य जरूरी रहेको बताएका छन्। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष 2082-83 भारत र बंगलादेशमा 29,32,47,00,000 रूपियाँको बिजुली बिक्री गरिएको छ। आर्थिक वर्ष 2081-82 तुलनामा बिजुली बिक्री 67.96% बढ़ी रहेको प्राधिकरणले जनाएको छ। आर्थिक वर्ष 2081-82 17,41,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो र नेपाल विद्युत प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष 2081-82 र समीक्षा वर्ष 2082-83 को क्रस बोर्डर विद्युत आयात निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखिएको छ। बिजुली निर्यात बढ़दा आयात भने घट्दो क्रममा रहेको प्राधिकरणले जनाएको छ र आर्थिक वर्ष 2081-82 12,29,92,30,00,000 रूपियाँको बिजुली आयात गरिएको थियो भने आर्थिक वर्ष 2082-83 10,55,59,00,000 रूपियाँको मात्रै बिजुली आयात गरिएको थियो। सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सरकारका नाममा विभिन्न निर्देशनात्मक आदेश सहितको परमादेश जारी गरेको छ। अदालतले फोहोर व्यवस्थापनमा देखिएको नीतिगत र व्यवहारिक झन्झट हटाउन प्रधानमन्त्री तथा मन्त्री परिषदका कार्यालयका मुख्य सचिवको संयोजकत्वमा एक समन्वय समिति गठन गर्न आदेश दिएको छ, जसमा सम्बन्धित मन्त्रालयका सचिवहरू र उपत्यका महानगरका प्रमुख प्रशासकीय अधिकृत रहनेछ र न्यायाधीश द्वय डाक्टर कुमार सुडाल र महेश शर्माको संयुक्त इजलासले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको शरम लापरवाहीलाई सम्बोधन गर्दै आदेशको कार्यान्वयनको अवस्थाका बारेमा प्रत्येक तीन महिनामा प्रकरी प्रतिवेदन सार्वजनिक र सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयमा बुझाउन विपक्षीहरूलाई आदेश समेत दिएको छ। सरकारले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने भएको छ। उपयोगमा नरहेका तथा बाझ निजी जग्गालाई उत्पादन मूलकमा प्रयोगमा ल्याउने उद्देश्यका साथ देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघ मामिला तथा समन्वय प्रशासन मन्त्रालय सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन 2076 भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार स्थानीय तह मार्फत प्रयोगविहीन निजलाई जग्गामा उपयोगमा ल्याउन सकिने जनाएको छ। मन्त्रालयको अनुसार यस व्यवस्थालाई कार्यान्वयन गर्न भूमि बैंक स्थापन र सञ्चालन कार्यविधि 2083 स्वीकृत भइसकेका छन्। कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री यमलाल कणेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिएको छ। आज बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरिएको नेकपाका संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर जीसीले बताएको छ र कर्णालीमा कांग्रेस नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए र केन्द्रमा नेकपा एमाले नेकपा बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यस अगाडि
अडान कायम रहने बताएको छ। कर्णालीमा कांग्रेस एवं नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कडेल विरूद्ध

0: र अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। एलम्बु खबरमा अब विदेशको खबर। भारतको सिक्किम राज्यको नाम्ची जिल्लामा निर्माणाधीन एनएचटीसी टिस्टा स्ट्रीट 6 जलविद्युत आयोजनाको सुरुङमा भएको दुर्घटनामा हालसम्म 22 जना मजदूरको शव फेला परेको छ। अझै 3 जना मजदूर बेपत्ता रहेकाले उनीहरूको पनि खोजी कार्य उद्धार कार्य जारी रहेको भारतीय अधिकारीहरूले बताएको छ। अधिकारीहरूको अनुसार दुर्घटनामा हुँदासम्म सुरुङमा कुल 25 जना मजदूर फँसेका थिए। ती मध्ये 22 जनाको शव निकालिएको छ भने बाँकी 3 जनाको खोजीका लागि राष्ट्रिय विपद मोचन बल र असनोसली स्थित स्ट्यान्ड कोल फिडल्स लिमिटेडको विशेष टोली उद्धार परिचालनमा रहेका छन्। एलम्बु खबरमा अब खेल खबर। जापानमा आयोजना हुने आसन्न विश्व एसियन गेम्समा नेपालको पुरूष क्रिकेट टोलीले समूह एबाट प्रतिस्पर्धा गर्ने भएको छ। नेपालले आयोजक आज गरेको समूह विभाजन अनुसार नेपाल समूह एमा परेको छ। यस समूहमा नेपाल सहित आयोजक जापान र अफगानिस्तान रहेको छ भने समूह बीमा हङकङ मलेसिया र ओमान छन्। भारत बंगलादेश श्रीलंका र पाकिस्तान सोझै क्वार्टर फाइनलमा स्थान पक्का पाएका छन् भने समूह शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछ। क्वार्टर फाइनलमा पुग्नेमा नेपाल भारत र पाकिस्तान जस्तो बलियो टोलीसँग खेल्ने मौका पाउनेछ र यसअघि चीनमा भएको 19 एसियन गेम्समा नेपालले क्वार्टर फाइनलमा भारतसँग खेल्न पाएको थियो। उक्त खेलमा नेपाल पराजित भएको थियो र एसियन गेम्सको खेलहरू T20 ढाँचामा हुने भएका छन्। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षक रूपमा एकपटक। काभ्रे जिल्लाको पनौतीमा सुकुम्बासी हटाउने निर्णय 48 घण्टाभित्र फिर्ता लिन दुई कम्युनिष्ट पार्टीको अल्टिमेटम। अर्ग्यानिक वस्तु प्रवर्धनमा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम। बिजुली बिक्रीबाट 29 अर्ब 32 करोड़को आमदानी। काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यमन्त्री मुख्य सचिवको नेतृत्वमा समिति गठन गर्न सर्वोच्चको परमादेश। कर्णालीमा नेकपाले मुख्यमन्त्री कडेलको पक्षमा मतदान गर्ने। भारतको सिक्किम सुरुङ दुर्घटनामा मृत्यु हुनेको संख्या 22 जना पुग्यो। र एसियन गेम्स समूहमा नेपालको प्रतिद्वन्दी जापान र अफगानिस्तान हुने। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने। घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने। धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: जयमसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले मर्कुसको सुसमाचार एक अध्यायको 21-28 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। आउनुहोस् यसरी पाठ गरौं। तब उहाँहरू कफर्नहुमा जानुभयो र तुरुन्तै सभा दिनमा सभाघरमा पछि उहाँले शिक्षा दिन लाग्नुभयो अनि तिनीहरू उहाँको शिक्षामा चकित भए, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तै होइन तर अधिकारसँग सिकाउनु भयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो। त्यसले यसो भन्दै चिच्यायो, हे नासरतका यीशु, हामीलाई तपाईसँग के सरोकार? के तपाई हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईलाई चिन्छु, तपाई परमेश्वरका पवित्र जन हुनुहुन्छ। तर यीशुले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मान्छेलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबैजनाले अचम्म माने र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनका आज्ञा मान्दरहेछन्। अनि चाँडै नै यीशुको कीर्ति गालिलको इलाका वरिपरि चारैतिर फैलियो। आदरणीय श्रोता, यो खण्डमा यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ बुझ्न सक्छौ। यीशुको नाममा अशुद्ध आत्मालाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ देख्छौ र यो खण्डमा विशेष गरेर दुईवटा बुँदाहरूलाई तपाईँहरूको बीचमा ल्याइरहेको छु। सबैभन्दा पहिला चाहिँ

0: सभा दिनमा शिक्षा दिन थाल्नुभयो। यीशु प्रभुले जब उहाँहरू कफरनहूममा जानुभयो र सभा दिनमा सभा गर्नमा पछि उहाँले शिक्षा दिन लाग्नुभयो। यीशु प्रभु यो संसारमा आउनुको उद्देश्य भनेकै स्वर्गको राज्यको बारेमा बताउनु, स्वर्गको राज्यमा कसरी प्रवेश गर्ने र को परमेश्वरको राज्यमा प्रवेश गर्ने भन्ने कुरा सिकाउनु एकदमै महत्वपूर्ण थियो। सिकाउने कुरा चाहिँ विशेष गरेर सदुसीहरूले, फरिसीहरूले र शास्त्रीहरूले सिकाउने काम गरि नै रहेको थियो र उहाँहरूले सिकाउनु भएको कुराहरूलाई सभाघरमा अरूहरूले सिकाएका कुरालाई पनि दर्शकहरूले त्यसलाई तुलनात्मक रूपमा पनि हेर्न लाग्यो। अरूले दिएको शिक्षा, मानव सदुसी फरिसीहरूले दिएको शिक्षा, शास्त्रीहरूले दिएको शिक्षालाई पनि मानिसहरूले हेरिरहेकै थियो। तर यीशु प्रभुको शिक्षा सुनिसकेपछि मानिसहरू चाहिँ चकित भए भनेर लेखिएको छ। चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो। यीशु प्रभु को हो भन्ने कुरा, यीशु प्रभु कहाँबाट आउनुभएको हो भन्ने कुरा यीशु प्रभुलाई राम्ररी थाहा थियो। उहाँले आफ्नो शिक्षा दिँदाखेरि सही शिक्षा दिइराख्नु भएको कुरा उहाँलाई थाहा थियो र उहाँले यो शिक्षा दिने क्रममा उहाँले आफ्नो शिक्षा चाहिँ आधिकारिक थियो भन्ने कुरा यीशुलाई थाहा थियो। यो शिक्षा आफूबाट नभएर स्वर्गबाट, परमेश्वरबाटै आएको कुरालाई उहाँले स्पष्ट पार्नुभएको थियो। उहाँको शिक्षा अरूको भन्दा फरक हुनुको कारण चाहिँ उहाँको शिक्षा परमेश्वरबाट नै आएको थियो र परमेश्वरबाट नै यो शिक्षा स्पष्ट थियो। त्यसै कारण यहाँनिर यीशु प्रभुले शिक्षा दिँदाखेरि मानिसहरू किन चकित भए त, किन मानिसहरूले चकित भएर उनीहरूले यो प्रतिक्रिया दियो त, अधिकारसँग सिकाउनु भयो भनेर उनीहरूले कसरी थाहा पाए त? किनभने यीशुले सिकाउनु भएको शिक्षा र शास्त्रीहरूले सिकाउनु भएको शिक्षामा मानिसहरूले फरक भेटाए र शास्त्रीहरूले जुन तरिकाले सिकाएका थिए अधिकार नभएको जस्तो उनीहरूले आफूलाई बाहिर एउटा कुरा भित्र अर्को कुरा भएर उनीहरू जिउँथ्यो। उनीहरूको अवस्था कपिट, एउटा ढुङ्गीपन थियो उनीहरूमा। उनीहरूले आफूले नगरेको कुरालाई उनीहरूले सिकाउँथे, आफूले नगर्ने अरूलाई चाहिँ गर भनेर धेरै भारी कुराहरू सिकाउँथे। आफूले केही कुरा नगर्ने अरूलाई चाहिँ धेरै कुरा गर्नलाई सिकाउने काम गर्थे, जसले गर्दा बोझ भएको थियो, जसले गर्दा भारी भएको थियो, मानिसहरूलाई गाह्रो भएको थियो शास्त्रीहरूको शिक्षा सुनेर। तर यीशु प्रभुको शिक्षा सुन्दाखेरि उनीहरू चकित भए र अधिकार भएका मानिसले जस्तो सिकाउनु भयो भनेर यहाँ मानिसहरूले यो प्रतिक्रिया दिएका थिए। यीशु प्रभुको शिक्षा स्वर्गबाटै भएको कारणले गर्दा यीशु प्रभुको शिक्षामा कुनै पनि घटी कमी थिएन। उहाँ परमेश्वर नै हुनुभएको कारण उहाँले बोल्नुभएको, उहाँले सिकाउनु भएको शिक्षा उहाँ आफ्नै भएकोले अधिकारसँग उहाँले बताउनु भयो। र आज आदरणीय श्रोताहरू, यहाँनिर हामीले यो कुरा सुन्दै गर्दाखेरि यीशु प्रभुको शक्तिलाई हामीले विचार गर्नुपर्छ। यीशु प्रभुले दिनुभएको शिक्षा चाहिँ साँचो र यो शिक्षा चाहिँ जे आफूले गरे त्यही कुरा अरूलाई गर्न सिकाएका छन् र यीशुले आफूले जे जे गर्नुभयो त्यो कुरा उनीहरूलाई सिकाउनु पनि भयो र यसरी उहाँको शिक्षा पक्का भयो, उहाँको शिक्षा आधिकारिक भएको हामी देख्छौं। आज मण्डलीका प्रत्येक परमेश्वरका जनहरूले सोच्नुपर्छ, हामीले दिएको शिक्षा, परमेश्वरको जनहरूले दिएको शिक्षा के आधिकारिक छ, के आफूले त्यो शिक्षा अरूलाई दिँदाखेरि आफूले गरेर सिकाउनु भएको छ अथवा सिकाइरहेका छौं त? यदि हामीले आफूले नगर्ने अरूलाई चाहिँ यो गर त्यो गर भनेर शिक्षा दिन थाल्यो भनेदेखि फेरि हाम्रो शिक्षा चाहिँ ती शास्त्रीहरूले सिकाएको जस्तै हुन सक्छ। आज धेरै सम्भावनाहरू छन् आफूले नगर्ने अरूलाई चाहिँ गर गर भनेर सिकाउने, आदेश दिने, आज्ञा दिने मानिसहरू धेरै हुन सक्छन् र तीमध्येमा के तपाईँ र म पनि परेका छौं कि? आज यो प्रवचन सुनिरहेका प्रत्येकले के यो कुरा याद गरिराख्नु भएको छ कि? आउनुहोस्, हरेकले शिक्षा दिँदाखेरि आफूले गरिसकेपछि आफूले अनुभव गरेका कुराहरू सिकाउने काम गरौं, ताकि त्यो चाहिँ अधिकारपूर्ण हुन्छ। यही कुरालाई हरेक परमेश्वरको जनहरूले पछ्याउनु आवश्यक छ र जतिजनाले यीशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन र हजुरहरूले पनि यीशु ख्रिस्टलाई विश्वास गरिसकेपछि हजुरहरूलाई पनि यही कुरा लागू हुन्छ कि आफूले गरेको कुरा, आफूले अनुभव गरेको कुरा मानिसहरूलाई सिकाउँदाखेरि त्यो आधिकारिक हुन्छ, त्योमा एउटा शक्ति हुन्छ, त्यसमा अधिकार हुन्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र अधिकारका सँग अरूलाई पनि सिकाउने काम गर्नुहोस्। र दोस्रो बुँदामा हामी हेर्दाखेरि यीशुले सभा दिनमा अशुद्ध आत्मालाई निकाल्नुभयो र 25-28 पदहरूमा हामीले हेर्यौं भनेदेखि यीशु प्रभुले अशुद्ध आत्मालाई हकार्नु भएको छ र उहाँले अशुद्ध आत्मालाई हकारेको कुरा यहाँ देख्छौं। 25 पदमा यीशुले त्यसलाई भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्कि जा है। र यो कुरा अति नै अचम्मको देखिन्छ कि दुष्ट आत्मा अथवा अशुद्ध आत्मा ले यीशु प्रभुलाई धेरै कुराहरू गरेको देखिन्छ र यहाँनिर 23 पदमा हेर्दाखेरि त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो। सभाघरमा शिक्षा दिँदै गर्दाखेरि अधिकारका साथ यीशुले शिक्षा दिँदै गर्नुहुँदाखेरि दुष्ट आत्मा लागेका अथवा अशुद्ध आत्मा लागेका व्यक्ति पनि त्यहाँनिर थियो भन्ने कुरा यहाँ स्पष्ट छ र यीशुले यति शक्तिशाली एउटा शिक्षा दिँदै गर्नुहुँदाखेरि, अधिकारका साथ दिँदै हुँदाखेरि यीशु प्रभु को हो भन्ने कुरा यो दुष्ट आत्मा अथवा अशुद्ध आत्मालाई स्पष्ट थाहा भएको देखिन्छ। वास्तवमा अशुद्ध आत्माले नै यीशु को हो भन्ने कुरा, यो अधिकारका सँग सिकाउने व्यक्ति को हो भन्ने कुरालाई यो दुष्ट आत्माले चिच्याएर भनेको कुरा हामी यहाँ देख्छौं र त्यसले चिच्याएर भन्यो, हे नासरतका यीशु है। यो नासरत भन्ने ठाउँमा यीशु प्रभु चाहिँ नासरतमा हुर्किनुभयो अनि नासरतमा नै उहाँले सेवाकाईको लागि तयारी हुनुभयो र नासरतबाट एउटा असल कुरा आउँछ भन्ने कुरा इतिहासमा थियो र त्यही कुरा अनुसार नै अनि यहाँ नासरतबाट आउने यीशु ख्रिस्ट भनेर यहाँ अशुद्ध आत्मा लागेका मान्छेले चिच्याउँदै भनेको हामी यहाँ देख्छौं। अनि यहाँ छ, हामीलाई तपाईँसँग के सरोकार आत्मा अशुद्ध आत्माले यो कुरा फरक भेटाएको छ। यीशु ख्रीष्टलाई तुलनात्मक रूपमा हेर्दाखेरि यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ, यीशु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ, यीशु ख्रीष्ट मानव जातिलाई उद्धार र मुक्ति दिन मानव चोलामा आउनुभएको परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा यो दुष्ट आत्मालाई अथवा अशुद्ध आत्मालाई थाहा छ। त्यसै कारणले पनि यो कुरा चिच्याएर भन्दछ, हामीलाई तपाईँसँग के सरोकार? है, सरोकार छैन। अशुद्ध आत्माको लागि न्याय भइसकेको छ, दियाबलसको लागि न्याय भइसकेको छ, दुष्ट आत्माको लागि न्याय भइसकेको छ। यिनीहरूको अन्तिम चाहिँ नरक कुण्डको आगोको भागीदार नै हो र उनीहरूको लागि यो परिवर्तन हुँदैन। दियाबलसको लागि नरकको कुण्ड तोकिएको छ, अग्नि कुण्ड तोकिएको छ। त्यसकारण यी मानिसहरूलाई यी अथवा यो दियाबलसलाई अनुग्रह पनि छैन र उसको लागि अब निश्चित रूपमा उसलाई तोकिएको छ अग्नि कुण्ड, उसको गन्तव्य स्पष्ट रूपमा तोकिसकेको छ। त्यसै कारणले पनि दियाबलसले भन्छ, तपाईसँग के सरोकार? के सरोकार छैन, किनभने दियाबलसको आफ्नै योजना छ, आफ्नै काम छ, उनले आफ्नै तरिकाले काम गर्छ। परमेश्वरले दियाबलसलाई अग्निकुण्ड तोकिसकेको छ, उनीहरूको लागि अनुग्रह छँदै छैन। त्यसै कारणले पनि शैतान अथवा दियाबलस अथवा अशुद्ध आत्मा चाहिँ आत्तिन्छन् र उनीहरू छिटै नै हामीलाई दण्ड दिन्छन् कि भन्ने कुरामा उनीहरू आत्तिएको देखिन्छ। र हामी यो पनि देख्छौ कि म तपाईँलाई चिन्छु भनेर अशुद्ध आत्माले येशूको बारेमा बताउँछन्, अनि को बताउँछ? तपाईँ परमेश्वरको पवित्र जन हुनुहुन्छ र येशू ख्रीष्टको बारेमा यसरी दियाबलस अथवा अशुद्ध आत्माले पनि यसरी प्रकट गरेका छन्। जो व्यक्तिले शिक्षा दिँदाखेरि अधिकारकासँग दिनुभएको थियो र त्यो व्यक्ति चाहिँ परमेश्वरको पवित्र जन हुनुहुन्छ र परमेश्वर नै उहाँ हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट भएको छ। त्यसकारण यहाँ यीशु प्रभुले यो कुराहरू गर्दै जाँदाखेरि बोल्न दिनु भएन, उहाँले हप्काउनु भयो र उहाँले भन्यो, चुप लाग र त्यसबाट निस्किजा। यीशु प्रभुले दियाबलसलाई निकालेको देखेर देख्नेहरू सबैजना अचम्म माने भनेको छ। बाबरे, अचम्म माने। यीशु प्रभुलाई मानिसहरूले विभिन्न दृष्टिकोणबाट हेरिरहेका थिए, तर यीशु प्रभुको शिक्षा, यीशु प्रभुले आफ्नो शिक्षा दिँदै गर्ने क्रममा उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रकट गर्दै जाँदाखेरि दियाबलसले पनि अथवा अशुद्ध आत्माले पनि यो कुरा भनिसकेपछि यहाँ समाजमा बडो अचम्म भयो र उनीहरू अचम्म माने, आपसमा सोधासोध गर्न लागे, यो के हो भनेर उनीहरूको बीचमा यो कुरा पनि चल्यो। अनि उनीहरूको भनाइ यो पनि थियो, यो नयाँ शिक्षा रहेछ, अनि यो नयाँ शिक्षा रहेछ। यसरी येशु प्रभुले अधिकारकासँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्द रहेछन् भनेर यो कुरा उनीहरूको बीचमा चल्यो। है, दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई आज्ञा गर्दोरहेछन् र यिनीहरूले यिनको आज्ञा पनि मान्दोरहेछन् र यो कुरा अचम्मित भएर यीशुको कीर्ति चाहिँ गालिलको इलाका वरिपरि चारैतिर फैलिएको कुरा यहाँ 28 पदले उल्लेख गरेका छन्। आदरणीय श्रोताहरू, यीशु प्रभु अधिकारका साथ सिकाउनु भयो उहाँले र त्यसपछि अशुद्ध आत्मालाई पनि उहाँले निकाल्नु भयो। यसरी उहाँ आफूलाई परमेश्वर हुनुहुन्छ, उहाँको शिक्षा परमेश्वरबाट आएको र उहाँ चाहिँ परमेश्वर नै हुनुभएकोले दियाबलसलाई आज्ञा गर्छन् र दियाबलसले मान्दछन्। र आज जतिजनाले यीशु प्रभुलाई विश्वास गर्छौं, हामी सबैको लागि पनि परमेश्वरले अशुद्ध आत्माहरू निकाल्नलाई अधिकार दिनुभएको छ। यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ। हामी सबैजना जतिजना आज चर्चमा हुन्छौ, जतिजनाले यीशुलाई विश्वास गरेका छौ, हामी सबैले अब यीशुको नाउँमा भूतहरू निकाल्न सक्छौ, रोगीहरूमाथि हात राख्न सक्छौ, अनि हामीहरू दियाबलस अथवा दुष्ट आत्माहरूलाई आज्ञा गरेर उनीहरूलाई निकाल्न सक्छौ। यो अधिकार यीशुलाई विश्वास गर्ने प्रत्येकको जीवनमा हुन्छ। र आज यदि तपाईहरूले पनि यीशुको नाउँमा भूतहरू निकाल्नुपर्छ, यदि दुष्ट आत्माहरूलाई निकाल्नुपर्छ, रोगीहरूमाथि हात राखेर निको पार्ने काम गर्नुहुन्छ र शक्तिशाली रूपमा शिक्षा दिन तयारी हुनुहुन्छ भने आज प्रभुलाई आफ्नो जीवन समर्पण गर्नुहोस् र यो काम गर्नका लागि आफूलाई हर समय तयारी राख्नुहोस्, किनभने अब यीशुको नाउँमा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार हामीसँग छ र यो अधिकार प्रयोग गरौं। कोही पनि नडरौं र यो अधिकारलाई प्रयोग गरौं। जो जोले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन, हजुरहरूको लागि पनि यो मौका छ। यीशुलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरिसकेपछि तपाईँले उहाँको नाउँमा तपाईँले पनि असल शिक्षा, एउटा अधिकारसँग शिक्षा सिकाउन सक्नुहुन्छ, सही शिक्षा, सत्य कुरा तपाईँले सिकाउन सक्नुहुन्छ र दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई पनि तपाईँले निकाल्न सक्नुहुन्छ। यो अधिकार तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ। के यो अधिकार प्रयोग गर्नका लागि आज यहाँहरू तयारी हुनुहुन्छ? यदि तपाईँहरू तयारी हुनुहुन्छ भने आज नै आफ्नो जीवनमा यीशु प्रभुलाई विश्वास गर्नुहोस्। यीशु प्रभु आज शरीरमा हुनुहुन्न, उहाँले पवित्र आत्मा हामी प्रत्येकलाई दिनुभएको छ। यसैले पवित्र आत्माको शक्तिमा यी अधिकारहरूलाई हामी सबैले प्रयोग गरौं र त्यसपछि यो अधिकारमा परमेश्वरको नाउँमा, यीशुको नाउँमा हामी सबै दुष्ट आत्माहरूलाई हकारौं र सही शिक्षा दिएर हामी परमेश्वरको महिमा गर्न सकौं। र यति भन्दै आजको दिनलाई मैले यो प्रभुसँग सेवा यति नै राख्न चाहे र यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र अर्को प्रभुसँग सेवा लिएर आउनेछु। त्यतिन्जेलसम्म हरेकलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
4: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो। धर्मी कदे ग्याम रंग लसल्ला किन्सुको जयमसी तथा नमस्कार लासो फ्यापुल्ला स्पार्क माई फेथ तथा गला विश्वासी चमक बसुगो अङ्क 47 रंग निदा स्वागत मुला न वियोग तामाङ रंग लुइरिक कादे पटक थारेङ निवारी से मुसुमुला तिगा रंग रंगला माई कादे प्राप्त लाभ्रे से मुसुमुला रंगला भविष्यला सफल द निर्धारण लाभ याकर्खी महत्वपूर्ण कुञ्जी हिन्बा रंग से परमेश्वर यम सल्लाह किन्ना ताला विवाह हिन्बा थेन दे थे सल्लाह द बोर्सी रंग तिगा परमेश्वरला छनोट लसुबा विवाह हिन्बा हितोपदेश 13:20 बुद्धिमान देन ब्रह्म बुद्धिमान नोन तामुला तसै मूर्ख गरेर संगत लासेल नोक्सानी भोग्दिमुला रङ्गदी मध्ये लानन्द थामुलगी न फुटबल खेल कदेरी रेफ्रील भूमिका निर्वाह लमुला रङ्द सुधार ल बरी नै प्रयोग लभ याकर्गी प्रभावकारिता विवाह न भन्द लान अनुभव तबा रेफ्री ग्याम सल्लाह किन्बा हिन्बा वर्षौं ग्याम गाई थेनी गदेल बहुमूल्य सुझाव किन्बा मुला सुसे गद गाला रेफ्री शिवसे ज्ञान मात्र सुधार लबरी हम्बा सो मुला तु सिकाइला तरिका से आत्मिक ग्लारे यन लानन जानलासी गेला मुला यदि रंग आत्मिक रूपी बरफ लबरी सेम मुसीमुला विषम रंग से रंग भन्दा लाना आत्मिक रूपी परिपक्क मिगा दे देन दुई बिताप लबा हरेक अवसर किन्दोला थेनी गदे ग्याम रंग से हमसुला सिकापला सुगो एलिसा से एलिया देन चुरंग मन लजी दुई राजा दुई अदेला दुई थेली से एलिसा से एलिसा द बिजी थेली से एलिया से एलिसा द बिजी ए चुनन च्यू परम प्रभु से गदा थेला बरी पुसुबा मुला तस एलिसा से बिजी परमप्रभुला लुई देन रंगला लुई द सफत चाजी न बिला न रंग द थ्रासलारे थेनी गदे बेथेलरी फ्याजी एलियाला मनोवृद्धि चुरंग मुबा थे एलिया ग्याम हाइमा देउना लानन ताम लोकपरि हामला बिसी थेला ङ्याम्बिचिवारी लानन उसु मुबा दुई राजा दुई अदेलाट एलिसासे एलियाजे रङला गोइलो क्वाङजी थेन्दे थे रेसी यर्दन गान्धीला क्विदा थेसी पुङजी कि देब्रे देन दाहिने क्यार नही बो ताजी थेन्दे थेनिगदे छम्बा सारी ब्राजी पारिनिजी जब गा चन्दोला सल्लाह पिनमुला गा देन थेनिगदला लुइला लागिरी चु दृष्टिकोण तामुला गाला गच्छ थेनिगदेदा उदाहरण ग्याम डोर्याब लबा लोप्पा तालिम पिन्ना देन थेनिगदेला लागिरी प्रार्थना लबा हिन्दा ताकि याकर्की देन थेनिगदे परमेश्वरला परमेश्वर छम रङला बराबरी गा भन्दा लानन गच्छ बरब लाबरी हम्ला कथाला लिच्छाला बोरी एलिया निजे चुपटक एलिसासे चमत्कार लजी यदन गन्दिला विभाजन लजी ताकि एलिया सुक्खा सारी पार लजीबा हमला थेसे एलिया ग्याम चमत्कार गदे लोप्पा मुबा दारिन थे थेनी गदेल व्यवहारी उतार लमुला साचिन सेवा हरङ लसी लसेला बिसी लोप्पा गद था मुबा बेनन भन्दा ज्ञान प्रभावकारी तरिका विवाह रङला लुइदी परमेश्वरला आत्मज्ञान प्रयोग लाभा गदेदा पछ्याउ लाभा हिन्दा थेन दे थेनी गदेदा उदाहरण ज्ञान रङदा लोपरी अनुमति पिन्बा हिन्बा हितोपदेश बाह्र अध्याय छ दुष्टला वचन से हलाइलाका बगावलावरी ढुक्ती मुला तसै धर्मीला वचन से थेनी गदेदा छुटकारा पिन्मुवा रङला लुइदी लानन निगदे रङमन हरङ लम्बी देन रो आले कादेसे रङला भविष्यला लुइला बारेले बुद्धिमानी सल्लाह पिन्ला यदि रङसे आत्मिक जागरूकतालाई च्याङना तापगादेला ताम ज्ञानसुजी विषम थेनी गदेसे रङदा भाव लाभा सम्भावना तामुला जब रङला लुइला लागिरी परमेश्वरला योजना लोप्पा दम हामुला धर्मी मिग्याम सल्लाह मैसुगो रोदेन नुप्प व्यक्तिगत सम्बन्ध मुभा मिग्याम थेनी गदेसे आवश्यक आत्मिक सल्लाह पिन्बा सम्भावना लानन तामुला थेलिचा थेनी गदेला सल्लाह पुष्टि लाभा जिम्मेवारी रङला तामुला तिगचु धर्मशास्त्र देन दिग्वा तामुला प्रश्न रङजी लस्युगो तिग रङ चुबारी शान्ति रि मुसुला यसु देन प्रार्थना रि याकरिन दुई बिताब लस्युगो रङनिजे रङनिला जीवन रि परमेश्वरजी प्रशस्त आशिष पिन्छु गई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर ग्याम लिखित सन्देश याङला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे
5: टाइम चेक इट्स 7 PM
6: अहिले साँझको 7 बजेको छ।

0: हेलम्बु एफएम
1: मनबाट सर्दैन बालुको स्वर खासै मन पर्दैन
2: हे सुटुका भन्ने हे बालु अघि बढेर गए झै मलाई यो त्यो स्वर राम्रो भयो
1: सबले गायक भनेर चिन्छ नखाकाले तेरो स्वर बिग्रन्छ
2: हे नपरोस् है यतिकै ओइलाउन मलाई पनि म जस्तो
1: नत्र नेपाल खाइसक्थ्यो कालाले हल्का मात्रै ठगेछ छालाले

0: छिटो गर मसँग टाइम छ।
1: हे मेरो भाइ, अब कार्यक्रममा जानुपर्छ, खादामाला लगाइसक्यो कहाँ। हे चापाकोटमा छ गाडी फसिन, कस्तासित गफ गर्दै बसिरा।
2: हे फोटो आसी।

0: सूचना नेटवर्क CIN
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। देशभर करिब 80% धान रोपाई सम्पन्न। सुदूरपश्चिम सबैभन्दा अगाडि। एक वर्षमै करिब 3.5

0: देशभर करिब 80% धान रोपाई सम्पन्न हुनु कृषि क्षेत्रका लागि उत्साहजनक संकेत हो। समयमै भएको वर्षा र किसानको सक्रियताले रोपाईको गति केही बढ़ेको देखिन्छ। अब उत्पादन बढ़ाउन गुणस्तरीय मल सिंचाई र रोग किरा नियन्त्रणमा सरकारले विशेष ध्यान दिन आवश्यक छ। समयमै उचित व्यवस्थापन गर्न सके यस वर्ष धान उत्पादन बढ़दै खाद्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।
1: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15 करोड़ रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ। संचार विभागका अनुसार यस अवधिमा 20,97,37 करोड़ रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको अर्थतन्त्रलाई कसरी सुधार्ने अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ र निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यत बढ्ने पनि गरिएको छ। हो, अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ र चाहिँ नि जस्ता कुराहरू बढी बढिया छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहिले ढङ्गले जाला भन्न त भन्न सकिन्न।
1: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही वस्तुको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिणामका हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। 2081-82 25,70,00,000 रूपियाँ बराबरको 1,286 टन आयात भएको थियो। तर चालू आर्थिक वर्षमा भने आयातले सबै अघिल्ला रेकर्ड तोड्दै 3 अर्ब रूपियाँ नागेको छ। विभागका अनुसार 2081 सालको चैतदेखि बिउ आयात तीव्र रूपमा बढ़न थालेको हो। एक वर्षमै यस्तो अस्वाभाविक वृद्धि हुनुका कारणबारे भने सम्बन्धित निकायले अझै स्पष्ट जानकारी सार्वजनिक गराएका छैनन्। यता अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूसँगको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएको, नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीहरूको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो। झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि व्यवस्था समाधान समस्या समाधान समिति झापाले आज 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरूले कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढैयाताका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरण गरेको थप प्रभावकारी रूपमा अघि बढ़ाइएको मन्त्रालयको दावी रहेको छ। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,000,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिदेशीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000,000 रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18,76,00,000,000 रूपियाँ फाइदा गुमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 बचत 4,53,57,00,000 रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइरहेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहने शक्तिहरूबीच सहकार्य अनिवार्य भएको बताउनुभयो। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लड़ेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनुभयो। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले राजधानी प्रदेश कमिटिद्वारा आयोजित कार्यक्रममा ओलीले प्रदेशमा देखिएको समस्या छिट्टै हट्ने दावी गर्नुभयो।
3: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिटै दिन्छौं र त्यो अस्पष्टतालाई हामी हटाउँछौ र स्पष्ट ढंगले प्रदेश सरकारहरू स्थानीय सरकारहरू चल्छन् र केन्द्रमा पनि जे भइराखेको छ संघीय सरकार मार्फत जे भइराखेको छ यो कस्तो अवस्था भइसक्यो भने प्रहरीले सड़कमा मान्छे देख्न नहुने, हिजोको यसो विरोधमा कुन मन्त्रीको कसको विरुद्धमा बोलेका अरे सड़कमा देख्ने बित्तिकै पाटपिट पार्ने झ्यापझुप समात्ने लगेर छोड्ने भर्सक मुद्दा चलाउने।
1: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रृंखलासँग 3-1 सेटमा पराजित भएको हो। आज भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो।
4: सन्तोषी रावल
5: धानमा काँडादार खपटेको प्रकोप, समयमै उपचार नगरे उत्पादनमा असर।
6: वाक्फिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौं भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौं बालीलाई।
5: समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने विज्ञको सुझाव सहितको कुराकानी सँगै सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सरकारवालाको संशोधन प्रस्ताव, विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब धानमा काँडादार खपटे किराको प्रकोपको प्रसंग। पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा काँडादार खपटे किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। धान रोपेको 20-25 दिनमै हरियो हुनुपर्ने बोट पहेँलो हुँदै पातमा सेता धर्सा र धब्बा देखिन थालेका छन्। कृषि प्राविधिकका अनुसार यो रोग नभई वातावरण अनुकूल नहुँदा फैलिने किरा हो। यसले धानको पातको हरियो भाग खाइदिने भएकाले बिरूवाले पर्याप्त खाना बनाउन सक्दैनन्। समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुन्ना पलाउने र उत्पादनमा ठूलो असर नपर्ने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै कीट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
6: खासमा यो धानमा लाग्ने विभिन्न किराहरूमध्ये काँडेदार खपटे किरा, जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन। यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौँ भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौ। दानेदार विषादी हो क्या, त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायोमेथ्रिक ग्राम, क्लोर ट्रेनिलिप्रोल 0.3 ml पर लिटर पानीमा, वाक्फिप्रोनिल 1.5 ml पर लिटर पानी। यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
11: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
6: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि, जालीले समात्ने क्या, त्यो गर्दाखेरि
11: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला?
6: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो हलक्क बढाउने, त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ, त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तीनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
11: सुविधा नभएको, जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
6: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको, र जानेर नोक्सानी हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
11: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले, कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
6: यसमा चाहिँ म किसान दाजुभाइहरूले के आग्रह गर्छु भने सामूहिक रूपमा हामी हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक रविवार, भोलि नै शुक्रबार भएको हुनाले 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड़,
12: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ, लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने
0: समुदायको अधिकार समेट्न सांस्कृतिक सम्पदा विधेयकमा संशोधन गर्ने सांसदहरूको प्रतिबद्धता। विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
14: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
13: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो सांसद।
16: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा सांसदसँग छलफल गर्दैछौ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य तथा अरू संसदीय समितिका माननीय सदस्यसँग आजको संवाद श्रृंखला हेलो सांसदमा छलफल गर्दैछौ। शुरूमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणका बारेमा सांसद सृजना श्रेष्ठको विचार सुनौ।
17: जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छु भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ।
16: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु, यसलाई अझ समृद्ध बनाउन।
17: एकदमै मैले यो केसमा चाहिँ पहिलादेखि नै अलिकति हाम्रो टिममा थोरै छलफल पनि भएको छ। यसमा चाहिँ यसलाई मेजर पोइन्ट राखेर कुरा गर्ने मौका चाहिँ पाइएको छैन। मैले यसलाई चाहिँ पोइन्ट वाइज एउटा सिलेबस वाइज राखेको छु। यसलाई चाहिँ हामीले साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ। जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि। यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने, यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
16: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, सांसदको रूपमा यहाँले त्यो भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्छु। मानिस
18: मधेससँग जोरे एउटा लिपि र अर्को मिथिलाको चित्रकला। मिथिलामा मनाइने विभिन्न पर्व त्यौहारहरू सम्बन्धित जुन मिथिलाका चित्रकलाहरू छ, हरेक समुदायमा हरेक स्थानहरूमा मिथिलाका कला संस्कृतिले मिथिलाको संस्कृतिलाई उजागर गर्छ।
16: गुनासो दुःख पोख्ने भन्दा पनि बनाउने लेख्ने ठाउँमै तपाईँ पुग्नु भएको छ। तपाईँले आज सुनिसकेपछि थाहा पाउनु भएको कुरा पनि हुनसक्छ, अथवा यो सुनिसकेपछि मैले आफ्नो तर्फबाट, समितिको तर्फबाट अथवा संसदको तर्फबाट यो चाहिँ गर्छु भन्ने खालको त्यो कुनै प्रतिबद्धता अथवा विचार छ मानिसले।
18: म सकभर यसको निम्ति कोसिस गर्नेछु, तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो म लाग्छ। मलाई सबैको समन्वयकारी भूमिका हुनुपर्दछ। यदि एक अर्काका सबै समुदायले समन्वय गर्न सक्यो भने अनि मात्र त्यो सफल हुन्छ।
19: धेरै धन्यवाद समानजी विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
20: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एउटा एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिँ सरकारले नै सरकारको कुनै चाहिँ नै अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त, होइन? त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
19: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ, त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
20: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन?
19: यहाँको प्रतिबद्धता चाहिँ के हो मान्छे?
20: पुरै प्रतिबद्धता, हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म, होइन? त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नै यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
19: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ। छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
17: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ? लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी, एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो, अब पुरुषै पुरुष परे त के गरौं भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि? तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन? संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस्, लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो, होइन? उहाँ त्यसपछि लगेर पास हुने। सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस्त, धन्यवाद।
19: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुमनिमा उदासजीलाई अनुरोध गर्दछु।
21: समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा हाउ डु वी इन्क्लुड मोर अफ द कम्युनिटिज नै हो मेन, सो हाउ डु वी इन्क्लुड मोर अफ देम। एकीकृत सूचीको बारे पनि छलफल भएको थियो कि यो अघि पनि कुरा आयो, दोहोरोपन नहोस्, यो त युनिफाइड मेसेज जाओस्। र यो विधेयकको नामको पनि धेरैचोटि कुरा आइसकेछ कमिटीमा, अनि अस्ति मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन्। कन्भेन्सन भन्दा बाहिरका यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउने छौं।
0: देशभर साउन 7 गतेसम्म 69.36% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेतीयोग्य 13,73,862 हेक्टर जमीन मध्ये 10,90,336 हेक्टर क्षेत्रमा धान रोपाई सकिएको हो। प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ, जहाँ 90.67% रोपाई सम्पन्न भएको छ। लुम्बिनीमा 80.65%, मधेसमा 78.60%, गण्डकीमा 78.36%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र कोशीमा 73.94% रोपाई भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईमा सामान्य सुधार देखिएको छ। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84% रोपाई भएको थियो भने यस वर्ष मध्य प्रदेशमा रोपाईको गति उल्लेखनीय रूपमा बढ़ेको कृषि विभागले जनाएको छ। हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। देशभर करिब 80% धान रोपाई सम्पन्न। सुदूरपश्चिम सबैभन्दा अगाडि। एकै वर्षमा करिब 3.5 अर्बको खरबुजाको बिया आयात भएको छ। नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ़ेको छ। समस्याग्रस्त सहकारीका ऋणीमाथि सरकारले कड़ाई गर्ने भएको छ। जमानीकर्ता र नातेदारको खाता पनि रोक्का हुने भएको छ। अर्ग्यानिक कृषि प्रबन्धनमा सरकार प्रतिबद्ध रहेको छ। प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी गरिएको छ। प्रदेशमा देखिएको राजनीतिक अनियोलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी छ। बिजुलीको व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा भएको छ। झापाका 18 सुकुम्बासी परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण गरिएको छ। माइती घरमा भने सुकुम्बासीको आन्दोलन जारी छ। बसोबासको अधिकार सुनिश्चित गर्न माग गरिएको छ। यो हप्ता देशैभर कम वर्षा हुने मौसमविदको भनाई छ। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार। श्रीलंका 3-2 सेटमा पराजित। जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा परेको छ। हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
2: टाइम चेक, इट्स 8 PM।
3: अहिले बेलुकीको 8 बजेको छ।

Mata ya lambu efendim şimdi için. Şahat evvari cümle sahip.

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री लिएर उपस्थित भएको छ म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ। छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अनि विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ। अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ र सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्री हरेक सातको छ दिन आउने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्रामलाई रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्री सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ है। त यो प्रोग्राम तपाईँहरूले शनिबार बाहेक गर्ने दिनहरूमा रातिको 9 बजेबाट 10 बजेसम्म 1 घण्टा प्रसारण हुने गर्दछ। 1 घण्टाको अवधिभर भने तपाईँहरूले हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ है। त यो प्रोग्राममा चाहिँ तपाईँले आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ अनि सम्पूर्ण साथीहरूलाई सम्झना पनि पाउनुहुनेछ है। त विशेष गरी कार्यक्रम शुभरात्रीमा तपाईँहरूले आफ्नो घर परिवारजनमा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। नाइट विशेषहरू मिठो निधरीको कामनाहरू राख्न सक्नुहुनेछ। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले त खाना खानु भइसक्यो होला, कतिपय साथीहरूको बाँकी नै होला, अब कतिपय साथीहरूको बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू खाना खाएर पनि मजाले सुतिराख्नु भयो होला, पानी परिरहेको छ बेसरी होइन, अब कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू नाइट ड्युटी गर्दै हुनुहुन्छ र विशेष गरी परदेशी साथीहरू यति बेला आफ्नो ड्युटीमा हुनुहुन्छ जस्तो अवस्थामा रहनु भए तापनि अबको 1 घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला, हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला। हामी यही अनुरोध र आग्रह गर्न चाहन्छु। यो कार्यक्रममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। यो रेडियोलाई तपाईँले फ्रिक्वेन्सीको माध्यमबाट यति बेला हाम्रो स्थानीय जिल्ला काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर काभ्रे रामेछाप दोलखा सिन्धुली नुवाकोट लगायत यी विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ, रेडियो सेटबाट सुन्दै हुनुहुन्छ र यो सँगसँगै तपाईँहरूले आफ्नो चाहिँ ठाउँहरूमा राम्रोसँग रेडियो सुनिराख्नु भएको छैन, रेडियो सुन्न अझै पनि गाह्रो लागिरहेको छ भने तपाईँहरूले सर्च गर्नुहोला फेसबुकको पेजबाट अनि मोबाइल गुगल क्रोमबाट पनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ। त्यहाँबाट तपाईँहरूले मजाले एकदमै नाइट विशेषहरू राख्न पाउनुहुनेछ। त्यसको लागि भने कमेन्टहरू पनि गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै साथीहरूलाई सम्झन सक्नुहुनेछ। तपाईँहरूको कमेन्टहरू पनि हामी अवश्य अनियर गर्ने नै छौं। कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ, 9860552525 सो नम्बरमा कल गर्नुहोला। फेसबुकको पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला अनि तपाईँहरूलाई अनलाइनको लिंक भनेर हामीले गुगल क्रोमको लिंक पनि हामीले वेबसाइटको डिस्क्रिप्सनमा लेखेर राखे उक्त डिस्क्रिप्सनमा तपाईँले क्लिक गर्नुभयो भने त्यहाँबाट पनि मजाले गुगल क्रोमबाट सिधै हेलम्बा एफएम सुन्न सक्नुहुनेछ। यदि फेसबुकमा जोडिनु भएको छैन भने जोडिनुहोला, तपाईँले सर्च गर्नुहोला हेलम्बा एफएम 89.6 MHz, यति सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हाम्रो यो प्रोग्राम सुन्न र सुनेर साथ दिन सक्नुहुनेछ है। त

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौ। सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। अब भने कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि जोडिन सक्नुहुनेछ। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। त्यसको लागि भने कल गर्नका लागि नम्बर खुल्ला गरिएको छ। तपाईँहरूले यो प्रोग्राम जुनसुकै स्थानमा रहनु भएर सुनिराख्नु भए तापनि हाम्रो यो प्रोग्राममा जोडिन पाउनुहुनेछ है, अनि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। त्यसको लागि नम्बर एकदमै खुला छ। र यति बेला भने हामी साथीहरूको फोन कल लिने जमर्कोमा छौं। कोही साथी लाइनमा जोडिसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते। दर्शन रात्रिकालीन अभिवादन। सरस्वतीजी बोल्दै हुनुहुन्छ। हजुर एकदमै खाना भर्खरै भएको भन्नुपर्छ। अनि तपाईँले लिनुभयो त? ए हजुर हजुर। अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै मोबाइल चलाउँदै बसिराख्नु भएको छ। अनि मौसमको अवस्था के छ यति बेला तपाईँ हुने ठाउँतिर? हजुर हजुर एकदमै साउन महिना पनि हो, त्यो हुनाले साउने झरी भएको हुन सक्छ नि त है। हजुर ल ठिकै छ। अनि समग्रमा आजको दिन कस्तो भयो नि?
1: आजको दिन त रोपाइसकेका छैन, हाम्रो त अझै 5-6 दिन लाग्छ रोपाइमा गए, त्यस्तै
0: भन्नुपर्छ। हजुर रोपाईको कामहरू अझै पनि बाँकी नै छ, रोपाईको काम सकन केही टाइम लाग्नेछ है। ओके ल ठिकै छ। अब पानी परिरहेको छ, यो पानीको सदुपयोग गर्नुपर्छ, ठ्याक्क समय पनि हो है। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले। ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी पालो तपाईँहरूको नै हो, कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि यति बेला अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
2: भलो होस् तिम्रो भनी टाढिएको हुँ, हेर बाधक बन्न नि टाढिएको हुँ, त्यसैले त कहिले गलत नबुझिदिनु प्रे, त्यसैले त कहिले गलत नबुझिदिनु प्रे, टाढिने मन नहुँदा नहुँदै पनि टाढिएको हुँ, टाढिने मन नहुँदा नहुँदै पनि टाढिएको। हेलो दाई नमस्ते, नमस्कार रात्रिकालीन अभिवादन है दाजु।
0: हजुर नमस्ते नमस्ते, रात्रिकालीन अभिवादन। टाढिन मनै नभएको भए पनि टाढिएको हो है।
2: हजुर हजुर पक्कै पनि, भलो होस् तिम्रै भनी टाढिएको हुँ, टाढिन मन नहुँदा नहुँदै पनि टाढिएको हुँ है दाजु।
0: वाह पक्कै पनि, अब भलो होस् तिम्रै है जे भए पनि अब।
2: हजुर हजुर पक्कै पनि, अब भलो होस् मेरै नै टाढिनु पर्यो, अब राम्रो नराम्रो नसोचिदिनु प्रिय है, अब टाढिन मन नहुँदा नहुँदैको टाढिएको भन्न बुझेको है।
0: हजुर हजुर ल पक्कै पनि, एकदमै मिठो शब्दका साथमा कार्यक्रममा जोडिनु भएको छ मनोजी। अनि यति बेलाको समयमा खानपिन गर्नुभयो कि छैन तपाईँले?
2: एकदम हजुर खानपिन गरी ओरी हजुरहरूको प्रोग्राम सुन्दै सुन्दै म त मजासँगले ढल्किरहेको छु है हजुर।
0: हजुर हजुर, अनि मौसमको अवस्था यति बेलाको के छ तपाईँ हुने ठाउँतिर?
2: मौसम भन्नुपर्दा दाइ, हिजो अस्तिदेखि पानी परेको छैन यता काठमाडौँतिर है, घाम चर्केर गर्मी पढेर उल्का छ, मौसमको कुरै नगरौँ। अनि हजुर लगायत चौतारातिरको खबर के छ?
0: हजुर, म लगायत चौतारातिरको यति बेलाको मौसम, यति बेलाको समयमा चाहिँ मजाले बेसरी ठुलो पानी परिरहेको छ, एक दुई घण्टा भइसकेको छ पानी परिरहेको छ। ठिकै छ, राम्रो नै छ भनौँ न है।
2: हजुर हजुर
0: हजुर, अनि आजको दिन कस्तो भयो?
2: आजको दिन भन्नुपर्दा चाहिँ यस्तै नै भयो त हजुर, कामहरू गरियो बस्यो, अब यस्तै नै भयो, राम्रोसँग बित्यो भन्नुभयो त
0: हजुर। हजुर हजुर, काम सँगसँगै आजको दिनलाई बिताउनु भयो है।
2: हजुर हजुर,
0: ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ?
2: रात्रिकालीन सन्देश भन्नुपर्दा त फर्स्ट अफ अल त हजुरलाई नै गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे होइन।
0: हजुर,
2: हेलम्ब एफएम टिम परिवारको लागि अनि हेलम्ब एफएमलाई जसले सुनेर माया गरेर बस्नु भएको छ उहाँ सम्पूर्णको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। मनोज विश्वकर्मा भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न उहाँ सम्पूर्णलाई नि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। साथीहरू सुन्दै हुनुहुन्छ होला है, साथीहरू खोइ हाम्रो साथीहरू कता कता हराउनु भयो, कसैले सबैले बिर्सिनु भयो, माया मार्नुभयो, साथीहरू यसो सम्पर्कमा आइदिनु होला भन्न चाहे। अनि साथीहरू सम्पूर्णलाई पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। र फुलकिनकोटतिर मम्मी बाबा सुन्दै हुनुहुन्छ, उहाँहरूलाई पनि गुड नाइट मिठो निन्द्रा कामना गर्न चाहे। मनोज विश्वकर्मा भने चिने नचिने सबै सबैको लागि गुड नाइट मिठो निन्द्रा कामना गर्दैछु त्यही। ओके बाबा, नमस्कार।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो मनोज जी, हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, सो उहाँले पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि गर्न चाहन्छु हामीलाई काठमाडौँबाट फोन गर्नुभएको थियो र उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्नुभएको छ। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, काठमाडौँ जोरसिंह पौवाबाट सुनिता लामा है। हजुर सुनिता जी, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, खानपिन लिनुभयो त? हजुर हजुर, एकदमै मेरो पनि खाना भर्खरै भएको भन्नुपर्छ। अनि के छ खबर सुनाउनुहोस् न, मौसमको अवस्था के छ? ओहो, काठमाडौँ लगायत भनेपछि तपाईँ हुने ठाउँतिर चाहिँ पानी परेको छैन? हजुर, अब तपाईँ हुने ठाउँतिर पानी परेको छैन भन्नुभयो, हामी हुने ठाउँतिर त लगभग एक दुई घण्टा पनि बढी पानी परिसकेको छ, अब यताको पानी उतातिर पठाउनु पर्ला जस्तो छ त्यसो भए त। ओके ल हुन्छ, हामी पठाउनेछौँ। अनि आजको दिन समग्रमा कस्तो भयो? हजुर समग्रमा राम्रो नै भयो है। ओके हुन्छ, यो रातिको समयमा पनि हामीलाई कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ तपाईँले? हजुर धन्यवाद।

0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो सुनिता तामाङ, सुनिता लामा हुनुहुन्थ्यो है यता काठमाडौँबाट। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्री भन्न चाहन्छु है। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ अनि रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ, आफ्ना घर परिवारजन आफन्त इष्टमित्र सबैजनामा मिठो निधरेको कामना राख्न सक्नुहुनेछ है त। र यति बेला भने कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर आयुष राई भन्नुभयो। हजुर आयुष जी, के गर्दै हुनुहुन्छ यति बेला तपाईँ? हजुर हजुर, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि खानपिन गर्नुभयो त? हजुर हजुर, ल ठिकै छ। तपाईँको नेटवर्कमा केही समस्या हो कि जस्तो चाहिँ हामीलाई लागिएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ?
1: साथीहरू भन्नुपर्दा हामीले त जानुहुन्छ
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो यता कुविदबाट साथी हुनुहुन्थ्यो, यो आयुष राई हुनुहुन्थ्यो। सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ, धन्यवाद छ उहाँलाई। अनि गुड नाइट अल भन्नुभएको छ दिलसा राई फेसबुकको पेजबाट मिठो कमेन्ट। अनि त्यसै गरी सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि। शुभरात्रि नेपाली नमस्ते हजुर, प्रोग्राम सुन्दैछु उदयपुरको चौधन डिगरी नगरपालिका 8 बेल्टा राइचोको बाटो फेसबुक लाइभमा तपाईँको प्रोग्राम सुन्दैछु हेलम्बो एफएम 89.6 MHz भन्नुभएको छ। टेक बहादुर पुमाजीलाई पनि धन्यवाद छ। अनि गुड नाइट टु अल फ्रेन्ड भन्नुभएको छ भावना मगर, सो धेरै धेरै धन्यवाद छ भावनाजीलाई पनि। अनि गुड इभिनिङ हजुर विथ मे अमिना सुनवार फ्रम दोलखा प्यारी सुशीला विश्वकर्मा दादा राज घरे मगर, अनि विवश कुलुङ तिलक विष्ट टेकु रत्न घायल अभिमान सुनवार प्रजा माया लगायत सम्पूर्णको लागि शुभरात्रि भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ उहाँलाई। र यति बेला भने लाइनमा कोही साथी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शुभ नाम एकचोटि। हजुर के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर हजुर, पानी परिरहेको छ है। अनि खाना खानु भयो कि छैन नि? ल ठिकै छ। अनि मण्डन देवपुरतिरको नयाँ नौलो खबर के छ सुनाइदिनुहोस्। हजुर, चौतारातिरको नयाँ नौलो सबै ठिकै छ, एकदमै रमाइलो छ। अब यति बेला झमझमी पानी परिरहेको छ र सबै ठिकै छ, राम्रो नै छ भनौ न है। हजुर ल, अनि विशेष के कामहरू चल्दैछ आज भोलि गाउँ घरतिर? हजुर हजुर, ए हजुर, भनेपछि रोपाईको कामहरू चलिरहेको छ है। ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ? हजुर हजुर, धन्यवाद। ओके, बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सो उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। काभ्रेबाट हुनुहुन्थ्यो, सो फोन गर्नुहुँदै सम्पूर्ण साथीहरूलाई रात्रिकालीन सन्देश व्यक्त गर्नु भएको छ। र यस्तै गरी हामीलाई कमेन्ट गर्नु भएको छ, कोही साथीको कमेन्ट रहेको छ। रात्रिकालीन नमस्कार हजुर, म सुरज तुम्छा राई भोजपुरबाट हाल मलेसियादेखि प्रोग्राम सुन्दैछु भन्नुभएको छ। नाइट विशेष राख्नु पर्दाखेरि साथी तीर्थको लागि योगेन, रोमण, अस्मी, सानुमाया, कमला, अनि त्यसै गरी राइनी, राज, कला, कल्पना, प्रतिमा, सुमन, ईश्वरी, मीडिया प्रेमी अनिसा राई, त्यसै गरी लेख्नु भएको छ सुनी भुजेल, भूमिका, मीडिया प्रेमी निमु शेर्पा, अनि आकाश राई, सत्यकला, इशारा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ, जुन माध्यमबाट तपाईँलाई सजिलो हुन्छ कार्यक्रममा जोडिनका लागि, सोही माध्यम हुँदै कार्यक्रममा जोडिन पाउनुहुनेछ र सक्नुहुनेछ पनि। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, शुभ नाम सुन्दिहालौँ है। हजुर, कुवेतबाट जुनिता चामलिङ राई है। जुनिता जी, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? मेरो खबर एकदमै ठिकै छ, खबर समग्रमा सबै ठिकै छ, राम्रो छ। र यति बेला हामी हुने ठाउँहरूमा पानी परिरहेको छ र सबै ठिकै छ। र खानपिन भर्खरै भएको भन्नुपर्छ, तपाईँको के भयो है? हजुर हजुर, अनि सन्चै हुनुहुन्छ नि है? हजुर ल ठिकै छ, सदैव सन्चै रहनुपर्छ, कामहरू राम्रै भइरहेको होला तपाईँको पक्कै पनि है? ओके ल, हुन्छ, आफूलाई केयर गर्दै काम गर्नुहोला, यही कामना छ। साथमा कार्यक्रममा पनि जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: रात्रिकालीन सन्देश राख्न पर्दाखेरि चाहिँ सर्वप्रथम हजुरलाई गुड नाइट, मिठो मिठाको कामना, सपनामा चाहिँ आफ्नो मनको मान्छेलाई देख्नु होला भन्न चाहन्छु। अनि मेरो केही साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ मलाई चाहिँ धेरै हुनुहुन्छ ज्ञानी मान्छे, जीवन भाविन, बेस्ट दुई सब्जी राई, थ्याम्पियानी, सुनि मगु, मेरो बेस्ट फ्रेन्ड, जीवन सुन्दास, रामकुमार लिम्बू, बसन्त श्रेष्ठ, गगन तेह्र तिमीलाई पनि गुड नाइट छिमेटिन्दाको कामना सपनामा आफ्नो मनको मान्छेलाई जित्नुलाई अनि साथी धेरै माया मिठो सम्झना भन्न चाहन्छु अनि नेपाल तिरी हुने क्रान्ति राई भावनामा गएर दिदा कटुवालाई पनि गुड नाइट छिमेटिन्दाको कामना सपनामा आफ्नो मनको मान्छेलाई देखाइ गुनाहरू अनि साथी धेरै माया मिठो सम्झना भन्न चाहन्छु नेपाल तिर हुने प्यारीहरू नन्दना बहिन राई राई सुनिका याखा सिंह लिम्बू लिमिन साजा शिशु विश्वकर्मा युनिस तामाङ सपना तामाङ किराती अन्जना अञ्जना श्रेष्ठ शेर्पा रिमा खानीलाई पनि गुड नाइट छिमेकन्ताको कामना सपनामा आफ्नो मनको मात्र देखाए प्यारीहरू अनि साथी धेरै माया सम्झना भन्न चाहन्छु अनि कोही प्यारी अरू सिर्जना सन्यमाया शेर्पा दिल्प सिरिया गङ्गारिया छेत्री जुनी राई सुनिता पनि गुड नाइट छिमेकन्ताको कामना सपनामा आफ्नो मनको मात्र देखाए प्यारीहरू अनि साथी धेरै माया सम्झना भनेर कति बाटा म पूजा भन्न चाहन्छु है त सर नमस्ते बाबाई
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो जुनी त चामलिङ राई हुनुहुन्थ्यो सो धन्यवाद छ उहाँले पनि शुभरात्री र कमेन्ट गर्नुभएको छ दर्शन नमस्कार सर हजुर म धनकुटाबाट प्रोग्राम सुन्दैछु सम्पूर्ण साथीहरूमा शुभ सपनीको कामना गर्दै छुटिन्छु बाई बाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ उहाँले पनि है मुना राई हुनुहुन्छ धन्यवाद छ है त र यति बेला भने हामी गीत राख्ने बेला भएको छ छोटो मिठो अनि रमाइलो गीत राख्छौँ गीतपछि तपाईँहरूको बाँकी कमेन्ट लिनेका लागि अनि बाँकी कलहरू लिनेका लागि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। सुन्दै हुनुहुन्छ यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको छ उताराबाट सुन्दै हुनुहुन्छ भने हामीले विभिन्न स्थानीय जिल्लाहरूबाट पनि प्रोग्राम सुन्दै हुनुहुन्छ है त। र यति बेला हामी कमेन्टतर्फ लाग्छौं। साथीहरूको कमेन्ट रहेको छ, नमस्कार हजुर, म सुनकन्दगवा भन्नुभएको छ। नाइडु विशेषमा अप्सरा खड्का, सबिना, सुनिता, सुस्थानी, अप्सरा अनि त्यसै गरी अप्सरा, अञ्जिता, सम्झना, सृजला, कल्पना, बेनिता, सरिता, बेनु, रन्जु, सविता, लक्ष्मी अनि त्यसै गरी रूपा चौधरी, मनसन, उर्मिला, श्रीराज, टीकराम, हिरबहादुर, क्रिस, समीर, केशव, भर, देवमान, मनिषा लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो सुनाजीलाई। र यति बेला लाइनमा कोही साथी जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट शुभ नाम एकचोटि। राई अनिसा भन्नुभयो? हजुर ल। अनि अनिसाजी के गर्दै हुनुहुन्छ यति बेला? हजुर मेरो खबर एकदमै ठिकै छ, राम्रो छ, रमाइलो छ। खानपिन गर्नुभयो त? हजुर हजुर, एकदमै मेरो पनि खाना भइसकेको छ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् भोजपुरतिरको यति बेलाको मौसमको अवस्था के छ? हजुर सफा मौसम छ है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। ओके बाई बाई साथी हुनुहुन्थ्यो, अनिसा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा धन्यवाद छ उहाँलाई। र यति बेला हामी कमेन्टतर्फ नै लाग्छौं। लेख्नु भएको छ, हेलो रात्रिकालीन अभिवादन, झोरले सुन्दैछु, उदयपुर घर भइहाल भारतमा भारतबाट सुन्दैछु। र उदयपुरमा रहने श्रीमती रीता छोरी रिजाललाई चाहिँ मिठो सम्झना, शुभ सपनी अनि शुभरात्री भन्न चाहन्छु। अनि त्यसै गरी साथीहरूमा विवश गुलुङ पृथक, राजेश गुलुङ अनि बुनु अमिना सुनवार अनि त्यसै राज कालीकोटे, शमशेर लिम्बु, इतराम चौधरी अनि भाइ सहयात्री उमेश अन्जान राई, सलिना गुरूङ, आशिष नयन बस्नेत, आदरणीय दाई रत्नबहादुर थापा, रञ्जना बाहिङ राई, राजे राइनी राजकला अनि मीना चामलिङ अनि भूमिका राई, टेकराम सुनवार अनि सुनिता योङहाङ, दिलो स्थानु यम्फू, त्यसै गरी बसन्त श्रेष्ठ अनि जीवन गगन हरपल अनि प्रेम कुमार खड्का अनि कमला मुखिया, मोना मुखिया, रंजीत राई, तीर्थ राई सबैजनाको लागि हुनुभएको छ। राज घले मगरजीले पनि धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। र अर्को साथीको कमेन्ट छ, भोजपुर घर भइहाल काठमाडौँबाट इभिनिङ नाइट विशेषमा दादा हजुरको लागि अनि मेरो प्यारो मान्छे दिपाली शर्मिलाको लागि गीत नोइल्सन भन्न चाहन्छु। त्यसै गरी मामु अञ्जन यात्री प्यारी साम्पाङ अनि बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, रंजीत राई, रमला साम्पाङ, एमपी विवश लिम्बु, प्रेम भण्डारी, हरपल रोशनी, रीता राई, सुना कन्दङवा, सानु सम्झना, अभिरमान सुनवार, धर्मराजको लागि अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु। अनि विकास विवश लिम्बु, राजेश कुमार लगायत सबैजनाको लागि गुड नाइट भन्दै छुटिन्छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ कल्पना साम्पाङजीलाई पनि शुभरात्रि। अनि अर्को साथीको कमेन्ट रहेको छ, गुड नाइट टु अल माई फ्रेन्ड, सुन्दैछु उदयपुरबाट हिरसु राई भन्नुभएको छ। हिरसुजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्न चाहन्छु। अनि नमस्ते एन्ड गुड नाइट भन्नुभएको छ सदीक्षजी हुनुहुन्छ। सदीक्षजी तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना। अनि हेलो दर्शन नमस्ते, म पूर्वेली अन्जान सफल आयुष राई है भन्नुभएको छ। उहाँले कल पनि गर्नुभएको थियो, सो कमेन्ट पनि गर्नुभएको छ। कमेन्टको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ,
गुड नाइट दादा, म बागचुर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातबाट प्रोग्राम सुन्दैछु। मेरो घरमा हुने श्रीमती र छोराका लागि चाहिँ म अत्यन्तै सम्झिन्छु भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद छ। अनि नमस्ते हजुर, प्रोग्राम सुन्दैछु, नाइट विशेषमा सरस्वती बहिनी लगायत सबैजनाको लागि गुड नाइट है त भन्नुभएको छ। बुद्ध वज्रचार्य हुनुहुन्छ हामीलाई काठमाडौँबाट, उहाँले पनि यो समयमा फोन कमेन्ट गर्नुभएको छ। यो यति मिठो कमेन्टको लागि बुद्धजी तपाईँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्न चाहन्छु। र यस्तै गरी अर्को साथीको कमेन्ट छ, गुड इभिनिङ सेवारो पास्टर बेथा बान्छु चोकबाट लिङ्गदेन मिकी भन्नुभएको छ। रात्रिकालीन सन्देश राख्नु पर्दा निस्मा राई, सबिना कान्दुङबा, प्रेमकाला आचार्य, बेसाहार दिव्य सोनाहा, सरिता इङ्गनाम, त्यसै गरी पूजा मगर, अनि जिम्बो नानुको लागि, अनि रुबिना थामी, सोनिका तामाङ लगायत सबैजनाको लागि भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु मिठो कमेन्ट गरिदिनु भएकोमा। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्ते हजुर, नमस्ते। विजयजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर अनि सन्चै हुनुहुन्छ? हजुर हजुर। अनि मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर? हजुर सबै ठिकै छ, एकदमै राम्रो छ। तपाईँ हुने ठाउँतिरको मौसमको अवस्था के छ? ओके ल ठिकै छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हजुर पानी परिरहेछ, हजुर पानी मजाले पानी परिरहेको छ। ओके ल हुन्छ, रात्रिकालीन सन्देश राख्नुहोला। ओके साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, उहाँले पनि उपसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। धन्यवाद छ उहाँलाई यो कलको लागि। र यति बेला अर्को साथीको कमेन्ट तर्फ लाग्छौ हामी। दाई नमस्ते, म पनि सुन्दैछु चौताराबाट, सबैमा गुड नाइट भन्नुभएको छ। सीमा श्रेष्ठ हुनुहुन्छ, सीमाजीलाई पनि धन्यवाद छ सो कमेन्टको लागि। अनि गुड नाइट टु अल भन्नुभएको छ अनिता नखौक हुनुहुन्छ, सो अनिताजीलाई पनि धन्यवाद छ। अनि गुड नाइट सबैजनाको लागि गर्नुभएको छ राज बिराही काइला हुनुहुन्छ, धन्यवाद तपाईँले पनि। अनि लेख्नु भएको छ गुड नाइट अल माई फ्रेन्ड, ओके भाइ भन्नुभएको छ इस्माइल अलिसा राणा हुनुहुन्छ, सो धन्यवाद छ तपाईँलाई पनि शुभरात्रि। अनि अर्को साथीको कमेन्ट रहेको छ, हेलो नमस्ते दादा, रमला साम्फाङ राई इलामबाट भन्नुभएको छ। र रिदम कुलुङ, मेरो प्या मन टुट्यो। अनि त्यसै गरी पुष्प राई, राजेश कुलुङ, अनि मणि राई, सुमन कुलुङ, सुरेश कुमार राई, अनि अतीत अन्जान राई, अनि रंजीत तामाङ, अनि जीवन फाभेन, लक्ष्मण मगर, राज घले मगर, टीकाराम सुनवार, कल्पना साम्पाङ लगायत सबैजनालाई भन्नुभएको छ। र रमला साम्पाङजीलाई पनि धन्यवाद छ। र अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्ट गर्नुभएको छ हामीलाई, लेख्नु भएको छ गुड नाइट टु अल फ्रेन्ड फ्रम पाँचथर, कुमारी योङहाङ भन्नुभएको छ पाँचथरबाट यति मिठो कमेन्टको लागि। कुमारीजीलाई पनि धन्यवाद छ है। अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट रहेको छ, गुड नाइट टु अल फ्रेन्ड भन्नुभएको छ प्रेम भण्डारीजी हुनुहुन्छ, सो उहाँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ गुड नाइट टु अल भन्नुभएको छ हामीलाई सन्ध्या लिम्बू हुनुहुन्छ, सो उहाँले पनि धन्यवाद छ अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ गुड नाइट सबैजनाको लागि भन्नुभएको छ है, सो साथीले पनि धन्यवाद छ। र यसै गरी तपाईँहरूले पनि राख्न सक्नुहुनेछ आफ्नो घर परिवारजनमा नाइट विशेष राख्नको लागि है त, सो कमेन्ट गर्नुहोला। कमेन्टहरू हामी लिँदैछौँ, तपाईँहरूको कमेन्टहरू लिनेछौँ, अनि साथमा नाइट विशेषहरू पनि लिँदैछौँ, तपाईँहरूको कलहरू पनि। लेख्नु भएको छ, हल्लो दाई नमस्कार भन्नुभएको छ, सो कल हामीले भर्खरै लिएको छ,
जुनिता चामलिङ राई हुनुहुन्छ, सो कल पनि गर्नुभयो, साथमा कमेन्ट पनि गर्नुभयो, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, हेलो गुड इभिनिङ सेवा दाई, सन्चै हुनुहुन्छ हजुर दाई, इट्स मी चामलिङ अम्बिका राई भन्नुभएको छ है, फ्रम चाहिँ उदयपुर, हाल चाहिँ युएईबाट भन्नुभएको छ, फेसबुक लाइभबाट सुन्दैछु भन्नुभएको छ। नाइट विशेषमा डियर रमेश मगर, अंकल अन्जान थुलुङ अनि भूमिका राई, अनि त्यसै गरी श्री सरिता राई, किराती अञ्जना, सम्झना लिम्बु, त्यसै गरी लक्ष्मी राई लेख्नु भएको छ, सागर भूमिका अनि भुवन काली ग्रेगेश अनि दिल्सा राई, प्रमोद कुमार तामाङ, सीमा राई अनि सुजु मोक्तान, अनिता राई, अस्मी मगर अनि अञ्जना सरोज अस्मिता, अनि त्यसै गरी कृष्ण कुमार लगायत सबैजनाको लागि भन्नुभएको छ। अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्न चाहन्छु यति मिठो कमेन्टको लागि। अनि हेलो हजुर, खबर काभ्रेको मित्र सम्झना सबैजनामा गुड नाइट भन्नुभएको छ है, सो बिजी भएर चाहिँ प्रोग्राममा कल गर्न सक्नु भएन भन्नुभएको छ। मनोजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री। अनि लेख्नु भएको छ, गुड नाइट टु अल फ्रेन्ड भन्दै रमला साम्फाङ राई, अनि त्यसै गरी राम सुनवार, अनि राई रोशन फुलुङ।

भन्नुभएको छ, अस्मितजीलाई पनि धन्यवाद छ है। अनि नमस्कार हजुर, म पनि प्रोग्राम सुन्दैछु सिन्धुली ढुङ्ग्रीवासबाट रूपासना योगी, गुड नाइट टु अल भन्नुभएको छ रूपासनाजी, तपाईँले पनि धन्यवाद है। अनि हेलो गुड इभिनिङ, म झापली हिरो राज कालीकोटे वीरत मोड झापा जस्ट नाउ यूईई विथ गुड नाइट टु अल माई फ्रेन्ड भन्नुभएको छ, धन्यवाद छ राजजी, तपाईँले पनि शुभरात्री। अनि लेख्नु भएको छ गेट विल्सन डियर कमरेड स्वर्णिम शेर्पा शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ। इट्स मी जीवन फाविन फ्रम सङ्खुवासभा राइट नाउ मलेसिया भन्नुभएको छ, जीवनजीलाई पनि धन्यवाद। अनि हेलो मिस यू टू अल फ्रेन्ड गुड नाइट भन्नुभएको छ देवहाङ राई हुनुहुन्छ, देवहाङजीलाई पनि धन्यवाद अनि शुभरात्री गर्न चाहन्छु। अनि लेख्नु भएको छ सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। अनि त्यसै गरी नमस्ते दाई, सन्चै हुनुहुन्छ भन्नुभएको छ माया लामा हुनुहुन्छ है, म एकदम सन्चै छु, तपाईँ पनि सन्चै हुनुहुन्छ होला, यो कमेन्टको लागि धन्यवाद। अनि हेलो दादा नमस्ते, सन्चै हुनुहुन्छ, सुन्दैछु डडुवाबाट सर वाइबा भन्नुभएको छ, डडुवादेखि यति मिठो कमेन्टको लागि सरोजी तपाईँलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री अनि साथमा मिठो निन्द्रको कामना। अनि अब भने यति बेला हामीलाई कोही साथीको कमेन्ट मेसेज प्राप्त भएको छ, सो साथीहरूको मेसेजलाई पनि म लिन चाहन्छु। मेसेज गर्नुभएको छ हामीलाई, हेलो दाई नमस्कार, म त्रिसना, खाना खानुभयो त हजुरको, अनि त्यसै गरी शुभरात्री हजुरको लागि, साथी सबैको लागि भन्नुभएको छ, धन्यवाद छ त्रिसनाजी तपाईँले यति मिठो कमेन्टको लागि। र अब भने हामी तपाईँहरूको फोन कल लिन सक्दैनौ साथीहरू, निर्धारित समय सक्यो, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ। अन्तिममा रोमनजीले कमेन्ट गर्नुभएको छ, रोमनजीलाई पनि धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। आज जति पनि साथीहरूले कल गर्नुभयो, कल लागेन कल उठेन भनेर उदास भने नहुनुहोला, भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल उठ्नेछ, कल लगाउनु भने कहिले पनि नभुल्नुहोला र नछुटाउनुहोला, यही कामना व्यक्त गर्न चाहन्छु। अनि यो रातिको समयमा हामीलाई तपाईँहरूले फेसबुकको पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइलो कमेन्टहरू गर्नुभयो, सम्पूर्ण श्रोत महानुभावहरूलाई पनि धन्यवाद छ। अनि यो रातिको समय एक घण्टाको अवधिभर हामी सँगै प्रोग्राम सुनेर साथी हुनुहुने हाम्रा सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण साथीहरूको लागि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दै आजको साईबाट प्राविधिक मित्र राघव तामाङसँगै म कार्यक्रम प्रस्तुत आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त नमस्कार।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्पु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 8 गते शुक्रबार, आषाढ़ शुक्लपक्ष दशमी तिथि, ईस्वी सन् 2026 जुलाई 24 तारीक, नेपाल सम्बत 1146 दिल्लाथा। आज बिहान सूर्योदय 5:23 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:56 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। सिराहामा गोली चल्यो, 6 जना नियन्त्रणमा। देशका विभिन्न स्थानमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार घाटा 17.82 अर्ब भन्दा बढ़ी। गगन थापाबाट कांग्रेसको आधिकारिकता खोज्ने प्रयासमा देउवा पक्ष। भारतमा फैलिरहे कक्रोच आन्दोलन, आज देशभर प्रदर्शन। हर्मुज पार गर्न खोजेका 3 तेल ट्याङ्कर इरानी नियन्त्रणमा। र विश्वकप लिग 2 नेपाल लगातार दोस्रो खेलमा पराजित, नेदरल्याण्ड 6 विकेटले विजयी। साझा खबरको शुरूमा स्थानीय खबर। काभ्रेमा सड़कमा हिँडिरहेकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। काभ्रेको भूमलुक गाउँपालिका 7 अन्दाजी 45 वर्षीय देवी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको हो। उप्रेतीको हिजो बिहान भूमलुक गाउँपालिका 8 डाँडा थोक तल्लो टारमा विद्युतको पोल अड्याउन राखिएको स्ट्याण्ड नजिक हिँडिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। काभ्रेको पनौती नगरपालिका 7 बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई बिना उपयुक्त विकल्प हटाउन 15 दिने सूचना जारी गरेपछि 2 कम्युनिष्ट पार्टीहरूले कड़ा आपत्ति जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेपाल कम्युनिष्ट पार्टी बहुमत काभ्रेले काभ्रेका प्रमुख जिल्लाधिकारी मार्फत ध्यानाकर्षण गराउँदै असार 25 गते प्रकाशित उक्त सूचना 48 घण्टाभित्र फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। 48 घण्टाभित्र सूचना फिर्ता नभई जबरजस्ती हस्तक्षेप गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं राज्य पक्षले नै लिनुपर्ने चेतावनी दिएको छ। काभ्रेको पनौतीबाट काठमाडौँ चल्ने सार्वजनिक बसमा पकेट मारेर नगद चोरी गरेको आरोपमा हिजो 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका 6 30 वर्षीय आकाश भन्ने विनोद आले मगर, 31 वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, 30 वर्षीय सोनाम लामा र मकनपुरको फापरबारीका 35 वर्षीय बालकृष्ण मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले बताउनु भएको छ। उनीहरूले पनौतीबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक बसमा सवार तीर्थबहादुर तामाङको जुहारी कोट काटेर नगद चोरी गरी फरार भएका थिए। राष्ट्रिय खबर। सिराहामा गोली चलेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको हो। सिराहाको लहान स्थित हस्पिटल चोकमा बिहिबार दिउँसो गोली चलाएर 5 भारतीय र 1 नेपालीलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट खैरो हेरेन 225 ग्राम बरामद भएको प्रहरले जनाएको छ। 1 भारतीय र 1 नेपालीको खुट्टामा गोली लागेको प्रहरले जनाएको छ। देशको पहाड़ी तथा तराई भेगका कतिपय स्थानमा आज मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा ठूलो पानी पर्ने सम्भावना छ। कतिपय स्थानमा भीषण पानी पर्ने सम्भावना रहेकाले नदी किनारा वरपर र पहिरोको जोखिम रहेको स्थानमा बसोबास गर्नेहरूले आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। महाशाखाले पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी वर्षा सिन्धुपाल्चोक जिल्लामा 97.2 मिलिमिटर मापन गरिएको जनाएको छ। महाशाखाका अनुसार दोलखाको लामा बगरमा 81.4 मिलिमिटर वर्षा भएको छ।
गएको आर्थिक वर्ष 2082-83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000,00 रूपियाँको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको निर्यात भएको छ। गत आर्थिक वर्षको वैदेशिक व्यापारमा नेपाललाई 17,82,08,00,00,000 रूपियाँ घाटा भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% छ। गएको आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायतका छन्। त्यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सनफ्लावर तेल, जुटको सामग्री, पाम तेल लगायतका वस्तु छन्। नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न माग गर्दै देउबा पक्षले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएका गगन कुमार थापा नेतृत्वको समिति वैध भएको ठहर गरेको थियो। अदालतको उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै देउबा समूहले पुनरावलोकनका लागि निवेदन दिएको हो। अब तीनजना न्यायाधीशहरूले बसेर यो मुद्दामा